0: चराईवेती हिड़िराख हिड़िराख शांति कुने मंजिल होइन शांति मार्ग हो। त्यो असाध्य धैर्यले भरिएको चित्त, त्यो प्रयास गर्ने चित्त, त्यो उपाय खोज्ने चित्त बिस्तारै बिस्तारै शान्त हुन्छ र भित्रको शान्ति प्रकट हुन्छ। त्यो समयका लागि प्रतीक्षा गर्नुहोला। हार्दिक शुभकामना।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: आया, मम्मी मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 0825902022।
4: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
2: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
16: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
16: सुगर रोग सम्बन्धी उपचार,
17: हर्मोन सम्बन्धी समस्याको उपचार,
16: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच निमिति यही ज्येष्ठ 31 गते आइतबार
18: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 89 5940 10, मोबाइल नम्बर 98 4 78 28 9 13 र 98 0 95 12 871।
19: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
16: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
16: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
16: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082 5 90 350 र सम्पर्क मोबाइल नम्बर 98 5 78 43 123।
20: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
13: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: अन्य सेवाहरू:
10: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा,
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082 5 61 6 94, सम्पर्क मोबाइल नम्बरहरू 98 5 78 30 145, 98 4 78 30 153 र 98 6 49 41 944।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
10: उपचार हुने रोगहरू:
23: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
10: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
10: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
10: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा,
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98 6 86 61 6 94। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोआहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887141।
26: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछु।
27: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
26: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
27: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
28: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
24: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
28: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 19 गते मंगलबार, सन् 2026 जून 2 तारीक अधिक जेठ कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकता मुद्दा ओझेलमा, विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने।
1: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती, सरकारले सरकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने विज्ञको
3: सुझाव। यो वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबै फिल गर्ने चेन्ज आउँछ।
0: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक, गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
1: र लंका प्रिमियर लीगमा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित, शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लीग स्थगित।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
6: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि, मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: काया कैरनमा अब खबरको सिलसिला। नागरिकको प्रतिनिधित्व गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद, प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उहाँको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले नागरिकलाई बोझ पार्ने कर नीति, पश्चिम एशियाको द्वन्द अर्थात मध्यपूर्वको द्वन्दका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले जेठ सत्रमा अस्ति दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुद्ध जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस क्रममा शुरूआतमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएपछि संसदले बहसको लीक छोड़ेको हो। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छोड़ेको विषयमा त्यसबेला केन्द्रित भयो। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ विगतमा सभामुखले सहजीकरणमा संसदको जस्तोसुकै गतिरोध अन्त्य भएको भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउनुहुन्छ। विपक्षीहरूले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भूल्न नहुने उहाँको भनाई छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो संसदका दुवै सदनको बैठक सञ्चालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भए। प्रधानमन्त्री शाहले अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको यो अभिव्यक्ति कूटनैतिक रूपमा अपरिपक्व भएकोले नसच्याएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भइरहेको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज देम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाउने गरेको थियो तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीटसहित सरकारको नेतृत्व गरेको छ। रासपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दलहरूलाई पेलेर जान रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न कांग्रेसले छाया सरकार बनाएर कार्य विभाजन गरेको हो। यसैबीच सभामुख डोल प्रसाद अर्यालले अस्ति आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति गठन भएको हो।
1: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गर्नुभयो। उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्रै रहेको र यसमा सामुदायिक औद्योगिक लगायतका ग्राहकको संख्या नसमेटिएको ढकालले बताउनुभयो। यता अर्थमन्त्री स्वर्णिम वागले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गर्नुहुन्छ। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार भ्याट लाग्ने उहाँको टिप्पणी छ। सरकारले 85 अर्ब रूपियाँ भन्दा बढ़ीको ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि 3-4 वर्ष लाग्ने वाग्लेले बताउनुभयो। भ्याट लगाएकै कारण बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आए त्यसमा पुनरावलोकन गर्न सकिने अर्थमन्त्री वागलेको भनाई रहेको छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी रहेको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकको खबर कान्तिपुरमा छ। यसैगरी सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धि मन्त्रीले राज्य कोषमा थप 60 अर्ब रूपियाँ व्ययभार हुने भएको छ। आर्थिक वर्ष 2083-84 को बजेटको राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेर पुगेकोमा अरू 10% प्रोत्साहन सहित कुल 21% तलब वृद्धि गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झण्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ़दा कति व्ययभार थपिन्छ भनेर अध्ययन गरेको छ। बजेट लेखन टोलीमा समेत रहेका मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माका अनुसार 6 लाख कर्मचारीको तलब बढ़दा वार्षिक 60 अर्ब रूपियाँ व्ययभार थपिने अनुमान छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा बजेटमा श्रम र रोजगारको क्षेत्रबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333, 493555।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध, कांग्रेसमा आङदेव्य नेतृत्वमा छाया सरकार, 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ़दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। आर्थिक वर्ष 2083-84 को बजेटले श्रम रोजगार, सीप विकास, उद्यमशीलता र वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ कार्यक्रम तथा नीतिगत व्यवस्था अघि सारेको छ। रोजगारमुखी उत्पादन, पारिश्रमिक सहितको इन्टर्नशिप, सामाजिक सुरक्षा विस्तार, सुरक्षित वैदेशिक रोजगारी, विप्रेषणको उत्पादनशील लगानी तथा स्टार्टअप प्रवर्धनलाई प्राथमिकता दिइएको छ। तर यी कार्यक्रमले कति रोजगारी सृजना गर्छन्, युवालाई स्वदेशमै अवसर दिन्छ कि दिँदैनन् र कार्यान्वयन कतिको प्रभावकारी हुन्छ भन्ने विषयमा बहस शुरू भएको छ। साथी महेश गेवालीले श्रम रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बर्डालसँग बजेटमा श्रम तथा रोजगार कार्यान्वयन बारे सोध्नु भएको छ।
5: विदेशमा अलपत्र परेको, मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा विनियोजनै गरेर जानु भएको छ, रकम विनियोजन गर्नु भएको छ, त्यो चाहिँ स्वागतयोग्य कुरा छ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ, होइन, खुला विश्वविद्यालय मार्फतबाट यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नुभएकाहरूलाई यसले जोड्ने काम गर्छ, यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई, होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन्, होइन, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेको छ, गैरआवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ, त्यो चिज पनि राम्रो। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 जना युवाहरूलाई स्टार्टअप सुविधा दिने भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ, होइन, यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्।
6: त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ के छन्?
5: उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के हो त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला चाहिँ वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्र पो हो कि शङ्का गर्ने ठाउँ त्यहाँ पनि छ। प्याकेजिङ राम्रो आयो, कलेबर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुदी कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ। अब त्यो त पहिला पनि कुरा चलिराखेकै त हो नि, अब निकैले नयाँ एनाउन्समेन्ट के दियो त
6: ठ्याक्कै भन्नु पर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन?
5: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ, तर यो भन्न मात्रै मिल्छ, तर अपर्याप्त हो। यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ। मैले शत प्रतिशत कार्यान्वयनमा जटिलता देख्छु, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन क्या। 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन, त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ।
6: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
5: यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ के होला, बिग्रिँदैन के पनि राम्रो पनि के पनि हुँदैन, किनभने यसले क्लियर दिएन।
6: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
5: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ, होइन विज्ञहरूसँग सल्लाह गरेर सबै स्टेक होल्डरसँग सल्लाह गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ, नत्र यो नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ, एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेछ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि नआत्तिकन अहिले पनि बिग्रिया केही पनि छैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
3: श्रम रोजगार तथा प्रवासन विज्ञ निलाम्बर बडालसँग बजेट श्रम तथा रोजगार मैत्री छ कि छैन भन्ने विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ। भू उपग्रह सैटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टार लिंकले नेपालमा सेवा विस्तारका लागि पुनः चासो देखाएको छ। हिजो कम्पनीकी निर्देशक रेविका हन्टरले सूचना तथा संचार मन्त्री विक्रम तिमिलसिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा संचालनका लागि अनुमति लिन चाहेको बताउनु भएको छ। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कै सर्वोच्च शिखर सगरमाथामा स्टारलिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। स्टारलिंकका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गर्नुभएको थियो। त्यही विषयलाई हन्टरले फेरि संचार मन्त्री तिमिल सिन्हासँग दोहोर्याउनु भएको छ। स्टारलिंकले दूरसंचार लाइसेन्समा 100% स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालमा विद्यमान केही नीतिगत र कानूनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो समेत गर्नुभएको छ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिंकले फेरि देखायो चासो विषयमा कान्तिपुरमा खबर छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
8: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
7: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
9: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
10: सम्पर्क मोबाइल नम्बर 9822964।
11: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: तपाईलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। आकर्षक तलब र सहज कामको प्रलोभनमा परेर विदेश पुग्ने नेपालीहरू, मानव बेचबिखन, अनलाइन स्क्याम, जबरजस्ती, श्रम तथा मानसिक र शारीरिक शोषणको शिकार बन्ने क्रम बढ़दो छ। पछिल्लो पटक भारतको उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएका 453 नेपालीको उद्धार भएपछि वैदेशिक रोजगारीका नाममा फैलिएको अन्तर्देशीय ठगी सञ्जाल फेरि उजागर भएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएका ती 453 जना नेपालीलाई उद्धार गरेर यही शनिबार नेपाल फर्काइएको हो। उनीहरूलाई आर्थिक प्रलोभन देखाएर भारत पुर्याइएको र पछि शारीरिक तथा मानसिक यातना दिँदै जबरजस्त नेटवर्किङ व्यवसायमा लगाएको थियो। किन इण्डियाका निर्देशक नवीन जोशीका अनुसार रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइ बन्धक बनाउने घटना यो पहिलो पटक भने होइन। उहाँका अनुसार रोजगारीको खोजीमा रहेका युवाहरू सामाजिक सञ्जालमा आउने विज्ञापनकै भरमा भारत पुग्ने गरेका छन्। वैदेशिक रोजगारीको लोभमा नेपाली बेचिँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
3: अब विदेशको खबर। इरान र उसका सहयोगीहरूले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने जनाएका छन्। इरानले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डिब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावकहरूको आदान प्रदान रोकेको पनि खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास राघचीले सामाजिक सञ्जाल पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चामा युद्धविराम उल्लंघन गर्नु बराबर रहेको टिप्पणी गर्नुभएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले निकालेको विज्ञप्तिमा उल्लेख छ। अमेरिका संघ अप्रेलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व शर्त मध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लंघन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको पुष्टि गर्ने प्रमाण भएको बताउनु भएको छ।
4: अब खेल खबर। श्रीलंकामा हुने लंका प्रिमियर लीग एलपीएल 2026मा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित भएका छन्। ड्राफ्ट मार्फत लेग स्पिनर सन्दीप लामिछाने, कप्तान दिपेन्द्र सिंह ऐरी र ओपनर कुशर भुर्तेल विभिन्न टोलीमा आबद्ध भएका हुन्। 4 पटकको विजेता जाफना किंग्सले सन्दीप लामिछानेलाई 20,000 अमेरिकी डलरमा अनुबन्ध गरेको छ। यो टोलीमा नेपाली कप्तान दिपेन्द्र सिंह ऐरी पनि आबद्ध भएका छन्। दिपेन्द्रलाई एसोसिएट स्टार श्रेणी अन्तर्गत 15,000 अमेरिकी डलरमा अनुबन्ध गरिएको हो। यसै गरी कोलम्बो क्यापिटल्सले ओपनर कुशल भुर्तेललाई 15,000 अमेरिकी डलरमा आफ्नो टोलीमा भित्राएको छ। भुर्तेलका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लीग अनुभव हुनेछ।
3: खेलकै अर्को खबरमा, दोस्रो सिजनको यही जेठ 22 गते शुक्रबारदेखि शुरू हुने भनिएको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिसर कबडालमा हुने प्रतियोगिता अहिलेलाई स्थगित गर्नु परेको आयोजक एस्ट्रोनोनिक्स म्यानेजमेन्ट विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। अब केही खबर संक्षेपमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमणको क्रममा हिजो अपरान्ह नयाँ दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ भारतीय जनता पार्टीका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा भएको उहाँको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनैतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नुहुनेछ।
4: नेपाल दूध उत्पादनमा आत्मनिर्भर भई ग्रामीण अर्थतन्त्रको बलियो खम्बाका रूपमा स्थापित भएको छ। 26 विश्व दुग्ध दिवसको अवसरमा कृषि मन्त्रालयले सार्वजनिक तथ्याङ्क अनुसार दुग्ध ग्रामीण र शहर बीच पुलको रूपमा रहेर शहरबाट वार्षिक करिब 28 अर्ब रूपियाँ कारोबार भएको छ।
3: पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पानी पनि तातो दिन हुने सम्भावना छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्टका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
4: नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सृजना गर्दै हस्तक्षेप गरेको छ। नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धन कार्यमा आइतबारदेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले हस्तक्षेप गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि केही समयमा यो अवरोध भएको स्थानीयको भनाई छ। पूर्वतिरको होड पश्चिमतिरको दौड़
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरूद्ध। कांग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
3: 26 लाख घर आएसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने। कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रूपियाँ व्यवहार थपिने।
4: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती। सरकारले सरोकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अघि बढ़नुपर्ने विज्ञको सुझाव।
3: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय। अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक। गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
4: र लंका प्रिमियर लीगमा नेपाली क्रिकेट टोलीका 3 खेलाड़ी अनुबन्धित। शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लीग स्थगित।
3: र अन्तिम आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटसँग सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्ता देखिने व्यक्तिका 2 हात छन्। एक हातले दिएको सिक्का थोपा थोपाका रूपमा खस्दैछ। त्यो खस्दै गरेको सिक्का अर्को एकजना सर्वसाधारण नागरिकले खुशी हुँदै दुवै हातले थाप्दैछन्। अनि अर्थमन्त्रीले अर्को एक हातले ती नागरिकको कोटको खल्तीबाट मोटो रकम झिक्दैछन्। लेखिएको छ बजेट 83-84। आजको काया कैरन सकिएको छ।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
17: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदान। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराहीदाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
4: नेपाली जुत्ता घर
20: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
20: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
20: सम्पर्क मोबाइल नम्बर 98577-71546।
21: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला होलीसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशमा बेरोजगार वर्षेनी बढ्दै 5,40,60,00,000 बढ़ी हिसाब बाहिर।
0: जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा। दाङमा भएका छुट्टा छुट्टै दुर्घटनामा परि 3 जनाको मृत्यु।
1: र गढवा गाउँपालिकामा माटो परीक्षणको लागि घुम्ती शिविर सञ्चालन।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइरोइड।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक गोरक्ष, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक र रात्रिपोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको युगबोध दैनिकबाट पहिलो समाचार लिएका छौं।
2: लुम्बिनी प्रदेशमा बिर्जु वर्षेनी बढ़दै गएको छ। महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष आर्थिक व्यथिति बढ़दै गएको र बिर्जु थुप्रिँदै गएको देखाएको हो। अहिलेसम्म लुम्बिनी प्रदेशमा 5,40,60,90,000 बिर्जु देखिएको छ। महालेखाको 56 प्रतिवेदन अनुसार लुम्बिनीमा जम्मा बिर्जु 5,08,000 देखिएको थियो, तर आर्थिक वर्ष 2075-76

0: बेरोजगार बढ़े आर्थिक वर्ष 2077-78 सम्म आईपुग्दा 1,70,68,00,000 रूपियां पुग्यो। वर्षेनी बेरोजगार थपिने क्रम बढ़ते जाँदा आर्थिक वर्ष 2078-79 को लेखा परीक्षण में महालेखा को 60 प्रतिवेदन ने एक वर्ष में 1,49,81,00,000 रूपियां बेरोजगार थपिएको देखायो। बेरोजगार बढ़ते लुम्बिनी को कुल बेरोजगार 3,05,82,00,000 रूपियां पुग्यो। आर्थिक वर्ष 2079-80 को लेखा परीक्षण में महालेखा को 61 प्रतिवेदन ने 1,12,63,45,000 रूपियां नया बेरोजगार थपिएको रिपोर्ट सार्वजनिक गर्यो भने आर्थिक वर्ष 2079-80 सम्म लुम्बिनी का कुल बेरोजगार 4,02,09,69,000 रूपियां पुगिसकेको छ। आर्थिक वर्ष 2080-81 को लेखा परीक्षण में महालेखा को 62 प्रतिवेदन ने 65,82,16,000 रूपियां नया बेरोजगार थपेको रिपोर्ट सार्वजनिक गर्यो भने आर्थिक वर्ष 2080-81 सम्म लुम्बिनी को कुल बेरोजगार 4,67,91,85,000 रूपियां पुगिसकेको छ। आज को नयाँ राष्ट्रीय दैनिक में सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: बजेटको तयारीमा स्थानीय तह गोरक्ष दैनिकले खबर लेखेको छ। जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन्। स्थानीय तहले ओडा तथा शाखाहरूलाई बजेट तथा सिलिङ दिएर बजेटको तयारीमा जुट्न भनेको छ। बजेटको सिलिङ घटेकाले समस्या भएको घोराई उपमहानगरपालिका वडा नम्बर 19 का वडा अध्यक्ष ज्ञानबहादुर राईमाझी बताउनुहुन्छ। नागरिकको माग बढ्दो छ तर बजेटको सिलिङ घटेर आएको छ। उहाँले भन्नुभयो यस्तो अवस्थामा पनि काम गर्नु परेको छ। बजेट सिलिङ घटेर आएकाले सोही अनुसार बजेटको तयारी गर्नुपर्ने उहाँको भनाई छ। घोराई उपमहानगरपालिकाले बजेटको तयारीमा जुटेको जनाएको छ। घोराई उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालले बजेटको तयारी शुरू भएको बताउनु भएको छ। उता राप्ती गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको बताएको छ। राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले बजेटको तयारी शुरू भएको बताउनु भएको छ। त्यसै गरी तुलसीपुर उपमहानगरपालिकाले पनि बजेटको तयारी थालेको छ। सबै स्थानीय सरकारहरूले बजेटको तयारी थालेका छन्। तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष को बजेटको तयारी शुरू भएको जनाएको छ। आगामी आर्थिक वर्षको बजेटको तयारी शुरू गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देले जानकारी दिनुभएको छ। आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षभन्दा बढ़ी हुने उहाँले बताउनुभयो। चालू आर्थिक वर्षमा ओडालाई 80,00,000 रूपियाँ बजेट दिएकोमा आगामी आर्थिक वर्षमा 1,00,000,000 को बजेट सिलिङ दिएको छ। आफूले पाएको बजेट सिलिङ अनुसार ओडाहरूले बजेटको तयारी गर्न थालेको शाखाहरूले बताएका छन्। त्यसै गरेर स्थानीय संघीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्। स्थानीय पालिकाले भने बजेटको तयारीमा जुटेका छन्। जिल्लाका पालिकाहरूले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी शुरू गरेको बताएका छन्। कुनै पालिकाले चालू आर्थिक वर्षको हाराहारीमा र कतिपयले वृद्धि गरेर बजेट ल्याउने तयारी थालेको जनाएका छन्। पालिकामा आन्तरिक स्रोत बलियो नभएकाले संघीय सरकार र प्रदेश सरकारमा निर्भर रहनु पर्नाले बजेट घटबढ हुने गर्दछ। जिल्लामा 2 पालिकाका 1 नगरपालिका र 7 गाउँपालिका रहेका छन्। यसै विषयमा कुराकानी गर्नका लागि गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण पोखरेल अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ।
2: हजुर, धन्यवाद।
1: चालू आर्थिक वर्ष कस्तो रह्यो, आगामी वर्षको तयारी कस्तो छ, त्यहाँबाट कुराकानी अलिकति शुरू गरौँ न।
2: चालू आर्थिक वर्षको अब हामी अन्त्य अन्त्यतिर छौँ।
1: हजुर,
2: चालू आर्थिक वर्षमा विनियोजन भएका बजेट तथा कार्यक्रमहरू करिब करिब सम्पन्न हुने अवस्थामा छन् र यो चालू आर्थिक वर्षमा अलिकति समस्या के रह्यो भने खास गरी यो अन्तर्राष्ट्रिय रूपमा चाहिँ भइराखेको युद्धका कारणले अत्याधिक रूपमा इन्धनमा चाहिँ वृद्धि भएसँगै आयोजनाहरू पनि प्रभावित भएको अवस्था छ। कतिपय गएका ठेक्काहरू पनि काम नभएर अलिकति अल्पत्र

0: भएको अवस्था पनि छ. त्यस कारणले अरू धेरै योजनाहरू सम्पन्न भएका छन् र केही आयोजनाहरू यो महँगीको कारणले चाहिँ सम्पन्न हुन नसक्ने अवस्था रहेको छ चालु आर्थिक वर्षको.
1: हजुर, पर्सेन्टेजका हिसाबले हामी चालु आर्थिक वर्षमा चाहिँ कतिसम्ममा पुग्छौँ?
0: हाम्रो लक्ष्य चाहिँ 90 पुग्ने लक्ष्य रहेको छ.
1: हजुर,
0: अब कतिपय आयोजनाहरू सम्पन्न नहुँदाखेरि त्यो लक्ष्य प्राप्त हुन सक्दैन कि भन्ने चाहिँ एउटा आशंका बढेर गएको छ पछिल्लो समयमा.
1: अब मोटामोटी एक महिनाको समय छ, अब यसमा चाहिँ कस्तो हुन्छ?
0: कतिपय खास गरी यो बाटोको कालो पत्रेका आयोजनाहरू विशेष गरी प्रभावित भएका छन्. यो अत्याधिक मात्रामा यो बिटमिनको महँगीले गर्दाखेरि ठेकेदारले काम गर्न नसकिराखेको अवस्था भएको हुनाले अब करिब एक महिनाको समय छ. एक महिनाभित्रमा सकेसम्म आयोजनाहरू सम्पन्न गर्ने हिसाबले हामी अगाडि बढ्छौँ.
1: अब गढवा गाउँपालिकालाई स्थानीय स्तरमा पालिकामा चाहिँ राम्रै काम गरेको भनेर आम उपभोक्ताले नागरिकहरूले पनि भन्ने गरेको छन्. यहाँहरूले कस्ता खालका कार्यक्रमहरूलाई चाहिँ प्राथमिकता दिएर काम गर्नुभएको छ र आगामी वर्षका लागि कस्ता खालका कार्यक्रमहरू योजनाहरू चाहिँ तर्जुमा गर्दै हुनुहुन्छ?
0: हामीले अहिलेसम्म काम गर्दाखेरि 3-4 क्षेत्रलाई प्रायोरिटी दिएर काम गरेका छौँ र खास गरी रोजगारी सृष्टि गर्ने खालका कार्यक्रमहरूलाई हामीले बढी फोकस गरेका छौँ. त्यसमा चाहिँ कृषिमा आधारित रोजगारी, कृषि र पशुपालन व्यवसायमा आधारित रोजगारीका कार्यक्रमहरू अगाडि बढेका छन् र खास गरी महिलाहरूलाई उद्यमी बनाउने पालिकाको एउटा मुख्य हाम्रो कार्यक्रम रहेको छ. विगतका वर्षहरूदेखि नै हामीले त्यसमा काम गरिराखेका छौँ र त्यसमा उल्लेख्य सफलता पनि हासिल भएको छ र सँगसँगै शिक्षा स्वास्थ्य लगायतका विषयहरूमा जो स्थानीय सरकारको एकल अधिकारका विषयहरू रहेका छन् ती विषयहरूमा पनि हामीले प्रायोरिटीका साथ काम गरिराखेका छौँ र सँगसँगै पूर्वाधारका सडकका योजनाहरू, भवनका योजनाहरू लगायत पूर्वाधारका योजनाहरूमा पनि हामीले काम गरिराखेका छौँ.
1: यहाँले भन्नुभयो रोजगारी सिर्जना कृषि र पशुपालनका माध्यमबाट. गढवा, राजपुर यसैमा पनि पशुपालनमा र खास गरी दुग्ध उत्पादनमा चाहिँ अलिकति बढी किसानहरू आबद्ध हुनुहुन्छ. तर त्यहाँको एउटा समस्या त्यो भैँसी पालनमा चाहिँ नस्ल सुधारको समस्या, दूध संकलनमा समस्या लगायतका कुराहरू थिए. त्यसमा चाहिँ यहाँहरूले के गर्नुभएको छ?
0: पक्कै पनि गढवा गाउँपालिका एउटा कृषि र पशुपालनको हिसाबले एउटा महत्वपूर्ण पालिका रहेको छ र हामीले खास गरी भैँसी पालन गर्ने किसानहरूलाई लक्षित गरेर केही कार्यक्रमहरू अगाडि बढाएका छौँ. यहाँले भने जस्तै नस्ल सुधारका पनि हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ. त्यसमा उन्नत जातका राँगाहरू वितरणको कार्यक्रम पनि हामीले गरिराखेका छौँ र अर्को यहाँको ठूलो समस्या भनेको उत्पादन भएको दुधको बजारीकरणको समस्या पनि ठूलो समस्याको रूपमा रहेको थियो र पालिकाकै पहलमा हामीले दुधको चाहिँ बजारीकरणमा किसानहरूलाई सहज गर्ने भनेर त्यो खालको कार्यक्रम अगाडि बढाएका छौँ. अहिले पालिकाले संकलन केन्द्र सहकारी मार्फत संकलन केन्द्र स्थापना गरेर यहाँका सबै किसानहरूले उत्पादन गरेको दुधलाई त्यो संकलन केन्द्रमा ल्याउने र त्यहाँबाट चाहिँ हामीले बिक्री गर्ने व्यवस्था मिलाएका छौँ र अहिले दुध बिक्रीमा गढवा गाउँपालिकामा कुनै समस्या चाहिँ रहेको छैन र सँगसँगै भैँसी पालन गर्ने किसानहरूको ढकार सुधारका कार्यक्रमहरू त्यसै गरी अब अलिकति दुधमा दुध कसरी गुणस्तरीय दुध उत्पादन गर्न सकिन्छ भनेर त्यो कार्यक्रम लगायतका कार्यक्रमहरू पनि हामीले गरिराखेका छौँ.
1: गढवा भन्दा बित्तिकै माटोको भाँडा पनि अग्रभागमा आउँछ. कुमार समुदायको ठूलो बसोबास रहेको गढवा गाउँपालिकामा, गढवा गाउँपालिकाले एकपटक गढवालाई चाहिँ यो सेरामिक्सको हब बनाउने भनेर पनि काम गर्दैछ भनेर हामीले सुन्नमा आएको थियौँ. त्यसतर्फ यहाँहरूको बजेट केन्द्रित हुन्छ कि हुन्न? त्यो समुदायका लागि आयोजित गरेर के कार्यक्रम छन्?
0: हामीले प्रत्येक वर्ष त्यो क्षेत्रमा चाहिँ बजेट विनियोजन गरिराखेका छौँ र प्रत्येक वर्ष हाम्रो कार्यक्रम रहेको छ. यसमा एउटा मुख्य कार्यक्रम भनेको हामीले माटोको भाँडा बनाउने समुदाय बाट चाहिँ 3 छात्र छात्रालाई पूर्ण छात्रवृत्तिमा सेरामिक सम्बन्धी विषय अध्ययन गर्नको लागि काठमाडौँ विश्वविद्यालयमा हामीले पठाएका छौँ हाम्रो उद्देश्य के छ भने यहाँ परम्परागत रूपमा उत्पादन भइराखेको माटोको भाँडालाई अलिकति आधुनिकीकरणतिर लैजान सकियो भने यहाँको व्यवसायहरू टिकी राख्न सजिलो हुन्छ भन्ने हिसाबले त्यसको लागि चाहिँ त्यही समुदायकै विद्यार्थीहरूलाई केही विषय नै पढ्ने भनेर हामीले पठाएका छौँ। अब यो अन्तिम वर्षमा उहाँहरू रनिङ गरिराख्नु भएको छ र उहाँहरू आइसके पछाडि समुदायमा उहाँहरूले सिकेको सिप ज्ञानलाई हस्तान्तरण गर्ने र यो परम्परागत रूपमा माटोको भाँडा जुन बनाइराखिएको छ यसलाई अलिकति आधुनिक प्रविधिसँग पनि जोड्ने भन्ने हिसाबले हाम्रो कार्यक्रमहरू रहेको छ। त्यसै गरी यहाँ चाहिँ यहाँको माटोको भाँडा बनाउने व्यवसायहरूसँग पटक पटक हामी छलफलमा छौँ, बजारीकरणमा पनि हामीले चाहिँ सहजीकरण गरिराखेको अवस्था चाहिँ छ।
1: अध्यक्षज्यू, अब जस्तो स्थानीय तहहरू आफ्नो आन्तरिक स्रोत बलियो नहुँदाखेरि संघ प्रदेशकै धेरै जस्तो भर पर्नुपर्ने देखिन्छ, आफ्ना ती स्रोतहरूलाई गतिलोसँग चाहिँ परिचालन गर्न नसकेको पनि देखिन्छ स्थानीय तहहरूले। आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ चाहिँ कस्तो हुने पूर्वानुमान छ, वडा स्तरमा चाहिँ कतिको सिलिङ दिनुभएको छ त्यसका बारेमा भनिदिनुहोस् न अन्तमा।
0: हामीले बजेटको आकार चाहिँ गत वर्षको जस्तै हुने अनुमान छ हाम्रो र वडाहरूमा पनि गत वर्ष हामीले त्यही 80-90 बिचमा चाहिँ सिलिङ दिएका छौँ, यो वर्ष पनि त्यही हारिमा सिलिङ जाने चाहिँ अवस्था रहेको छ।
1: टोटल बजेट चाहिँ कति जतिको आउँछ गढवा गाउँपालिकामा?
0: हाम्रो गढवा गाउँपालिकाको बजेट 70 करोडको आसपासमा आउँछ।
1: त्यसमा आन्तरिक तर्फ हाम्रो चाहिँ राजस्व संकलनको अवस्था के छ?
0: हाम्रो आन्तरिक रूपमा राजस्व संकलनको अब मुख्य स्रोत भनेको यो नदीजन्य पदार्थ नै हो, त्यसबाट हामीले लक्ष्य राखे अनुसारै राजस्व उठ्ने हामीले अनुमान गरेका छौँ। अरू आन्तरिक स्रोतको सन्दर्भमा पनि करिब करिब हामीले राखेको लक्ष्य यस वर्ष चाहिँ भेटाउने भनेर त्यही अनुसारको तयारीमा हामी लागेका छौँ र आगामी आर्थिक वर्षको लागि पनि आन्तरिक स्रोतलाई कसरी वृद्धि गर्न सकिन्छ, करको दरभन्दा पनि करको दायराहरूलाई कसरी चाहिँ हामीले विस्तार गर्न सक्छौँ भन्ने हिसाबले हामी छलफल गरेका छौँ र केही दायराहरू पनि बढेको हिसाबले आगामी आर्थिक वर्षमा यस आर्थिक वर्षको भन्दा केही राजस्व बढ्ने अनुमान हामीले गरेका छौँ।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस्, धन्यवाद हजुरलाई पनि।
1: उहाँ हुनुहुन्थ्यो गढवा गाउँपालिकाका अध्यक्ष एम नारायण शर्मा पोखरेल। अहिले स्थानीय तहहरू बजेटको तयारीमा लागेका छन्, चालू आर्थिक वर्षको अवस्था के छ र बजेटको अवस्था के छ भन्ने बारेमा हामी कुराकानी गर्दै थियौं।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
15: अब अन्य खबर प्रसंग, गढ़वा गाउँपालिकाले कृषियोग्य जमीनको उर्वरा शक्ति संरक्षण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले माटो परीक्षण घुम्ती शिविर संचालन गरेको छ। गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा संचालन गरिएको शिविर मार्फत किसानको खेतबारीबाट संकलित माटोको नमूनाको परीक्षण गरी आवश्यक मलखाद प्रयोग सम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको हो। कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवका अनुसार किसानहरूले खेतबारीको माटोको वास्तविक अवस्था पहिचान गरी आवश्यकता अनुसार मात्र मलखाद प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले शिविर संचालन गरिएको हो। पछिल्लो समय रासायनिक मलको जथाभावी तथा अत्याधिक प्रयोगको कारण माटोको उर्वरा शक्ति घट्दै जानुका साथै उत्पादनमा समेत नकारात्मक असर देखिन थालेपछि गाउँपालिकाले माटो परीक्षण अभियानलाई प्राथमिकताका साथ अघि बढ़ाएको उहाँले बताउनु भएको छ। राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर छ।
16: दाङमा भएका छुट्टा छुट्टै दुर्घटनामा 3 जनाको मृत्यु भएको छ, 1 जना घाइते भएका छन्। तुलसीपुरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। सोमबार बिहान RA-1-2192 नम्बरको ट्रिपरले RA-4-3390 नम्बरको मोटरसाइकललाई गुल्मचोकमा ठक्कर दिँदा मोटरसाइकल चालक लमही नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उनका 5 वर्षीय छोरा मिरान्सको मृत्यु भएको हो। घटनामा गम्भीर घाइते भएका नेपालीका बाबु छोराको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर भएको थियो। यसैबीच लमहीमा भएको सवारी दुर्घटनामा बर्दियाको गेरुवा गाउँपालिका 4 का 35 वर्षीय खिमराज तिमिल सिन्हाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमेलियाबाट लमहीतर्फ आउँदै गरेको LU-2-6-96-17 नम्बरको पिकअप भ्यानले काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको बाबु 65-18-84 नम्बरको मोटरसाइकललाई लमही नगरपालिका 7 पद्मिनी खोला नजिक ठक्कर दिँदा तिमिल सिन्हाको घटनास्थलमै मृत्यु भएको थियो। आजका पत्र पत्रिकामा खबर छ।
15: परिवारको आर्थिक अवस्था कमजोर, खेतीपाती गरेर साँझ बिहान चुलो जल्ने अवस्था, आमदानीको अन्य कुनै बाटो थिएन, छोराछोरीलाई पढ़ाउनै पर्यो, दुःख बिरामी पर्दा लाग्ने खर्चले ऋणमाथि ऋण थपिन थाल्यो। त्यसपछि तुलसीपुर चौधका 47 वर्षीय बलबहादुर कामी परिवारको आर्थिक स्थिति सुधार गर्ने र छोराछोरीलाई राम्रो शिक्षा दिने मनसायले वैदेशिक रोजगारीमा जाने निर्णय गर्नुभयो। वैदेशिक रोजगारीका लागि हिँड्नुभएका उहाँको सपना पूरा हुन पाएन, बरू एउटा खुट्टा गुमाएर घर फर्कनु पर्यो। उहाँ चढ़ेको बस नारायणघाट स्थित दुर्घटनामा पर्दा सँगै यात्रा गरिरहेका केहीले ज्यान गुमाए। उहाँले एउटा खुट्टा त्यस यता वैशाखीको सहारामा दिन गुजारी रहनुभएका उहाँले 3 वर्ष यताको सहयात्री वैशाखी 1 हप्ता अघिदेखि थन्कनु भएको छ। तुलसीपुर उपमहानगरपालिकाले सहायता सामग्री अन्तर्गत कृत्रिम खुट्टा उपलब्ध गराएपछि दैनिकीमा सुधार आएको उहाँले सुनाउनुभयो। एकराज भण्डारीले आजको राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
16: विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहनु भएका पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1 लाख रूपियाँ धरोटीमा छोड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्व सभामुख महरालाई विद्युतीय चुरूट भेटभित्र राखिएको सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग 1 लाख रूपियाँ धरोटी मागेको हो। गोरक्ष दैनिकमा खबर छ।
15: सीप छ अनि जाँगर पनि यी दुईको सानिध्यता अब पौरखमा बदलिन्छ अनि अवसरहरू आफै आउँछन्। यो कथा सहकारी संस्थामा समूह परिचालिकाको रूपमा काम शुरू गरेर एक सफल कृषकको पहिचान बनाउन सफल निर्मला घरती मगरको हो। गाउँमै रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा जागिरी रूपमा काम गर्दै आउनुभएकी लम्ही नगरपालिका साथ वनघोष्रेकी निर्मला घरती मगर अहिले व्यावसायिक तरकारी खेती मार्फत राम्रो आमदानी गर्न सफल महिला कृषकका रूपमा परिचित बन्नु भएको छ। सन्तोष दहितले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
16: राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटिले भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी तथा विभिन्न प्रकृतिका जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको उचित व्यवस्थापन गर्न माग गर्दै राप्ती गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ। पार्टीका राप्ती गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा नेपाल सरकारले जग्गा धनी ऊर्जा प्राप्त नगरी विभिन्न प्रकृतिका जग्गामा बसोबास गरिरहेका नागरिकहरूलाई हटाउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसले नागरिकमा त्रास र अन्यलको अवस्था सृजना गरेको बताइएको छ। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
15: नेपाल निर्वृत्त शिक्षक समाज तुलसीपुरको चौथो परिषद सेन्टर माध्यमिक विद्यालय तुलसीपुरमा आइतबार सम्पन्न भएको छ। नेपाल निर्वृत्त शिक्षक समाज तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष गोविन्द न्यूपानीको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यतामा सञ्चालित चौथो परिषदमा बोल्ने वक्ताहरूले निर्वृत्त शिक्षक समाजलाई सक्रिय बनाउनका लागि स्वयं निर्वृत्त शिक्षकहरू नै सक्रिय रूपले लाग्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा थप गराउनका निम्ति समाजमा आबद्ध सबै शिक्षकहरू एकताबद्ध भएर आवाज उठाउनुपर्ने कुरामा जोड़ दिनुभएको थियो। पद्म प्रसाद शर्माले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
16: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा हो म राजनीति गरिरहेछु गरिरहन्छु विष्णु बेलवासेको विचारलाई छापेको छ। धार्मिक संघ संस्थामा विधान कार्यान्वयनको सवाल श्रीधर अधिकारीको विचार छापिएको छ भने सुर्तीजन्य पदार्थ सेवन रोक्ने जिम्मेवारी शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
15: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा धूम्रपान र मानव धन अच्युत प्रसाद पौडेलको विचार छापेको छ। किन र कसरी सम्झिने जेठ 19 राजाराम गौतमको यो सामग्री छापिएको छ। नेपालको राष्ट्रिय राजनीति सधैं संकटमा किन भूपेन्द्र सुवेदीको विचार छ भने माननीयको अमाननीय हरकत गोरक्षीले सम्पादकीय छापेको छ।
16: त्यसैगरी आजको राप्ती पोस्ट दैनिकमा लोकतन्त्रमा सदाचार संस्कृति डाक्टर त्रिलोचन पौडेलको विचार छापेको छ। निर्माण संस्कृति कि ढिलाई संस्कृति सुदर्शन आउजीको विचार छापेको छ भने बोलीको विवाद शीर्षकमा राप्ती पोस्टले सम्पादकीय लेखेको छ।
15: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा नयाँ बजेटको सुधार आयाम जुनार बाबु बस्नेतको विचार छ। टरीगाउँ विमानस्थल आश्वासन होइन सुनिश्चित कार्यान्वयन चाहिन्छ सम्पादकीय गणतन्त्रले छापेको छ।
16: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
15: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
16: नमस्कार।

0: मन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीद्वारा संघीय संसदका दुवै सदनको बैठक अवरूद्ध। प्रतिनिधि सभा बैठकमा सांसदबाट भएको अमर्यादित व्यवहारका विषयमा छानबिन गर्न समिति गठन। राष्ट्रपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरूको स्वागत। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदल समक्ष आम नागरिकबाट 44,000 भन्दा धेरै सुझाव प्राप्त। र इजरायल र लेबनानले आपसमा आक्रमण नगर्ने हिजबुल्लाहको पनि सहमति।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatieyecare.com।
0: नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा त्रुटिपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाउँदै प्रतिपक्षी दलका सांसदहरूले अवरोध कायमै राख्दा सभामुख डोलप्रसाद अर्यालले दुई पटक बैठक चलाउन खोजे पनि अघि बढ्न सकेन। त्यसपछि सभामुख अर्यालले आजसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो। यसैबीच प्रतिनिधि सभाको आइतबारको बैठकमा संसदमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा हिजो समिति गठन भएको छ। सभामुख डोलप्रसाद अर्यालले हिजोको बैठकमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन भएको जानकारी गराउनुभयो। त्यसअघि हिजोको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै बैठक अवरूद्ध गर्नुभएको थियो। बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री शाहले संसदको रोस्टरमा उभिएर बोलेको विषयमा आफूहरूको नोट अफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो जानकारी दिनुपर्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले राष्ट्रियतासँग जोड़िएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदनको अवरोध जारी रहने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो। सभामुख अर्यालले प्रतिनिधि सभा बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक पटक सहमतिको प्रयास र सम्वाद गर्न खोजेको भए पनि प्रतिपक्षी दलहरूले चासो नदेखाएका कारण सदनको प्रक्रिया अगाडि बढ़ाएको बताउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्दैछ। यसैगरी राष्ट्रिय सभाको बैठकमा पनि सांसदहरूले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्तिको विरोध जारी राखेपछि बैठक स्थगित भयो। बैठकमा सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको छ भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको भन्दै सच्याउन माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1:15 बजे बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। भ्रमणका क्रममा सभापति लामिछानेले उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ। सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेट गर्नुहुनेछ। सभापति लामिछानेको भारत भ्रमण दलमा श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्छ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा आम नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको जनाएको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएका जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। विकास र समृद्धिसँगै जनताका अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको कैलालीका सरोकारवालाको भनाई छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
2: आगामी आर्थिक वर्ष 2083-84 का लागि प्रस्तुत बजेटको कैलालीवासीले स्वागत गरेका छन्। सरकारले आगामी बजेटमा आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, रोजगारीसँगै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलस्रोत, जडीबुटी, सिंचाई, पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ। विकास र समृद्धिसँगै जनताका आशा अपेक्षा सम्बोधन हुने गरी बजेट आउनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
3: पूर्ण योजनाहरू यसमा समेटिएका छन्। फाफला अन्तर्राष्ट्रिय रङ्गशाला समेटिएको छ। गेटा मेडिकल विश्वविद्यालय यही वर्षदेखि सञ्चालन हुने गरी बजेटमा समेटिएको छ।
4: किसान मजदुरी खाने वर्गहरूलाई पनि के राम्रो कार्यक्रम ल्याएको छ।
3: सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू समेटेर पर्यटकीय चतुर्दिक भनेर एउटा घोषणा गरेको छ। त्यसले गर्दाखेरि केही आशावादी चाहिँ छौँ हामी।
2: सरकारले निजी क्षेत्र मैत्री बजेट ल्याएको भन्दै उद्योगी व्यवसायहरू समेत बजेट प्रति उत्साहित देखिन्छन्। व्यवसायी केशव पाण्डे र ज्योति भट्ट समग्रमा पूर्वाधार विकास, गरिबी निवारण, रोजगारी सृजना लगायतका क्षेत्रमा बजेट आशावादी देखिएको छ। यसका लागि बजेट कार्यान्वयन पक्ष महत्वपूर्ण रहनेछ। प्राध्यापक एसबी चन्द बजेटमा सुदूरपश्चिम प्रदेशका थुप्रै विकासका योजना तथा नव प्रवर्तन कार्यक्रम समेटिएको छ। नयाँ बजेटमा गेटा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन, चैनपुर सेती जलविद्युत परियोजना, दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी स्थापना, थाप्ला क्रिकेट मैदान, 2000 क्षमताको स्टेडियम, महाकाली सिंचाई कमान्ड क्षेत्र तथा रानी जमरा कुलेर सिंचाई आयोजना, लम्की क्षेत्रको पूर्वाधार विकास, बिलौरी टाउन बजार हल प्रशोधन केन्द्र निर्माण, प्रादेशिक पर्यटकीय प्रबन्धन कार्यक्रम सञ्चालन, गुणस्तरीय टेलिफोन सेवा विस्तार लगायतका विकास आयोजना तथा कार्यक्रमलाई बजेटको प्राथमिकतामा राखिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजोपाले आगामी असार 7-9 गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। मूल आयोजक समितिमा पार्टी उपसभापति एवं अर्थमन्त्री डाक्टर सोनी मुवागले, महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लीमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराज भक्त श्रेष्ठ र दीपक राज बोहरा रहनु भएको छ। यसैगरी समितिमा गणेश पराजुली, कानून मन्त्री सुविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता गेवाली र सागर ढकाल लगायतका नेता पनि हुनुहुन्छ। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 19 जेठ 2058 नारायण रेड्डी राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का सहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो। घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तर त्यो प्रतिवेदन विश्वसनीय बन्न सकेन। रहस्यको पर्दा खुल्न नसकेको दुःखद हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग अहिले पनि हुँदै आएको छ। विशेष अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय सुदर्शन देव भट्ट र विदुर कोइरालाको इजलासले महरालाई धरोटीमा थुनामुक्त गर्न आदेश दिएको हो। महरा विरूद्ध सुन तस्करीको मुद्दा दायर भएको थियो। दैलेखको भैरवी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालक सहित 3 जनाको मृत्यु भएको छ। घटनामा 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका 5 स्थित कालगौड़ामा दुर्घटना भएको थियो। दुर्घटनामा परि कालीकोट शुभकालिका गाउँपालिका 5 का 35 वर्षीय चालक कल बहादुर लोकाया, शुभकालिका गाउँपालिका 4 का 38 वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका 6 की 55 वर्षीय पुल 30 सारा विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दाङको तुलसीपुरमा टिपरको ठक्करबाट बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको प्रहरीले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिनासँग अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सरा बी रोजर्सले हिजो भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपविदेश मन्त्री रोजर्सले सूचना तथा संचार क्षेत्रमा साझेदारी विस्तार एवं डिजिटल पूर्वाधार निर्माण गर्न तथा सूचना प्रविधि तथा दूरसंचार क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो। सो अवसरमा सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालमा राजनैतिक स्थिरता कायम भएको तथा सुशासन, पारदर्शिता र संस्थागत सुधारप्रति सरकार प्रतिबद्ध रहेको र डिजिटल पूर्वाधार र सूचना प्रविधि तथा दूरसंचार लगायतका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सेवाग्राहीको घर दैलोमै पुगेर राहदानी वितरण गर्ने कार्यको अछाममा पनि कार्यान्वयन शुरू भएको छ। संवाददाता हिक्मत नेपालीको रिपोर्ट।
5: जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला हुला कार्यालय अछाम बीच राहदानी सेवालाई नागरिकको घर दैलोसम्म पुर्याउन 2082 वैशाख 11 गते भएको सम्झौता बमोजिम जिल्ला हुला कार्यालयबाट विवरण संकलन गरी प्राप्त हुन आएका राहदानीहरूलाई हुलाक कार्यालय मार्फत सम्बन्धित सेवाग्राहीको घर दैलोसम्म पुर्याउने कार्यको शुरूआत भएको र हालसम्म 28 जना नागरिकको घरमै गएर राहदानी वितरण गरिसकेको बताउनुहुन्छ जिल्ला हुला कार्यालयका निमित्त हुलाक अधिकृत रघुवीर रोका।
6: सम्बन्धित व्यक्ति जिल्ला प्रशासन कार्यालयमा आएर तयार गर्नको लागि निवेदन पेश गर्दाखेरि तपाईँले घरमै राहदानी बुझ्न चाहनुहुन्छ कि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्न चाहनुहुन्छ भनेर एउटा हामीले फर्मेट तयार गरेका छौँ। यदि इच्छुक व्यक्तिले फर्मेट भरेर उक्त राहदानीलाई घरमा पुर्याउनु पर्ने रजिस्ट्रेसन शुल्क बुझाएर फर्म भरेको खण्डमा हामीले घरमै राहदानी पुर्याउने व्यवस्था गरेका छौँ र हालसम्म 2083/1/11 गतेदेखि यहाँसम्म 28 वटा राहदानी हामीले जनताको घर दैलोमा पुर्याइसकेका छौँ।
5: सम्झौता भएको मितिदेखि हालसम्म 150 जनाले राहदानी घरमै प्राप्त गर्नका लागि फारम भरेको र 60 रूपियाँ तोकिएको शुल्क तिरेर घरमै राहदानी प्राप्त गर्न थालेपछि सदरमुकामसम्म आउँदा जाँदा लाग्ने खर्च बचत भएकोले नागरिक यो सुविधा प्रति सकारात्मक भएको बताउनुहुन्छ। जिल्ला प्रशासन कार्यालयको राहदानी फाँटमा हुलाक प्रतिनिधिको रूपमा कार्यरत माधव पुरिमा
7: यहाँ आउनेहरूले घरबाट लानुहुन्छ कि यतै लानुहुन्छ भनेर सोच्छौ, त्यही अनुसार चाहिँ उनीहरूलाई सहजीकरण गर्छ। सस्तोमा घर पुर्याइदिँदाखेरि एकदमै सकारात्मक छन् उनीहरू।
5: मेल्लेक गाउँपालिका वडा नम्बर 4 कुसकोट राफाबाट जिल्ला प्रशासन कार्यालय अछाममा राहदानी बनाउन आउनुभएका सेवाग्राही युवराज साउद हुलाक सेवा मार्फत राहदानी घरमै बुझ्न पाउने भएपछि दोस्रो पटक जिल्ला प्रशासनमा आउनुपर्ने झन्झट हटेकोमा खुसी व्यक्त गर्नुहुन्छ।
8: हुलाकले गर्दा हामीलाई धेरै सेवा सुविधाहरू भइरहेको छ। हामी मिर्लेकबाट यहाँ आउँदाखेरि कमसेकम 1,000-2,000 रुपियाँ खर्च हुन्छ भने चाहिँ हामीलाई 60 रुपियाँले घरै पुग्दाखेरि एकदमै खुसी छु।
5: सरकारले घर घरमै हुलाक सेवा पुर्याउने नीति लिए अनुरूप हुलाक सेवा मार्फत राहदानीसँगै सवारी साधन चालक अनुमति पत्र, लाइसेन्स, राष्ट्रिय परिचय पत्र लगायतका महत्वपूर्ण सरकारी कागजात नागरिकको घर आँगनमै सहज रूपमा पुर्याउने भएपछि हुलाक्स्याको क्षेत्र विस्तार सँगै यसको महत्व झन बढेको छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: बाँकी समाचार। प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रसंघीय शान्ति मिशनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हिजो आयोजित कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित भई नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पुर्याएको योगदान ऐतिहासिक रहेको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढंगले समेट्नुपर्ने बताउनु भएको छ। नेपाली मूलका नागरिकको छाता संस्था एसोसिएशन अफ नेपाली ओरिजिनको प्रतिनिधि मण्डलसँग हिजो सिंहदरबार स्थित आफ्नो कार्यकक्षमा भेट्नुहुँदै सभामुख अर्यालले नेपाली मूलका मानिसलाई सम्बोधन गर्ने गरी नेपालको राष्ट्रिय हित अनुकूलको कानून बनाएर अघि बढ़नुपर्ने जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। लेबनान र इजरायल बीच एकअर्कालाई आक्रमण नगर्ने सहमति भएको छ। अमेरिकी मध्यस्थतामा भएको यो सहमतिलाई लडाकू समूह हिजबुल्लाहले समेत स्वीकार गरेको छ। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाहले आक्रमण रोक्ने अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। प्रस्ताव अनुसार लेबनानको राजधानी बेरूत स्थित दक्षिणी क्षेत्रमा हुने इजरायली आक्रमण रोकिनेछ भने हिजबुल्लाहले पनि इजरायलमाथिका आक्रमण बन्द गर्नेछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सहमतिको पुष्टि गर्दै हिजबुल्लाहले इजरायलमा आक्रमण नरोके बेरूतमा पुनः कार्यवाही शुरू हुने चेतावनी दिनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग वार्ता भएको र दुवै पक्षले गोलाबारी रोक्न सहमति जनाएको बताउनु भएको थियो। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भइसक्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन 74 अर्ब 58 अर्ब बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले बजेटपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएकोले आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याटबाट सरकार पछाडि नहट्ने उल्लेख गर्नुहुँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले वैदेशिक मुद्रा संचितको आधार विश्लेषण रहेको उल्लेख गर्दै त्यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड़ दिनुपर्ने बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी 32 अर्ब 46 करोड़ रूपियाँ पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेण्डर तयार गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण गर्ने व्यवस्था मिलाउने गरी बजेट व्यवस्था गरिएको छ। बजेटले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालनका लागि 2 अर्ब 7 करोड़ रकम विनियोजन गरेको छ। उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि आगामी बजेटले अघि सारेको छ। बजेटले सिराज 70 मा आँप तथा सर्लाईमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने, कर्णालीमा स्याउ ओखर लगायतको फलफूलको जोन सञ्चालन गर्ने र चिसियन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अघि सारेको छ। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विद्युतीय सवारी साधनहरू नेपालमा आयात भएका छन्।
10: कस्तो राम्रो जुत्ता लगाएको
11: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
16: सम्पर्क फोन नम्बर 0825367775।
15: सम्पर्क नम्बर 98478263।
17: हजुर हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
18: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: किराले खाएको दाँत निकाल्ने,
13: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
19: खाली ठाउँमा दाँत राख्ने,
13: दाँतको जरीदेखि उपचार गर्ने,
19: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
13: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
20: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
18: सम्पर्क फोन नम्बर 0825904662 9829185053।
21: आया, मम्मी मम्मी दाँत दुख्यो।
22: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
23: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
24: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
22: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
24: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
18: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
24: सम्पर्क फोन नम्बर 0825902022।
22: जु रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
26: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
27: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
26: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
13: शुद्ध महका लागि कहाँ जाने त?
28: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
13: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
24: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
13: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
24: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
29: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
30: अब सुन्नुहोस् पूरा समाचार।
31: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
30: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
31: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
30: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
31: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
30: मध्यपान र धूम्रपान सेवन नगरौं,
31: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
2: सक्कु जे लौ खबर सुने।
1: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनी कनक सेवा म।
2: आप बेराम पर्ले से बुढ़ा करक लाग डांग से बाहर जाइनी पर्ना।
1: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरुआगक बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
2: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असुमे के बा।
1: ओपीडी सेवा, भर्ना सेवा,
2: सक्कु मेरिक ऑपरेशन सेवा,
1: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
2: अस्त के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
1: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090-65225,
2: 082-591-101,
1: 591-102,
2: 082-591-103,
1: 591-104 और 591-105।
3: सीता के भो तिमलाई गुम्सेर बसेछौ?
4: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आसै मरिसक्यो।
3: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी दिपचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिदाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डढाउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
12: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
14: सम्पर्क मोबाइल नम्बर 9858-44-722, 9858-38-0060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जरान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट र रिसोर्टहरू मा 100% रोजगारी को सुवर्ण अवसर
2: सीत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि
2: अब दानको घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदम सीमित छ आज संपर्क गर्नुहोस्
1: तालिम में दिइने विषयहरू
2: स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन
1: स्पेशल शेफ तालिम
2: जापानीज सुशी तालिम
1: वेटरेस
2: टूरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेश का 5-स्टार होटल हरूमा काम गर्नु भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावर को व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 9841170099 9841170099
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
4: उपचार हुने रोगहरू
3: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
4: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
4: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
4: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिटी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9848741639। श्री माध्यमिक विद्यालय सौडियारदाङ।

0: यो दाँत दुखेर मर्नु भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
0: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98498877141
6: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
6: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिँदै जाने
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
7: छालामा दागहरू आउने कपाल झर्ने
6: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
7: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
6: बारम्बार गर्भपतन भएमा
7: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
6: बिना कारण शरीरको तौल घटेमा
7: ढाड दुखेमा कम्मर दुखेमा
6: गाउट तथा युरिक एसिडको समस्या
7: बारम्बार आँखा रातो भएमा
6: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा
6: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
7: लामो समयदेखि छाला कडा भएमा
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
7: युवा अवस्थामा पक्षघात भएमा
6: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
6: कम उमेरमा हृदयघात मुटु रोग भएमा
7: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
6: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: फोन नम्बर 0825916077
6: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
7: डाक्टरद्वारा दिइने सेवाहरू
3: नाक बुझिने सिंगान आइरहने पहेँलो गनाउने सिंगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
7: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पित बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
3: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
3: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-09028।
2: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग ह्वात्तै बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित छन्। सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्ति बीच ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा स्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष 2083-84 हालसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन यूरिया र 23,696 मेट्रिक टन डेपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी तथा स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढ़ी 18,522 मेट्रिक टन मल पठाइएको छ। त्यसपछि दाङमा 13,892, कपिलवस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलपरासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनीको प्रदेश प्रमुख सुमन पन्थीका अनुसार खेतीको मुख्य सिजनमा मलको माग अत्याधिक बढ़ने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको छ। उहाँले हाल कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रहे पनि त्यो किसानको आवश्यकताका तुलनामा निकै कम रहेको बताउनुभयो। रूकुम पूर्व बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिदिएको छ। रूकुम पूर्वलाई प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेकाले त्यहाँ रासायनिक मल आपूर्ति नगरेको बताइएको छ। रोल्पाको माडी गाउँपालिका 4 तार्केबाङ स्थित स्याङ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। सोमबार अपरान्ह 4 बजे माडी गाउँपालिका 2 घरती गाउँ निवासी 39 वर्षीय हरिबहादुर घरती मगरको मृत्यु भएको हो। करेन्ट लागेको र खोला किनारमा लड़िरहेको अवस्थामा बाख्रा चराइरहेका स्थानीयले देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा घरती मगरको मृत्यु भइसकेको प्रहरीले बताएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघार लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी न्यायिक निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% कार्यसूची कार्यान्वयन भएको बताइएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएको समय सीमा भन्दा पनि अघि नै सम्पन्न भई कार्यान्वयनमा आएका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयन गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत्र 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषद बैठकले निर्णय गरी शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। दाङको कोराहीमा हिजो कार्यक्रमको आयोजना गरी बौद्धिक अपाङ्गता दिवस मनाइएको छ। कार्यक्रममा सहभागीहरूले बौद्धिक अपाङ्गता भएकाहरूको हक अधिकार र सहज जीवनयापनका लागि तीनवटै सरकार गम्भीर बन्नुपर्ने र काम गर्नुपर्ने बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि डीसीले बौद्धिक अपाङ्गता भएकाहरूको जीवनस्तरमा थोरै भए पनि संकेत देखा परेको र तीनवटै सरकारले यसबारेमा कुरा सुनेर काम थालेको बताउनुभयो। बौद्धिक अपाङ्ग अभिभावक संघ दाङका अध्यक्ष निशा शर्माको अध्यक्षता एवं कोराही उपमहानगरपालिकाका उपप्रमुख उमा कुमारी डीसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अपाङ्ग सञ्जाल दाङका अध्यक्ष चिन्तामणि पौडेल, कोराही 15 का कार्यवाहक वडा अध्यक्ष लेखनाथ बुढाथोकी, आधारभूत विद्यालय बाल मन्दिरकै शिक्षक पुष्पा दाहाल, रामशंकर यादव लगायतले बौद्धिक अपाङ्गता भएका बाल बालिका हेरचाह र शिक्षा क्षेत्रका लागि उनीहरूको अभिभावक निकै पीड़ामा रहेको भन्दै राज्यले यसमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो। यसै विषयमा तयार पारिएको एक रिपोर्ट।
1: हरेक बाल बालिकामा कुनै न कुनै क्षमता हुन्छ, तर बौद्धिक अपाङ्गता भएका बाल बालिकालाई आफ्नो क्षमता विकास गर्न अरूको तुलनामा बढ़ी समय, सहयोग र प्रोत्साहन आवश्यक पर्छ। बौद्धिक अपाङ्गता भएका बाल बालिकाले सिकाइ, संचार र बौद्धिक क्रियाकलापमा पनि कठिनाई अनुभव गर्ने गर्छन्। यस्ता बाल बालिकालाई पठन पाठनमा कतिको समस्या हुने गरेको छ त? बाल मन्दिर आधारभूत विद्यालय घोराईका शिक्षिका पुष्पा दाहाल:
2: नर्मली क्लासहरू ल्याए जस्तै उहाँहरूलाई पनि हामीले अरूलाई 10-4 राख्छौँ भने उहाँहरूलाई हामीले 10-3 राख्छौँ। र अब सिकाउने क्रममा त हामीहरूले अब कतिजना त उहाँहरू अलिकति जान्ने पनि हुनुहुन्छ, सक्षम हुनुहुन्छ, उहाँहरूलाई त्यही अनुसारको हामीले सिकाइहरू गर्छौँ, पढाइहरू गर्छौँ, अध्ययन गराउँछौ। र कतिपयले कति पनि केही नजानेर उहाँहरूलाई नृत्यतिर गीत गाउने, खेलकुद खेल्ने अनि अब त्यस्तो किसिमको उहाँहरूलाई अलिकति इच्छा भावनाले उहाँहरूलाई त्यस्तो किसिमको वातावरणमै हामीहरू लग्छौँ। क्लासभित्रै त्यो हामी सबै गराउँछौँ, पढाउने छ, लेखन लेख्ने छ, नाच्ने नाच्ने छ, गाउने छ, त्यो क्रियाकलाप भइरहेको छ क्लासमा।
1: हाल विद्यालयमा डाउन सिन्ड्रोम र अटिजम लगायतका 4 प्रकारका 40 विद्यार्थी अध्ययनरत छन्। बौद्धिक बाल बालिका आफै केही गर्न नसक्ने हुँदा उनीहरूको निगरानी गरिरहनु पर्ने हुन्छ। यस्तो अवस्थामा अभिभावकलाई पनि समस्या हुने गर्दछ। यस्ता बाल बालिकाहरूको अवस्था निकै गम्भीर रहेको बताउनुहुन्छ सुस्त मनस्थिति अभिभावक संघका अध्यक्ष निशा शर्मा।
3: अब अवस्थाको बारेमा सोध्नु पर्दा चाहिँ अवस्था एकदम धेरै नाजुक छ। बच्चाहरू एकजना चाहिँ अभिभावक भनौ या एकजना हेर्ने व्यक्ति भनौ न, एकजना हेर्ने व्यक्ति चाहिँ चाहिन्छ। त्यसको लागि अब सरकारले महिनाको जम्मा 2000 दिएको छ क वर्गकोलाई। त्यो 2000 न उनलाई डाइपर लगाउने पुग्छ, न उनलाई कुनै पौष्टिक आहार खुवाउन मिल्छ। सामान्य एउटा परिवारले जो साँचै बिहान मेहनत गरेर साँझ बिहानको खानपिन टार्छ, त्यो परिवारलाई कति गाह्रो होला, त्यो गाह्रो तपाईँहरूले चाहिँ आफै सोच्न सक्नुहुन्छ। अवस्थाको कुरा गर्दाखेरि नाजुक चाहिँ धेरै नाजुक छ।
1: नेपालले समावेशी शिक्षाको नीति अवलम्बन गरे पनि आवश्यक स्रोत साधन, तालिम प्राप्त शिक्षक र सहयोगी सामग्रीको अभाव धेरै स्थानमा अझै देखिन्छ। यसले गर्दा कतिपय बालबालिका विद्यालयबाट बाहिरिने जोखिम समेत रहने गरेका छन्। यस्ता बालबालिकाका लागि राज्यले के गरिरहेको छ त? घोराई उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डीसी:
4: अन्य प्राविधिकका कुराहरू, उहाँहरूलाई राशनका कुराहरू, उहाँहरूलाई बस्ने, खेल्ने, मनोरञ्जन गर्ने हरेक कुराहरूको व्यवस्था अब राज्यले गर्दैछ। यसलाई पूर्णता पाउन अझै केही वर्ष लाग्नेछ, त्यसैले कोही नआएन। हिजका दिनमा हामी यस्ता बौद्धिक अपाङ्गता भएका अन्य विभिन्न 10 प्रकारका अपाङ्गताहरूले घरमा माथा दबाएर बस्नु पर्यो, पूर्व जुनीको पाप भनेर सराप्ने सरापी मार्ने गरिन्थ्यो। तर आज राज्यले यसलाई सुन्ने, संरचना, विभिन्न किसिमका उहाँहरूका समस्याका समाधान गर्ने प्रयास नै राज्यले गरेछ। यसमा मलाई एकदम खुसी लाग्छ। हिजो म अधिकार कर्मी र अहिले म स्थानीय सरकारको उपप्रमुख भएको हिसाबले पनि त्यहाँ गएर विभिन्न पहल पदविका साथै केही हुन खोजिरहेका हुनाले
1: बौद्धिक अपाङ्गता भएका बाल बालिकालाई सम्मान, समान अवसर र आवश्यक सहयोग प्रदान गर्नु राज्य, समाज र परिवार सबैको साझा दायित्व हो। समावेशी समाज निर्माणका लागि उनीहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक छ। बौद्धिक अपाङ्गता भएका बाल बालिकाको क्षमता पहिचान गरी उनीहरूलाई आवश्यक सहयोग र अवसर प्रदान गर्न सके मात्र समावेशी समाज निर्माणको लक्ष्य पूरा हुनेछ।
0: अवस्था बिहान 8 मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
4: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: डाक्टरद्वारा गरिने उपचारहरू
4: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
3: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
4: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
3: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
4: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
3: सुगरको कारणले प्यानक्रियाजमा भएको समस्याको उपचार गरिने
4: कलेजो, पित्त थैली, प्यानक्रियाज एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
5: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
6: समय बिहान 9 बजेदेखि
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98477193 र 98128909

0: Hello, from America, Waka Waka, Washington DC, Just Double Bus, Hello, Hello, Hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
5: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्र बिक्री लिन आउनेछ।
4: लाली बजार, मिज्जू।
6: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। म
7: के टेन्सन लिएर
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
11: भन्ने हो टेक्स्टलाई हेरेर भन्दाखेरि चाहिँ यो मैत्री श्रमिक मैत्री बजेट हो तर अपर्याप्त हो। यसले दुईटा पार्टबाट अपर्याप्त छ। एउटा यसले डिफाइन गर्न सकिरहेको छैन के हो त त्यो भनेको, हामीले आफैले भनेकै कुरा के हो भनेर डिफाइन गर्नलाई चाहिँ अझै धेरै कुराहरू छन् त्यसका आस्पेक्टहरू, त्यो कारण डिफिनेसन गर्नै पर्छ भने। अर्को चाहिँ के हो त भन्दाखेरि यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ।
12: अनि यो अर्को पाटो भनेको जति पनि यो नेपालमा युवा रोजगारी र वैदेशिक रोजगारीका जति पनि वर्तमान तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ बजेटले सही समस्या पहिचान गरेको छ कि छैन।
11: अहिले कस्तो भयो भने यो बजेटको टाइमिङ र मन्त्रालयले गरिरहेको कन्सल्टेसनको टाइमिङ चाहिँ जुलिया जस्तो लाग्छ मलाई। त्यो कारणले हजुरको क्वेसनको एन्सर इज त्यसरी एकदम छैन, डिटेल्समा छैन। कस्तो भयो भने मन्त्रालयले पनि कन्सल्टेसन गर्दैछ, दुई तीन महिनाको प्लानहरू ल्याउँदैछ होइन, अनि त्यसपछि आएर उहाँहरू मल्टी स्टेक होल्डरसँग कन्सल्टेसन गर्दै हुनुहुन्छ मैले पाएको जानकारी अनुसार। अनि त्यसपछि आएर अब यो बजेट चाहिँ जेठ 15 आउनै पर्ने बाध्यता थियो, त्यो कारणले गर्दाखेरि प्रोबेब्ली मैले खालि डट जोड्न खोजेको, एनाउन्समेन्ट अहिले भइहाल्छ अब डिटेल्सहरू पछि आउँछ भनेर पो गर्नुभयो कि जस्तो फिलिङ चाहिँ हुन्छ।
12: त्यो पहिलेका बजेट भाषणले जति पनि कार्यक्रमहरू ल्याए अथवा योजनाहरू बनाए त्यसो कतिको कार्यान्वयन भए?
11: यस्तो छ अब हामीले यसलाई दुई तरिकाबाट हेर्नुपर्छ। एउटा चाहिँ के हो त भन्दाखेरि यसले प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने गरी के परिवर्तन भए भन्ने कुरा एउटा हो भने, अर्को चाहिँ त्यसले दीर्घगामी रूपमा चाहिँ के कहाँ असर गर्यो भन्ने कुरा हेर्नुपर्छ। दीर्घगामी असर गर्ने कुराहरूमा पहिलाका बजेटहरूले काम गरेका थियो, प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने खालका चाहिँ परिवर्तन केही पनि भएनन् पहिलाको बजेटबाट। तर दीर्घकामी प्रभाव पार्ने कुराहरू जस्तो एक्जाम्पलको लागि पहिलाको बजेट एउटा मात्रै एक्जाम्पलले बुझाउनलाई, जस्तो हामीले विदेशमा रहेका नेपालीहरू जुन जेलमा हुनुहुन्छ अथवा चाहिँ मुद्दा खेपिराख्नु भएको छ उहाँहरूको लागि लिगल असिस्टेन्सको जुन थियो त्यो त दिएको, त्यसले दीर्घकामी प्रभाव पार्ने चिज हो नि त त्यो त त्यो। तर प्रत्यक्ष श्रमिकले त त्यसले सारा श्रमिकले त त्यो कुरा अनुभूति गर्दैन, जसलाई परेको छ उसलाई मात्रै हो त्यो त। पोलिसी लेभलमा त्यसले चेन्ज ल्याउन सक्ने कुरा हो, हेर्दाखेरि एउटा इन्डिभिजुअल केस हेन्डल गरे जस्तो, तर त्यसले त एउटा प्रेसिडेन्स इस्टाब्लिस गर्छ नि त। त्यस्ता खालका कामहरू पहिला कहिले भयो, तर के भएन भन्दा जस्तो यही के भन्छ वैदेशिक रोजगारीमा जानको लागि लिने ऋणको चक्रीय ब्याजमा पर्नुपर्ने कुरालाई समाधान गर्नुपर्ने कुराहरू अहिले पनि भएको छैन, पहिला पनि थिएन, भनेपछि चक्रीय ऋण लिएर जानेलाई समाधान गर्ने कुराहरू यस्ता खालको कुराहरू अहिले पनि छैन। अब यहाँनिर एउटा एनाउन्समेन्ट के आयो यो बजेटले चाहिँ भन्दा त्यहाँ हिट गर्न सक्ने चक्रीय ब्याजसम्मलाई हिट गर्न सक्ने चाहिँ के भन्दा बिना धितो ऋण दिने र रोजगारदाताबाट क्रमशः उठाउने भन्ने कुरा चाहिँ आयो। तर त्यो नेपालमा बसेर रोजगारदातासँग त्यसरी लिन सकिन्छ र भन्ने क्वेसन छ। नेपालमै भएको रोजगारदातासँग उठाउन सकिँदैन, अब विदेशमा भएका रोजगारदातासँग कसरी उठाउने होला र होइन? अब सिप सिकेर जानुपर्छ अनि यसले प्रोडक्टिभिटी गर्छ भनिसकेपछि हामीले एउटा पार्टबाट त ल ठिक छ, सिप सिकेपछि उसको चाहिँ ओभरअलमा पाउने कमाउने कुराहरू बढ्छन् होइन, अनि सिप विकास भइसकेपछि उसको इम्प्लोएबिलिटी पनि बढ्छ, रोजगार पाउने क्षमता पनि वृद्धि हुन्छ, आफ्नै व्यक्तिगत क्षमता वृद्धि हुन्छ भन्ने एउटा आस्पेक्ट होला। तर त्यो सिप विकाससँग चाहिँ हामीले केही गरी सिस्टमेटिकली जोड्न सकेनौँ र यसै गरी बाहिरबाट आएर तीन महिने छ महिने तालिमहरू मात्रै दिने हो भनेदेखि वर्कर्सहरूको इन्ट्रेस्ट निड त्यसले फुलफिल गर्छ कि गर्दैन, रुचि हुन्छ कि हुँदैन, आवश्यकता हो कि होइन भन्ने कुरा पनि हेर्नु पर्ला। र अर्को पार्टमा के पनि हो भन्दाखेरि यो तीन महिना चाहिँ यहाँ गरिराख्ने बेलामा त म तीन महिना त्यहाँ तलब थाप्छु भनेर जुन मेन्टालिटी ग्रो भइसकेको छ त्यो मेन्टालिटीलाई कसरी एड्रेस गर्छ त गर्दैन नि त। सो इन्सेन्टिभाइज गर्ने हो त्यसलाई भनेदेखि चाहिँ त्यो जस्तो दुई महिना तिमी यहाँ कुर्दाखेरि त्यहाँ पाउँछौ भन्ने ग्यारेन्टी म दिन्छु भनेर सरकारले भन्न सक्नु पर्यो नि त, त्यो त सरकारको स्कोपमा पर्दैन। त्यो कारणले गर्दा यस्ता खालका एनाउन्समेन्ट्सहरू चाहिँ कस्तो हो भन्दाखेरि सुन्दा राम्रो सुनिन्छ, प्याकेजिङ राम्रो हुन्छ, तर त्यसको इफेक्ट हुन्छ, त्यो इफेक्टमा अलिकति क्यालकुलेसन भएन कि भन्ने हो। बरु इन्बिल्ट के गर्न सकिन्छ भने जस्तो अहिले टेक्निकल स्कुल्सहरूको कुरा कन्सेप्टहरू धेरै उठ्या छन् होइन, अहिले ठाउँ ठाउँमा चाहिँ प्राविधिक शिक्षालाई चाहिँ फोकस गरेर स्कुलको करिकुलम डेभलप भएको छ भने त्यही नै चाहिँ हामीले इन्भेस्टमेन्ट गरेर अनि त्यहाँबाट चाहिँ सिपयुक्त जनशक्ति चाहिँ निकाल्न पाएको भए त अहिले छुट्टै अर्को थप सिपको कुराहरू गराख्नु पर्दैन थियो होला नि त। जस्तो एक्जाम्पलको लागि मैले त पाइनँ, मभन्दा अगाडि मेरो दाजु दिदीहरू दुई चार वर्ष जेठाहरूले के पाउनुभयो भन्दाखेरि उहाँहरूले कुकिङको अनि त्यो गार्डनिङको के को चाहिँ उहाँले पूर्व व्यावसायिक भनेर तालिमै त्यहीँ गर्नुहुन्थ्यो, केही नजाने पनि त्यति त जान्नुहुन्थ्यो नि त उहाँहरूले, पूर्व व्यावसायिक त कम्पलसरी थियो, हाम्रो पालिमा थिएन होइन, मभन्दा पछिको त झन् के पनि गर्नै पाइएन, हामीसँग सुन्नुसम्म पायौँ, अगाडि गाड देख्न पायौँ। त्यो जोड्दै चाहिँ लगेर यसलाई चाहिँ एउटा खालको करिकुलमको सेटभित्र ल्याउन पाएको भए के हुन्थ्यो त भन्दाखेरि बाह्र कक्षा दस कक्षा पास गरिसकेपछि दस र बाह्र कक्षाको थ्रेसहोल्डलाई पास गरिसक्दा उनीहरूसँग सामान्य सिप त भइसक्थ्यो नि त। अब सिपयुक्त जनशक्तिको कुरा गर्ने हो भने हामीले माथिबाट रिइन्फोर्स्ड तालिम दिएर धेरैलाई क्याप्चर गर्न सक्दैनौ। रिइन्फोर्स्ड तालिमले कसलाई दिन्छ त भन्दा टार्गेटेड पपुलेसनलाई मात्र दिन्छ, हाम्रो उद्देश्य टार्गेटेड पपुलेसन होइन। र ओभरअल यो बजेटको चाहिँ इन्टेन्सन के पनि देखिन्छ भन्दा सरकारले यो वर्कफोर्सलाई रिटेन गर्ने भन्ने चाहिँ यो बजेटले देखाउँछ, तर रिटेन्सन क्यापेसिटी हाम्रो छ कि छैन भन्ने कुराको एड्रेसै गर्दैन। यो बजेटको इन्टेन्सनको लाइनमा हेर्नु हो भने त्यहाँ देखिन्छ हामी चाहिँ जनशक्तिलाई यहाँ रिटेन गर्ने होल्ड गर्ने भन्ने नै देखिन्छ कि ओभरअल। अब त्यसका लागि यो तयारीका कुराहरू यहाँ आएका छन्। तर आजको मितिमा जब हामीले हेर्ने हो भने 2200 जति चाहिँ दैनिक रूपमा गइराखेका छन्, त्यो 2200लाई घटाएर 2000 ल्याउनको लागि प्लान के त, त्यो त यहाँबाट देखिँदैन। ल रिटेन्सनको कुरा गरियो, भोलि फर्केर आइसकेकाहरूलाई तिमीहरू जान पाउँदैनौ भनेर रोकेर त भएन होला होइन, कसरी रिटेन गर्ने त हाम्रो स्पेसिफिक क्षेत्र बनाइदिनु पर्यो नि त। सरकारको पार्टबाट के हो भइरहेछ त त्यो चिज त देखिएन यसबाट, भनेपछि यो पार्टबाट म स्केप्टिक छु होइन। तर के त भन्दाखेरि फेरि अब यो राम्रो एनाउन्समेन्ट गरेर आएको कुरालाई रिप्याकेजिङै भए पनि राम्रोसँग चाहिँ आइसकेको कुरालाई त राम्रो भन्नु त पर्यो, तर पनि त्यति धेरै होपफुल अहिले नै त भइराख्ने अवस्था चाहिँ छैन।
7: त्यसो भए यो कार्यान्वयनमा चाहिँ समस्या हुन सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
11: मैले 100% कार्यान्वयनमा जटिलता देख्छु, समस्या होइन। जटिल किन छ समस्या भनेको त भोलि जटिल बल्झेपछि समस्यामा आउला होइन, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन क्या। अघि मैले भने जस्तो रिटेन्सन इन्टेन्सन हो, गुड इन्टेन्सनले गुड फेथले उहाँले ल्याउनु भएको हो, तर त्यो रिटेन्सन गर्ने प्लान के छ र अरू धेरै सोच्नु परेन। 2200 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन। हामी केमा कुरा गरिराखेका छौँ त भन्दाखेरि अरू पेरिफेरल कुराहरूमा चाहिँ कुरा गरिराखेका छौँ, फोकस गरिराखेका छौँ भने त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ। र अब अरू एक दुईवटा प्लानैको उसमा हेर्ने हो भने पनि नि प्लान नै गरेर एकचोटि हेर्दाखेरि जस्तो यो के अरे एग्रो पुलिङको कुरा आयो, त्यो एग्रो पुलिङको प्रायोरिटी कसलाई त कसले पाउँछ त भोलि यो निजी क्षेत्रलाई एग्रो पुलिङको प्रोत्साहन गर्ने भनेर भनेको छ त्यो भनेदेखि के ठूला बिजनेस हाउसेसहरूले चाहिँ त्यसलाई लिँदैनन् भन्ने के ग्यारेन्टी भयो होइन अब त्यो एग्रो पुलिङ गर्दाखेरिको टर्म्स एण्ड कन्डिसन्सहरूको कुराहरू कस्तो हुने के हुने हामीले जुन त्यो स्पेसल चाहिँ एग्रिकल्चर जोनको कुराहरू गरिरहेका छौँ त्यो स्पेसल एग्रिकल्चर जोनले चाहिँ कुन चाहिँ इन्डस्ट्रीलाई ब्याकअप गर्नलाई चाहिँ त्यहाँ हुन्छ जस्तो एक्जाम्पलको लागि यो मोरङको करिडोरमा कपर केबलको ठूलो इन्डस्ट्री छ अब त्यो कपर केबलको इन्डस्ट्रीलाई चाहिँ बेनिफिट हुने गरी त्यहाँको एग्रो पुलिङ गरेर देखाउनु पर्यो नि त अब यो फेरि सुन्दाखेरि दुईवटा फरक कुरा गरे जस्तो हजुरलाई साउन्ड होला तर मैले भन्न खोजेको छ भने त्यहाँनिर एग्रो त्यो गर्छ भने त्यसको फिल्टरेसन प्रोसेसलाई चाहिँ नदीमा जुन त्यो त्यसको कपरको त्यो प्युरिफिकेसन गरेपछि जान्छ त्यसलाई प्युरिफाई गर्नलाई नर्कट रोप्ने एग्रो पुलिङको प्लान पो ल्याउनु पर्यो त भनेको स्पेसिफिक हुनु पर्यो त्यो ठाउँको लागि त्यही चाहियो त्यो स्थानीयबाट गर्ने भनेको राम्रो कुरा हो तर त्यो स्थानीयले त्यो कुरासम्म चाहिँ सोच राखेर बजेट राखेर ह्युमन रिसोर्स छ कि छैन त त्यहाँ पनि हेर्नु पर्यो क्या त्यतातिर चाहिँ हेरिएको देखेर अब हुन त फेरि आउला भन्ने पार्टमा छु म अझै पनि अब 15 गते ल्याइहाल्नु पर्ने एउटा कन्सल्टेसन चलिरहेको भएर त्यो डिटेल नआएको हुन सक्ला तर यो कुराहरूलाई ध्यानमा दिइएन भने फेरि पनि गाह्रो हुन्छ जस्तो एक्जाम्पलको लागि अर्को एउटा थप एक्जाम्पल अब हामी विराटनगर जुट मिल त रिभाइभ गर्नु नसकौँला अरे आजको मितिमा तर जुटको खेती हुने त त्यो एरिया अहिले पनि त हो नि होइन जुटको खेती गर्नलाई त रोक्या होइन त्यो त इन्डस्ट्री फर सम रिजन बन्द भयो भनेपछि वाइ नट हामी त्यो पुरानो कुरालाई चाहिँ सानसानो इन्टरप्राइजरलाई एग्रो पुलिङ गरेर त्यो गर्यो भने त त्यो त मेन बाली भन्दा फरक बाली उब्जने चिज भयो जुट खेती त अनि त्यतातिर सोचेको खोइ त त्यो प्लान खोइ डिटेल प्लान हामी एग्रिकल्चर र टुरिज्मलाई चाहिँ खालि के भने नाराको रूपमा मात्रै लिएर आएर त कहिलेसम्म गर्ने यहाँ चाहिँ होमस्टेको कुराहरू यसमा देखेको छैन क्लियरली तर पर्यटनको कुराहरू चाहिँ यसमा जोडिएको देखेको छु भनेपछि होमस्टेको कुरालाई पनि जोडेर चाहिँ ल्याइदिएको भएदेखि त अहिले हामीसँग एउटा स्ट्रक्चर थियो जस्तो एक्जाम्पलको लागि हामीसँग होमस्टे एसोसिएसनले नेपालभरिको होमस्टेलाई एउटा खालको हेर्ने खालको क्याटर गर्ने खालको एउटा सिस्टम स्ट्रक्चर छ त्यो सिस्टम स्ट्रक्चरलाई चाहिँ रिइन्फोर्स गरिदिएको भए त यो सानो लेभलको माइक्रो एन्टरप्राइजेसहरू जुन त्योसँग एसोसिएटेड हुन्थ्यो खालि घरमा राखेर भात खुवाउने मात्र होइन क्या त्यो भात खुवाउनलाई चाहिने चामल उत्पादन गर्ने तरकारी उत्पादन गर्ने कुखुरा पालिदिने दुध उत्पादन गर्ने पनि त इन्डस्ट्री हुन्छ नि त त्यो पेरिफेरल इन्डस्ट्रीलाई पनि सपोर्ट गर्ने गरी चाहिँ हामीसँग प्लान भइदिएको भए यसले अझ राम्रो गर्थ्यो कि होइन अब त्यो अब आउला भनेर आश मात्रै गर्ने हो कि साँच्चै नै आउँछ भनेर होप पनि राख्ने भन्ने चाहिँ डाउटमा भएको भएर जटिलता छ इम्प्लिमेन्टेसनमा धेरै जटिलता चाहिँ यो क्ल्यारिटी नभएको कारणले छ प्रोग्राम एनाउन्समेन्टहरू आफैमा राम्रा छन् तर त्यो इम्प्लिमेन्टेसनको यो जटिलतालाई हेरिएन भने यसले हजुरले भने जस्तो समस्यामा चाहिँ पुर्याउँछ
13: कार्यक्रम देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 बजेट श्रम तथा रोजगार वैदेशिक रोजगारी सिप विकास उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्धको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
14: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
17: हेलो पिङ्की,
18: बोल दिन।
17: एलईडी टिभी किन्न नजाने?
18: जान्न।
17: फ्रिज, डिप फ्रिज किन्न जाउन भने होइन?
18: जान्न।
17: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
18: जान्न।
17: किन?
18: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
17: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
18: पाइने भएर त जान लाग्यो नि।
17: हो र, कहाँ
18: भन्दिन के?
17: सत्य भन्दिनौ।
18: आई लभ यु पिङ्कुली भनेको
17: हो। एसी, कुलर, पंखा, फ्रिज, डिप फ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
18: बन्जारे इलेक्ट्रोनिक घुराई।
17: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
19: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
18: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
17: फोन नम्बर
18: 082-562-452
17: 082-562-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
17: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: कुन स्कोपमा कतिसम्म भन्ने कुराहरू स्पष्ट छैन. अब त्यो पहिला पहिला भएका गफहरू जस्तै चाहिँ गफ हुने भनेदेखि अब यो फेरि यो पनि एउटा गफ होला होइन, यसमा चाहिँ साँच्चै नै क्यालकुलेटेड प्रोग्रामहरू आउँछ भनेदेखि चाहिँ यो राम्रो कुरा होला. त्यसले एउटा रिटेन गर्नेलाई एउटा आइडिया दिन्छ, त्यो रिटेन्सनले एस्पाइरेन्टलाई रोक्छ. अब भेरी त्यो दुईवटा सेन्टेन्समै भन्ने हो भने चाहिँ एस्पाइरेन्टलाई रोक्न सामाजिक आर्थिक रूपमा सकिँदैन, रोक्ने नै हो भनेदेखि हामीले रिटर्निङलाई रिटर्न गरेर देखाउनु पर्यो र अनि एस्पाइरेन्टहरू रोकिन्छ.
3: त्यो लक्ष्य स्पष्ट भएन भन्ने कुरा तपाईँले जोड्नुभयो नि, जुन संख्या देखाइदिनु पर्ने थियो रोजगारीको भनौँ न, यो स्पष्ट लक्ष्य वा संख्या उल्लेख नगर्नु पनि अलिकति जटिलता हुन सक्छ भन्ने तपाईँले भनिरहनु भएको छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: अब यस्तो कि अब हामीले चाहिँ टार्गेट लिने हो भनेदेखि हामीसँग चाहिँ मेजरेबल टार्गेट नहुने हो भनेदेखि हामी अल्म लिन्छौँ नि त. हाम्रो मेजरेबल टार्गेट छैन अहिलेलाई, हामी वैदेशिक रोजगारीमा सकेसम्म नजाउन् भन्ने सोचेका हो नि त. र साँच्चै नै रोक्ने नै कुरा गर्ने हो भनेदेखि चाहिँ हामीले यो वर्षमा यतिजनालाई यहाँ रोजगारी दिन्छौँ भनेर क्लियर हुनु पर्यो नि त. र त्यो रोजगारी दिन्छौँ मात्रै एनाउन्समेन्ट होइन, पहिलाकाले गरेको जस्तो एनाउन्समेन्ट मात्रै होइन, अहिले नयाँ भन्नेहरूले पनि के गर्नु पर्यो त भन्दा यो चाहिँ इकोनोमिक जोनमा अथवा मानव एक्जाम्पलको लागि हामीले भैरहको चाहिँ इन्डस्ट्रियल करिडोरमा यति इम्प्लोइमेन्टको अपर्च्युनिटी छ, त्यो मध्ये यति इम्प्लोइमेन्ट अपर्च्युनिटी यतिजनाले यसरी यसरी पाइराखेका छन्, त्यहाँ चाहिँ हामी यसरी लिङ्क गर्छौँ भनेर प्लान आउनु पर्यो नि त. नत्र भनेदेखि त त्यो त कस्तो खालको भयो भने एनाउन्सै गर्नुलाई त के भएर मैले पनि के भनिदिन सक्छु भने मेरो घरमा उता आँगनमा अटाउने जति मान्छेलाई म पालिदिन्छु भनिदिन्छु नि, भन्नलाई के बिग्रेर भनेर त भएन होइन. अब भोलि परिहाल्यो होला तैँले भनेको थिइस् भने म टेन्टै गाडेर भए पनि चाहे 10-15 जनाले त राखौँला नि त के बिग्रेर. त्यस्तो त्यो हचुवातालले एडोक किसिमको कुरा गरेर भएन. हामीसँग के हुनु पर्यो त भन्दा भोलि गएर ल यो वर्षको लक्ष्य हामीले हासिल गऱ्यौँ कि गरेनौँ भन्ने कुराको इन्डिकेटर के त, त्यो त चाहियो नि त. ल हामीले दैनिक रूपमा वैदेशिक रोजगारमा जानेको संख्या घटाएर 2000 पुर्याउँछौँ भन्ने हो भनेदेखि बाँकी रहेको जुन त्यो 200x365 छ, त्यो 200x365 हामी कहाँनिर रिटेन गर्छौँ भन्ने कुराको प्लान पनि त चाहिएला नि. त्यो चाहिँ नगर्ने अनि खालि हामी चाहिँ इन्सेन्टिभाइज अरू तरिकाले गर्छौँ भनेर मात्रै भन्दाखेरि त्यसले दिँदैन.
3: अर्को यो शिप विकास र इन्टर्नसिपको कुरा पनि यसपालिको बजेटमा समेटिएको छ. जे होस् यो उद्योग र श्रम बजारसँग चाहिँ आबद्ध शिप प्रणाली विस्तार गर्ने भनिएको छ यसमा विशेष गरी, अनि यो व्यवहारमा चाहिँ यो कतिको सम्भव छ?
2: अब यो चाहिँ कस्तो भने एकदम तत्काल आवश्यकता भइसकेको कुरा थियो. यो धेरै लामो समयदेखि ड्यू बसेको थियो, माग भइसकेको थियो. ट्रेड युनियनका साथीहरूले धेरै लामो समयदेखि भनिरहनु भएको थियो इन्टर्नसिपको नाममा श्रम शोषण भयो भन्ने कुरा थियो. त्यसका लागि यो मागलाई सम्बोधन गरेर आएको हो, राम्रो कुरा हो. अब कस्तो भनेदेखि अहिले यसलाई चाहिँ हामीले कसरी भने यस्तो ठुलो नेटवर्क जालो फिजेको छ. यो चाहिँ फेरि सर्फेसमा हेर्दाखेरि इन्टर्नसिप मात्रै देखिन्छ होइन, तर यो चाहिँ के भने शैक्षिक प्रतिष्ठानहरूले जति पनि आफ्ना स्टुडेन्टहरूलाई पठाउँछन् उनीहरूसँग उनीहरूले जुन चाहिँ प्रतिष्ठानहरूमा पठाइराखेका छन् इन्टर्नसिप गर्नलाई त्योसँगको सम्झौता छैन. स्टुडेन्टले आफ्नो क्यापेसिटीमा गएर नेगोसिएसन गरेर गइराखेका छ भने त्यो सिस्टम फेलियर त्यहाँनिरबाट भइराखेका छ क्या. त्यो सिस्टममा एक्चुली हेर्नुपर्ने अवस्था छ. जस्तो एक्जाम्पलको लागि सामान्य लिएर हेर्ने हो भने शिक्षा पढाउने क्याम्पसले जुन त्यो प्र्याक्टिस टिचिङमा पठाउँछ, त्यो प्र्याक्टिस टिचिङमा पठाउँदाखेरि त्यो स्टुडेन्टले त्यहाँ गएर चाहिँ कति पढाउँछ के पढाउँछ भनेर जसरी चाहिँ इन्टर्नल र एक्सटर्नल पुगेर हेर्नुहुन्छ, त्यसै गरी जुन होटलहरूमा होटल म्यानेजमेन्टका कलेजहरूबाट पठाउनुहुन्छ इन्टर्नसिपका लागि त्यसले त्यहाँ गएर कति गरिरहेको छ के गरिरहेको छ भनेर हेर्ने सिस्टमहरू के कसो छ, त्यहाँतिर त्यो रिइन्फोर्समेन्टको कामहरू भइरहेको छैन. त्यसले गर्दाखेरि यो अलिक कम्प्लिकेटेड छ. अब चाहिने कुरा त के हो भन्दाखेरि इन्टर्नसिप भनेको त्यतिकै एउटालाई लिएर आएर काम मात्रै लगाएर भोलि एउटा चिठी लेखेर पठाइदिएको भरमा काम त्यसरी लिन त पाइँदैन नि त. त्यो चिज एकदम जायज छ, त्यो कुरा इन्टर्नसिपको कुरा, इन्टर्नसिपलाई फर्मलाइज गर्ने कुरा होइन, त्यसलाई चाहिँ हाम्रो ग्लोबल के भन्छ ब्रोडर इकोनोमीको चाहिँ पर्सपेक्टिभबाट हेर्ने कुरा, इकोनोमिक कन्ट्रिब्युसनको हिसाबले त्यसलाई हेर्ने कुराहरू त्यहाँ राम्रो छन्. तर त्यही पार्टमा चाहिँ हामीले यसलाई अझ केयर सेक्टरको पर्सपेक्टिभबाट हेर्ने भन्दा त्यो झन् छुट्या छ. केयर सेक्टर पनि जोडिनु पर्ने हो अब हुन्छ अहिले अब इन्टर्नसिप र त्यो केयर सेक्टर यसो हेर्दा दुईटा छोटो छोटो जस्तो लाग्छ तर होइन किनभने हस्पिटालिटी सेक्टरको सर्टेन आस्पेक्टमा केयर सेक्टरको पनि त्यहाँ इन्भल्भमेन्ट छ र अनि जस्तो नर्सिङ पढ्ने अरू चाहिँ स्पेसिफिक चाहिँ यो फिजियोथेरापी पढ्ने के पढ्नेहरूले त केयर सेक्टरमा काम गरिराख्नु भएको छ नि त त्यहाँ पनि त इन्टर्नसिपको लागि भनेर गरेछ जी यो सबै डिटेल्सहरूमा एक्चुली काम गर्न बाँकी छ यो अहिले 15 गते भनेर बुझ्नु पर्यो यो 15 गते भन्दा पछिका काम निकै बाँकी छन् त्यसभित्रको डिटेल्सहरू उहाँले बुझ्नु भएको छ छैन छैन भने विज्ञहरूलाई बोलाएर बुझ्न सकियो विज्ञहरू नेपालका जस्तो चाहिँ के भन्छ फ्रीमा काम गरिदिने विज्ञहरू उहाँले पाउनुहुन्न उहाँले सहयोग गरिराख्नु भएको छ सो उहाँले हेल्प गर्नुभयो भने यो राम्रै हुन्छ होला
3: अर्को पक्ष भनेको जुन यो विशेष गरी यो वैदेशिक रोजगारीलाई पनि अझ सुरक्षित र मर्यादित बनाउने कुरा पनि गरिएको छ यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ
2: अब यो चाहिँ कस्तो भने लङ टर्मको भिजन राखेर यो अघि भनेका जति पनि कुरा छन् यो सबै रिजल्ट गरेपछि अल्टिमेट हुने रिजल्ट एन्ड रिजल्ट हो त्यो अब एन्ड रिजल्टलाई नै एनाउन्सै नगर्दाखेरि त झन् हुँदै भएन त्यो एनाउन्समेन्ट हो ठिक हो राम्रो चाहियो थियो त्यो चाहिँ ब्रोडर थिम हो त्यो थिममा बसेर अघिका थ सब थिमहरूमा काम गर्नुपर्ने हो अब अहिले देखिएका जस्तो 3-4 कुरा अहिले जुन बजेटमै इनाउन्स भएको चाहिँ बायोलेटरल एग्रिमेन्टलाई रिभिजिट गर्ने कुरा होइन त्यसपछि आएर ठगीका कुराहरूलाई गर्ने चाहिँ हेर्ने कुराहरू यी सबै जे जे कुराहरू आएका छन् यो राम्रो कुरा हो अब यहीँ पनि के छ

0: युरोपीय मुलुकसँग पनि श्रम सम्झौता विस्तार गर्ने भन्ने कुराहरू पनि छ। यो चाहिँ साँच्चै आवश्यक थियो,
1: यो एकदमै आवश्यक थियो, किनभनेदेखि हामी अहिले कस्तो खालको छौँ, टेक्ने ठाउँ नभएको अवस्थामा छौँ। हामीसँग आजको मितिमा 13 श्रम सम्झौता छन्। ती 13 श्रम सम्झौता पनि कस्ता खालका छन् भन्दा मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ टाइपका, भनेको सफ्ट चाहिँ खालका ल हो होइन, जसमा हामीले चाहिँ जसको ग्राउन्डबाट चाहिँ हामीले कुनै पनि कोर्टमा अपिल गर्न मिल्दैन, अन्डरस्ट्यान्डिङ हो होइन। त्यो कारणले गर्दाखेरि त्यो त रिभिजिट गर्नै पर्ने थियो, र त्यो बाहेक चाहिँ हामीले श्रम सम्झौता नगरेका राष्ट्रहरूमा श्रमिक पठाउँदाखेरि नेगोसिएसन गर्नलाई ठाउँ छैन, त्यो कारणले गर्नै पर्थ्यो। र पिपल फोरम फर ह्युमन राइट्स, पिपल फोरम भन्ने संस्थाले त्यो नगरिकन नपठाउनु भनेर पीआईएल नै गरेको थियो, र पीआईएलमा एउटा भर्डिक्ट पनि आएको थियो, भनेपछि यो त त्यसको त्यो भर्डिक्टको लाइनमा छ क्या, त्यो कारणले यो गर्नुपर्ने थियो। तर कस्तो खालको भन्दाखेरि प्रपर होमवर्क पनि गरौं, र अर्को त्यो द्विपक्षीय श्रम सम्झौता भनेको चाहिँ पब्लिक डोमेनमा हुनुपर्ने चिज हो, जसलाई हामीले एनालाइसिस गर्न पाउनुपर्ने थियो, त्यो चिज चाहिँ अहिले पनि नभएको छ एउटा गुनासो। अब यो मौकाको फाइदा उठाएर मैले गुनासो पनि राखेँ,
0: पटक पटक यो दोहोराइ नै रहेका छौँ, विशेष गरी यो विदेशबाट फर्केका जति पनि रिटर्नीहरू हुनुहुन्छ। अब समय चक्र हेर्दाखेरि 10-10 वर्षको कुराकानी पनि गरौँ, हामीले अघिल्लो भेटमा चाहिँ 52 सालदेखि नेपालमा वैदेशिक रोजगारी व्यवस्थापनका कुराहरू पनि गर्यो, अबको समय भनेको अलिकति रिटर्नीहरूको संख्या पनि बढ्दै जाने भन्ने कुरा चाहिँ अघिल्लो कुराकानीमा पनि हामीले गरेका थियौँ। उहाँहरूको जति पनि सिप छ र उहाँहरू ल्याउने जुन पुँजी छ त्यसलाई चाहिँ उत्पादनशील क्षेत्रमा लगाउने भन्ने कुरा छ, त्यसको लागि चाहिँ के गर्नुपर्छ?
1: हामीसँग चाहिँ पहिला कन्सेप्चुअली के क्लियर हुनु पर्यो भन्दाखेरि, हामीले पुँजी मात्रै भनिराखेका छौँ क्या, पुँजीको चार प्रकार चाहिँ हामीले बिर्सिनु भएन। एउटा सामाजिक पुँजी पनि ल्याउँछ, सांस्कृतिक पुँजी पनि ल्याउँछ, मानवीय पुँजी पनि ल्याउँछ, अनि बल्ल आर्थिक पुँजी ल्याउने हो, पैसा फोर्थ हो। त्यो कारणले यो हामीले पैसालाई युटिलाइज गर्ने मात्रै कुरा गर्यौं। मलाई यो बजेटमा एउटा बन्न नपरेको कुरा अर्को एउटा पनि के छ भने, एउटा चाहिँ उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेको छ, अनुत्पादक कसरी हुन्छ एउटा व्यक्तिले लिएर आएको पैसा हुनै हुँदैन क्या, त्यो कन्सेप्टै रङ हो जे, त्यो ग्राउन्डबाट बाहिर निस्क्यौँ, लेट्स ग्रेजुएट फ्रम द्याट क्या। हामी चाहिँ अहिले पनि त्यही कुरा, एउटा मान्छेले मेरो छोराछोरीलाई राम्रो स्कुललाई पढाउँछु, हेल्थ चाहिँ कभरेज राम्रो दिन्छु, मिठो खाना दिन्छु, पहिलाभन्दा सुकिलो मुकिलो लुगा लाउन दिन्छु भनेरै वैदेशिक रोजगारीमा जाने हो भने त्यही नै प्रोडक्टिभ काम हो क्या। अब यसलाई अनप्रोडक्टिभ भनेको छ, लगानी गर भनेको छ, अब घरमा चाहिँ मन कल्पाएर अनिखेर त्यहाँ अर्को ठाउँमा लगानी गर्न जान्छ, जाँदैन नि, त्यो इम्प्र्याक्टिकल कुरा गरेर हुँदै हुँदैन। त्यो एउटा चाहिँ मलाई चित्त नबुझेको कुरा पहिलेदेखि मैले भनिराखेको, र अनि त्यसपछि यो कुरालाई चाहिँ हामीले कसरी हेर्नु पर्यो भने, त्यो चिजलाई कसरी युज गर्ने भनेको, केही गरी एउटा मान्छेले फेसनेबल हुन चाहन्छ भनेदेखि त्यो फेसनेबल हुनको लागि चाहिने लुगा चाहिँ उत्पादन गर्नेतिर पो सरकारले ध्यान दिने हो त, लुगा चाहिँ तपाईँले सामान्य लगा भनेर बस्ने होइन नि, त्यतातिर ओरिएन्टेसन बिग्रियो क्या हाम्रो सरकारको। त्यो कारणले गर्दाखेरि सिप पुँजीलाई चाहिँ उपयोग गर्ने हो भने उसको रुचि हेर्नु पर्यो, उसको आवश्यकता हेर्नु पर्यो, उसको क्षमता हेर्नु पर्यो, क्षमता रुचि र आवश्यकता राम्रोसँग एनालाइसिस गरेर त्यो अनुसारको प्रडक्ट ल्यायो भनेदेखि नभने पनि हुन्छ, यो नभनिकन पनि आफै हुन्छ कि त्यो त्यो लाइनमा जान्छ। तर हामीले के गरिराखेका छौँ त भन्दा, हामीले खालि फाइनेन्सियल क्यापिटललाई मात्र फोकस गरिराखेका छौँ, हामीले अरू क्यापिटलहरूको कुराहरू गरिराखेका छैनौँ। एउटा मान्छेले 10 वर्ष विदेशमा बस्दा सिकेको राम्रोसँग सुट लाउनलाई सिकेर आयो भने उसको छोराछोरीलाई सुट सिलाइदिएर अनप्रोडक्टिभ भन्न पाइन्छ? त्यो त कल्चरल क्यापिटलको ट्रान्सफर हो नि त।
0: सर, अब चाहिँ यो जुन विशेष गरी श्रमिक अधिकार र सामाजिक सुरक्षाको पाटोमा पनि अलिकति अघि नै कुराकानी त जोडिसकेको छु, यो बजेटमा चाहिँ श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा चाहिँ आबद्ध गर्ने भन्ने कुराहरू पनि छ, र सँगसँगै यो विशेष गरी लिखित सम्झौता गर्ने, न्यूनतम ज्यालाका कुरा, बिमा र बैंक मार्फत चाहिँ तलब भुक्तानी अनिवार्य गर्ने घोषणा पनि, यी कुराहरू चाहिँ कार्यान्वयन हुन सक्लान् कि नसक्लान्?
1: यो चाहिँ कस्तो भने, अहिले अहिले देखेको प्रब्लम भनेको इन्सेन्टिभको हो, जस्तो यो त हाम्रो इन्टरनल लेबर मार्केटलाई बढी फोकस्ड कुरा हो कि यो चाहिँ, र यो चाहिँ कस्तो भने इन्सेन्टिभाइज हामीले गर्न नसकेको कारणले, जस्तो एउटा उद्योगले आफ्नो चाहिँ श्रमिकहरूलाई सबै सुविधा दिनबाट किन चाहिँ हिचकिचाइरहेको छ, किन करको दायरामा आउन हिचकिचाइरहेको छ, किन सामाजिक सुरक्षामा लान सकिराखेका छैन भन्दा, यसका अन्य पेरिफेरल कारणहरू पनि छन्। जस्तो योभन्दा अगाडि मैले हजुरलाई हाम्रो कुराकानीमा कुरा गरेँ जस्तो मलाई लाग्छ, हाम्रो बोर्डर लाइनमा भएका

0: उद्योगहरू ले सकेसम्म इन्डियनहरूलाई रिटेन गर्न खोज्छ नि त, किन भन्दा यहाँ चाहिँ ट्रेड युनियनको कुरादेखि लिएर छुट्टीका कुरादेखि लिएर दिनुपर्ने अन्य सुविधाका कुरादेखि लिएर यो टिओआर दिनुपर्ने टिओआरमा काम गर्दाखेरिको शर्तहरूका कुराहरूदेखि लिएर त्यसमा चाहिँ इन्डियनहरू ल्याउँदाखेरि सहज भएको कारणले इन्डियनले चाहिँ नेपाली वर्कफोर्सलाई रिप्लेस गरिराखेको कुरा त छ नि त, यो त यथार्थ हो। भनेपछि त्यहाँनिर हामीले इन्सेन्टिभाइज गर्न सक्यो र त्यो इम्प्लोयरलाई दिन सक्यो भने त उसले त नेपाली वर्कर्सहरू लिन्थ्यो होला नि त, हो त्यसरी हामीले हेरिराखेका छैनौँ कि। यसलाई हामीले के भन्यौँ भने टुक्रा टुक्रा टुक्रा गरेर हेऱ्यौँ, छुट्टा छुट्टै हेऱ्यौँ, जबकि यो एउटै एउटा नेटवर्कको अथवा भनौँ यो हेक्सागनको छवटा पोइन्ट हो। त्यसलाई चाहिँ हामीले के गरेर विचार गर्यौँ भन्दाखेरि छवटा कुना नभनेर यो छवटा चाहिँ बिन्दु भनेर हेऱ्यौँ क्या, बिन्दु होइन यो कुना हो। त्यसरी हेरियो भने यो रिजल्ट हुन्छ, नत्र चाहिँ कस्तो भनेदेखि हामीले रोजगारदातालाई चाहिँ दपेट्यौँ भने रोजगारदातालाई धेरै दपेटिसकेपछि त उसले सकेसम्म नाफा त उसले नाफै गर्न भनेर बस्यो भने नाफा उसले अन्त बाटोबाट नाफा निकाल्न खोज्छ नि त। त्यो कारणले गर्दा यो कारणमा जान नसकेको अहिले पनि त्यही हो, पछि पनि त्यही हो। भनेपछि हामीले उसलाई दिने इन्सेन्टिभ के हो त, त्यो कुरामा हाम्रो क्लियर भइरहेको छैन। जब क्लियर हुन्छ यो लागू हुन्छ, जबसम्म क्लियर हुँदैन लागू हुँदैन। अहिलेको इन्सेन्टिभ के त भन्दाखेरि उद्योग गर्न द्यासु मात्रै क्या, त्यतिले त भएन नि त। त्यो उद्योग गर्न दिनलाई अरू अन्य पूर्वाधारका कुराहरू जस्तो सड़क बाटो जो कतिको जोडिया छ, थ्री फेज लाइनलाई कतिको सहज भएको छ, उसले चाहिँ त्यो वर्करको चाहिँ रिक्रुटमेन्टको लागि कति सहज भएको छ, उसले र मेटेरियल प्रोक्युरमेन्टको लागि कतिको सहज भएको छ, अनि त्यसपछि आएर यो क्रस बोर्डर चाहिँ आउँदाखेरि भन्सारमा कतिको सहजीकरण भएको छ, यी सबै कुरा त हेर्छ त। त्यतातिरको आस्पेक्टबाट चाहिँ नहेरिदिने अथवा हेरेको भयो भने न्यून रूपमा हेर्ने र खालि यहाँ भएको वर्कर्सको उसलाई मात्रै चाहिँ हामीले इन्सेन्टिभको रूपमा हेर्ने हो भने त यो कुरा त रिजल्भ हुनेवाला छैन। वर्कर्स राइट्सलाई कर्टेल गरेर उसलाई दिनुपर्छ भनेको होइन, तर उसको पनि त यहाँनिर पाउनुपर्ने जुन सेवा सुविधा छ त्यसमा त ग्यारेन्टी गरिदिनु पर्यो नि त। त्यो दुइटैलाई बेनिफिट हुने कुरा हुन्छ कि, त्यो भयो भने रोजगारदाताले दिन्छन् होला भन्ने अपेक्षा गर्न सकियो। अहिलेकै अवस्थामा त उसले सकेसम्म नाफै कमाउन खोज्छ र नजान नै खोज्छ नि त।
1: यो अर्को अघि अलिकति यो स्टार्टअप र उद्यमशीलताको बारेमा पनि कोटाइसक्नु भएको छ यहाँले, विशेष गरी यो स्टार्टअप र नव उद्यमलाई चाहिँ विशेष गरी यो रोजगारी सृजनाको माध्यमका रूपमा चाहिँ कतिको महत्व दिइएको छ।
0: अब यो चाहिँ मेरो एकदम ठूलो पहिलेदेखिको आग्रह माग नै यही थियो क्या। हामीले के हो भन्दा जबसम्म माइक्रो इन्टरप्राइजेसहरू फस्टाउँदैनन् त्यो ठाउँमा ठूला इन्टरप्राइजेसहरू आएर गरेर केही पनि हुनेवाला छैन, किनभने माइक्रो इन्टरप्राइजले सप्लिमेन्ट गर्छ कि ठूला इन्टरप्राइजेसहरूलाई, त्यसले गर्दाखेरि माइक्रो इन्टरप्राइज ग्रो हुनै पर्थ्यो। त्यो कारणले स्टार्टअपको आइडिया ब्रिलियन्ट आइडिया हो, यहाँनिर सपोर्ट गर्नै पर्छ। अब हामी क्लियर चाहिँ हुनुपर्छ है, कसरी कुन दायरामा कुन स्कोपमा कुन सेक्टरमा भन्ने कुराहरू चाहिँ हामीसँग क्लियर क्ल्यारिटी हुनुपर्छ। त्यो क्ल्यारिटी भइसकेपछि चाहिँ हामीले के गर्न सक्छ त भन्दा यो कुराहरूले यो कुरालाई इन्सेन्टिभाइज गरेर हामीले दिन सक्यो भने यसलाई नै इन्सेन्टिभको रूपमा चाहिँ अगाडि बढाउन सक्यो भनेदेखि चाहिँ त्यसले हाम्रो ग्रोथलाई हेल्प गर्छ। अहिलेको अवस्थामा हामीसँग स्टार्टअपको कन्सेप्ट पनि राम्रो छैन। हामी केमा काम गर्छौँ जहिले पनि भन्दाखेरि मैले अघि भने जस्तो यो हाम्रो कन्सेप्ट चाहिँ अब फेरि हेक्सागन दिमागमा आयो, हेक्सागनै सोचौँ। हेक्सागनको चाहिँ पाँचवटा पोइन्ट भनेर हामी बुझिराखेका छौँ, हेक्सागन बुझिराखेका छैनौँ कि पाँचवटा डिफ्रेन्ट पोइन्ट भनेर। त्यसलाई हामीले जब लाइनले ड्र गर्छौँ त्यो चाहिँ के हो त भन्दा पाँचवटा कर्नर हुन्छ, त्यसले एउटा एरिया कभर गर्छ। जस्तो एउटा कुनै मान्छे हामी केही गरी चाहिँ यो स्टार्टअपलाई मोमो उत्पादनसँग जोडेर हेर्ने हो भनेदेखि सबैले मोमो पोको पारेर झारभार पारेर चाहिँ उसिनेर मात्रै बेचेर हुन्न क्या। त्यहाँ एउटाले किमा बनाउनु पर्यो, एउटाले पिठो बेल्नु पर्यो, अर्कोले त्यो किमालाई ठाउँ ठाउँमा पुर्याउनु पर्यो। त्यो गरेर जब हामीले त्यसलाई चाहिँ हेक्सागोनल स्टाइल, अब हेक्सागोन होइन पेन्टागन भनौँ, र त्यो पेन्टागन स्टाइलमा हामीले गर्न पाँचवटा पोइन्टबाट चाहिँ गर्न सक्यो र पाँचवटा कर्नरबाट गऱ्यो भने त्यसले एउटा एरिया कभर गर्छ र त्यो सस्टेनेबल हुन्छ। नत्र पनि के हुन्छ त भन्दा त्यो सस्टेनेबल हुँदैन। यो चाहिँ कस्तो खालको हुन्छ भने सबैले एउटा गरेपछि त त्यहाँनिरको एउटा मार्केट त लुज गर्छ नि त। जस्तो त्यो चेनमा के हुन्छ त भन्दाखेरि एउटाको मोनोपोली हुन्छ नि त, त्यो मोनोपोली भयो भने त उसले आफ्नो बेनिफिटमा चलाउँछ नि, त्यसरी हुँदैन। त्यो कारणले यसलाई हेर्ने तरिका चाहिँ के हुनु पर्यो भन्दा सबैजनाले एउटै प्रोडक्सन होइन, सबैजनाले त्यो प्रोडक्सन चेनमा काम गर्नु पर्यो क्या। त्यसरी गर्यो भने हुन्छ, त्यो स्टार्टअपमा पनि त्यो कुरामा ध्यान दियो भने राम्रो कुरा हो, यसले प्रोडक्सन राम्रो दिन्छ।
1: यो अर्को भनेको वन हरित उद्योग र रोजगारी पनि रहेछ त्यसमा, अनि विशेष गरी यो तपाईँको जडीबुटीका कुराहरू अनि गरिकाष्ठ वन पैदावारका कुराहरू काठ उद्योगका कुराहरू पनि यसमा आएका रहेछन्। अनि अर्को कुरा भनेको वनमा आधारित उद्योगले चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ रोजगारी सिर्जना गर्ने कुराहरू पनि यसमा समावेश गरिएको छ। यो वनलाई संरक्षणको सीमित दायराबाट निकालेर चाहिँ हरित यो भनौँ औद्योगिकरणसँग जोड्ने नीति चाहिँ कतिको व्यवहारिक छ?
0: अब यो चाहिँ कसरी व्यवहारिक अव्यवहारिक भनेर यस्तो राइट एन्ड रङको एन्सर हुँदैन। यो चाहिँ यो चाहिँ के भने हामीसँग भएको वनको डिफ्रेन्ट प्रकारहरू छ नि, त्यो प्रकारहरूमा अहिले भएको सामुदायिक वन कबुलियत वन जुन छ यो वनको उपभोग कसरी गर्ने भन्नेसँग जोडेर त्यसको डिटेल्स प्लान आयो भने बल्ल हामीले चाहिँ यो सही वा गलत भनेर भन्न सकिएला होइन। नत्र अब अहिले जुन जसरी भनिरहेको छ यो त माइक्रो लेभलमा त विभिन्न तराईका जिल्लाहरूमा मैले आफैले गएर हेरेको छु होइन, जस्तो मसलाकोबाट चाहिँ धुप बनाउने अनि एन्टी के अरे पेस्टिसाइड्सहरू बनाउनेहरू तितेपातीबाट पेस्टिसाइड बनाउने यी सबै कुराहरू त भइ नै रहेको छ नि, अहिले भएकै कुरा हो यो, नयाँ नौलो केही पनि होइन। मैले अहिले भने प्याकेजिङ राम्रो हो यो भन्छ, यो चिजलाई चाहिँ हामीले राम्रोसँग प्रपरली कोअर्डिनेटेड वेमा गर्न सक्यो भने राम्रो हो। जस्तो हामीसँग चाहिँ यो के अरे उपभोक्ता वन समितिको समिति छ नेपालको, वान अफ द राम्रो चिज जुन चाहिँ ग्लोबल्ली रिकगनाइज भएको होइन, त्यसबाट त्यो मार्फतबाट हामीले भइरहेको स्ट्रक्चरलाई युज गर्न किन कन्जुसाइ गर्नु कि भएको चिजहरूलाई युज गरौँ न पहिला भन्छ, यो त्यो स्ट्रक्चरबाट हामी गएर यसरी गर्न सक्यो भनेदेखि यसले प्रोडक्टिभ होला होइन। अब हामीले हाम्रो देखेको पकेट क्षेत्रको सभासदले चिनेको मान्छेको र कम्युनिटीको भनेर गयो भनेदेखि चाहिँ यो फेल हुन्छ, नत्र भने यसले चाहिँ प्रोडक्सन राम्रै दिन्छ। जस्तो अहिले यो के अरे वन क्षेत्रमा राष्ट्रिय वनमा अहिले गइरहेको वन पैदावार बाहेकका अन्य जुन छ नि भनेको आफै ग्रो हुने त्यसमै पनि कति चिजलाई हार्भेस्ट गर्न सकिने ठाउँ छ नि त, त्यहाँ हार्भेस्ट हुन पाएको छैन होइन। तर हार्भेस्ट नहुँदाखेरि वेस्ट गइराखेको छ, त्यो हार्भेस्ट गर्दाखेरि फेसिलिटेटेड हुन्थ्यो। जस्तो मैले रुख काट्ने कुरा गरे होइन, मैले भनेको उन्युको कुराहरू होइन, त्यहाँनिर च्याउको कुराहरू, त्यो त वेस्ट भएर जाने चिज हो नि त। अब त्यो कति मात्रामा ओसिलो स्थानबाट आउने च्याउले त्यहाँको न्युट्रिसनलाई चाहिँ सप्लिमेन्ट गर्छ, बाँकी त वेस्टै हो, ड्राई भएर जाने चिज हो भने त्यो कति हो के हो भने क्यालकुलेटेड भएर, मलाई त्यो म विज्ञ होइन तर क्यालकुलेट गरेर हामीले त्यसबाट एक्सट्राक्ट गर्न सक्यो भने त्यो पनि त इकोनोमिक कन्ट्रिब्युसनको पार्ट होला नि त। सो त्यो लेभलको हेर्नुपर्छ यसमा चाहिँ, खालि हामीले वन जोगाउने भनेर वनलाई एकदम त्यो कन्फाइनमेन्टमा राख्ने अनि उपभोक्ता वनलाई चाहिँ छाडा छोड्ने भने जस्तो गरेर चाहिँ हुँदैन। जस्तो लास्ट टाइम अर्को एउटा योसँग जोडेर हेर्नुपर्ने कुरा वनको कुरा उठ्यो भएर, वन्यजन्तु र मानवको द्वन्द्व जुन छ त्यो त यसले निराकरण गर्न सक्छ, यो प्लानले निराकरण गर्न सक्छ, तर अहिले पनि त हामीसँग व्यवस्थापन त भइरहेको छ नि त्यो चिजलाई। त्यसलाई के गर्नु पर्यो त भन्दा राम्रा गुड प्र्याक्टिसेसहरूलाई लिएर आएर त्यसलाई अरू ठाउँमा रेप्लिकेट गर्नु पर्यो, त्यसमा भएका अलिकति नेगेटिभ जुन प्र्याक्टिसेसहरू छ त्यसलाई रिड्युस गर्दै जानु पर्यो, यसरी हेर्नुपर्छ। तर अब अहिले त्यति धेरै डिटेल स्टडी भएको जस्तो लागेन।
1: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
0: अब यो चाहिँ कस्तो भने अहिले भइरहेकै कुराहरू चलिराख्छ, यसमा नयाँ नौलो ठ्याक्कै ड्रास्टिक केही पनि चेन्ज हुनेवाला छैन, यसले केही पनि दिँदैन। अब यो फर्स्ट इयरको इम्प्लिमेन्टेसनबाट यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ केही होला, यो चाहिँ स्टेपिङ स्टोनको रूपमा मान्न सकिन्छ। बिग्रिँदैन केही पनि, राम्रो पनि केही पनि हुँदैन, बन्दैन पनि, किनभने यसले क्लियर दिएन। अब अघि भने जस्तै 15 गतिको डाउटलाई एकछिन राखेर हेर्ने हो भने चाहिँ यसले त्यो सर्टेन आस्पेक्टमा क्लियरिटी ल्यायो भने यसले अगाडिको स्टेप चाहिँ राम्रो हुन्छ।
1: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
0: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ होइन, र उहाँहरू पनि यही समुदायको यही समाजको यही राष्ट्रको भएको कारणले गर्दाखेरि बाहिरका कुरा ल्याउनुहुन्न उहाँहरूले, हामीलाई थाहा छ। अब के गर्नु पर्यो भन्दा यसलाई इम्प्लिमेन्टेसनमा जाँदाखेरि चाहिँ विज्ञहरूसँग सल्लाह गरेर, सबै स्टेक होल्डरसँग सल्लाह गरेर, नेगेटिभ पोजिटिभ सबै कुराहरू हेरेर एसेसमेन्ट गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ, नत्र यो नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ के गर्नुपर्ने छ भन्दा यसको डिटेल्ड प्लानहरू चाहिँ, डिटेल्ड प्लान है, फेरि त्यो भनेर प्लान मात्रै होइन, यो त एनाउन्समेन्ट मात्रै हो, डिटेल्ड प्लानहरू गर्दाखेरि चाहिँ चित्त बुझ्ने पार्टीसँग, नबुझ्ने पार्टीसँग, अपोनेन्टसँग, सँगै भएकासँग, सबैसँग कुरा सुनेर बुझेर अनि बल्ल डिसिजन लियो भने यसले अगाडिको बाटो राम्रो देखाउँछ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब प्राइमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू:
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554।
10: MBBS MD न्यूरोसाइकाट्रिक टाउको, नशा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आचिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478829913 र 98095121871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98435008804, 98435008804, www.pashupatiicare.com।
15: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ?
16: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
15: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
18: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
17: शिशु क्लिनिक फर्टिलिटी बिचोकोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
19: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
20: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
21: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
22: हो र
21: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
22: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
21: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
22: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
21: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 9 बजेको छ

0: बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशमा बिरुजु वर्षिनी बढ़दै गएको छ। महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष आर्थिक व्यतिथि बढ़दै गएको र बिरुजु थुप्रिँदै गएको देखाएको हो। अहिलेसम्म लुम्बिनी प्रदेशमा 5,40,60,90,000 बिरुजु देखिएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन मिस्दै जाँदा हरेक वर्ष बिरुजु रकम पनि थपिँदै गएको छ। महालेखा परीक्षकको हरेक वर्षको प्रतिवेदनमा प्रदेश सरकारका मन्त्रालय मातहतका कार्यालय तथा विभिन्न समितिहरूले गर्ने खर्चमा आर्थिक व्यतिथि बढ़दै जाँदा बिरुजु थपिँदै गएको उल्लेख गरिएको छ। प्रचलित कानून बमोजिम ऋत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा विमनासिब तरिकाले आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा औल्याएको वा ठहर्याएको कारोबारलाई बिरुजुको रूपमा लिइन्छ। बिरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेशकी गरी तीन वर्गमा वर्गीकरण गरेको छ। आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ। दिउँसो बैठक दिउँसो 1 बजेबाट शुरू हुनेछ। बैठकमा सभामुख डोलप्रसाद अरियालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहार पढ़ेर सुनाउने कार्यसूची छ। बैठकमा आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ भने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष 2083/84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग हत्तै बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित भएका छन्। सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्ति बीच ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा स्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष 2082/83 हालसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन यूरिया र 23,996 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी तथा स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढ़ी 18,522 मेट्रिक टन मल पठाइएको छ। त्यसपछि दाङमा 13,892, कपिलवस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलपरासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनीका प्रदेश प्रमुख सुमन पन्थीका अनुसार खेतीको मुख्य सिजनमा मलको माग अत्याधिक बढ़ने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको छ। उहाँले हाल कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रहे पनि त्यो किसानको आवश्यकताका तुलनामा निकै कम रहेको बताउनुभयो। रूकुम पूर्व बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिदिएको छ। रूकुम पूर्वलाई प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेकाले त्यहाँ रासायनिक मल आपूर्ति नगरेको पाइएको छ। र रोल्पाको माडी गाउँपालिका 4 तार्केबाङ स्थित स्याङ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। सोमबार अपरान्ह 4 बजे माडी गाउँपालिका 2 घरती गाउँ निवासी 39 वर्षीय हरिबहादुर घरती मगरको मृत्यु भएको हो। करेन्ट लागेको र खोला किनारमा लड़िरहेको अवस्थामा बाख्रा चराइरहेका स्थानीयले देखेपछि चालकलाई खबर गरेका थिए। चालक घटनास्थलमा पुगेर हेर्दा घरती मगरको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। अवस्थ बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइप को उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटी को
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिन को प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टी का साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीबी रोड खोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: साइकल चालेर
9: के गर्ने बाबु,
10: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
11: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
12: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
14: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
15: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको छ। हर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती हल रोड, खोराही दाङ,
16: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27-977
17: र 98578-30-689।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहीदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
20: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
21: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
20: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
21: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
20: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
21: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
20: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
18: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98686-61-694।
22: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
23: बिमा गराउन जाँदैछु।
22: बिमा किन गर्नु पर्यो सर? बिमा
23: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
22: बिमा कहाँ गयो गएर कसरी गराउन सकिन्छ त सर?
23: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
22: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
0: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
22: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
23: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
22: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
2: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराहै ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
17: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
26: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
27: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
26: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
27: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
26: तालिममा दिइने विषयहरू:
27: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
26: स्पेशल सेफ तालिम,
27: जापानिज सुशी तालिम,
26: र वेट्रेस,
27: टुरिस्ट गाइड।
26: हाम्रा विशेषताहरू:
27: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
26: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
27: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
26: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
27: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
26: सम्पर्क मोबाइल 98410-17-09।
27: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
5: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
3: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
5: यातायातको सुविधा भएको,
3: स्वच्छ खाने पानीको व्यवस्था भएको
5: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
3: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478441639। श्री माध्यमिक विद्यालय चौडियार दाङ।
6: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
7: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीवराम भण्डारी आज यहाँहरू सामुले उपस्थित हुनुहुन्छ। कुमार बहादुर कार्की उहाँ राजनीति शास्त्री हुनुहुन्छ। राजनीति शास्त्रमा उहाँले लामो प्राध्यापन गर्नुभयो, पढाउनुभयो। उहाँ धरान क्याम्पसको क्याम्पस चिफ रहनुभयो, नेपालगञ्जमा अथवा बाँकी त्यहाँ पनि उहाँले पढाउनुभयो, त्रिचन्द्रमा पनि केही समय उहाँले प्राध्यापन गर्नुभयो र कैयौं अनुभव प्राप्त व्यक्ति पनि हुनुहुन्छ। उहाँ धरान नगरको तत्कालीन उहाँ मेयर पनि र गण्डकी अञ्चलको प्रशासक, उहाँले त्यो जिम्मेवारी पनि उहाँले निर्वाह गर्नुभयो। बागमती र नारायणीको त्यो अनुगमन समितिको सदस्य अर्थात् त्यो अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ कुमार बहादुर कार्की। आज म उहाँसँग एउटा राजनीति शास्त्रीसँग विकसित नेपालको राजनीतिक तस्विर, यसले ल्याउने सम्भावना, यही वरिपरि केन्द्रित रहेर विविध विषय उठान गर्ने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर, स्वागत चाहिँ कार्यक्रममा। अब म कहाँबाट प्रवेश गर्न चाहे भने नि संसदबाट सुरु गरे। संसदमा प्रधानमन्त्री आकस्मिक आए र उनले हात उठाएर भने, सभामुखजी म सांसदहरूको जवाब दिन चाहन्छु र सबै जो मसँग भेट्न चाहेका थिए अथवा मबाट जवाब चाहेका थिए उनीहरूको म चित्त बुझाउने कोसिस गर्छु। त्यसपछि सभामुखले उनलाई समय दिए। तत्पश्चात 7 सांसदहरूले त्यहाँ प्रश्न गरे, प्रश्नको उनले सिलसिलेवार जवाब दिए। जवाब दिने क्रममा एउटा सवाल उपर उनले, होइन भारतले मात्रै मिचेको होइन, नेपालले पनि भारतको केही जग्गा मिचेको छ भन्ने उनले शब्दको चयन गरे। त्यो भारतीय संचार माध्यमहरूमा पनि व्यापक त्यो प्रचार भएको छ अर्थात् चर्चाको विषय भएको छ र खास गरी संसदमा हिजो वितण्डा मचियो। जुन दृश्य देखियो, तोडफोड भयो, कुर्सी पनि केही भाँचिएको कुरा आएको छ, त्यो यसो दृश्य हेर्दा मुक्कामुक्की एकले अर्कालाई मुख छोडा छोड, एकजना रिङ्गला यादव यिनी नवलपरासीकी रहेछन्, एमालेकी सांसद, उनी उनको अर्को खालको तस्विर देखियो। आर्यन राय, श्रम संस्कृति पार्टीको, उनले पनि एक हिसाबले मुख छोडे जस्तो देखिन्छ। त्यहाँ यसो दृश्य हेर्दा धेरै शब्द बाहिर आइरहेको छैन। आशिका तामाङ त्यत्तिकै सूर्यको र अनि बाहिर निकालेको, रिङ्गाला यादवलाई चाहिँ घोग्राउँदै बाहिर निकालेको दृश्य, ऐन महरको त्यो स्विमिङ गर्ने जस्तो त्यो एउटा माथि चढेर हेरेको, मतलब यो यसो हेर्दाखेरि त्यो प्रधानमन्त्रीको त्यो भनाई, सांसदहरूको त्यो संसदमा प्रस्तुत वितण्डा, त्यो दृश्य त्यस्तो देखिन्छ। यसमा एउटा राजनीति शास्त्रीले चाहिँ कसरी हेर्नुभयो सुनौ त?
8: यसमा लामो समयसम्म प्रधानमन्त्री संसदमा उपस्थित हुनुभएन भन्ने सांसदहरूको भनाइ थियो। त प्रधानमन्त्रीको तर्फबाट पठाइएका मन्त्रीहरूको जवाबबाट पनि केही सांसदहरू खुसी रहेनन् र प्रधानमन्त्री नै चाहिन्छ भने प्रधानमन्त्रीले म करिब करिब 100 दिनमा 100 काम गर्छु भन्ने हिसाबले विदेशीहरूलाई पनि भेट्न नचाहेको, कुनै सांसदहरूलाई पनि यो बीचमा नभेटेको र संसदमा पनि अनुपस्थित रहेकोमा सांसदहरू त रुष्ट देखिन्थे। त्यो रुष्टताभित्र पनि संसदीय मर्यादाहरू पालन नगरेको त्यति बेला पनि देखिन्थ्यो र हिजो जुन सवाल जवाब जुन भइरहेको थियो त्यसमा सबै प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले राम्रैसँग दिएको देखिन्थ्यो. तर यो
7: उनको कन्फिडेन्स राम्रो देखिन्थ्यो,
8: राम्रै देखिन्थ्यो. यो जुन सीमाको सम्बन्धमा चाहिँ जो नेपालले पनि केही ठाउँमा मिचेको र भारतले पनि मिचेको भन्ने कुरा गरिसकेपछि त नेपाल राष्ट्रले त कहीँ सीमा अहिलेसम्म मिचेको कुरा सुनिएको थिएन, मैलाई पनि थाहा थिएन, मैले अहिले थाहा पाएँ भन्नुभयो. र सीमा भनेको चाहिँ विवाद हुन्छ, त्यसलाई एकले अर्कालाई मिचेको भन्दा पनि सीमा विवाद हुन्छ अनि मिचेको र नमिचेको थाहा हुन्छ. अहिलेसम्म हामी नेपालीहरूले आधिकारिक रूपमा 74 ठाउँमा हाम्रा सीमाहरू मिचिएका छन् भन्ने विज्ञहरूले नै भनेको, हामीले पनि सुनेका हो, सायद सांसदहरूले पनि सुनेका थिए. त उहाँले त्यसलाई चाहिँ नेपालले पनि मिचेको छ भन्ने कुरामा सांसदहरूले त्यसमा चाहिँ उनीहरू स्वीकार गरेन. उहाँले भन्न नजान्नु त्यो कूटनैतिक चातुर्यताको कमी हो.
7: त्यो किन उनले भनेको चाहिँ के कारण के अर्थ हुन सक्छ त्यो यस सन्दर्भमा किन बोले? उहाँले पट्टा गरेको कि टङ स्लिप भएको कि अथवा जानाजान केही चिज आओस् भनेर भनेको कि साँच्चीकै नेपालले काहीँ मिचेको उनीसँग मलाई सूचना छ, मलाई जानकारी छ, खबर छ भनेका छन् उनले.
8: अब
7: मैले त नेपालले पनि भारतको केही जमिन मिचेको मसँग खबर छ, पछि थाहा पाएँ मैले भनेर बोलेका छन्.
8: तर सांसदहरूले पनि के थियो भने अर्को काउन्टर प्रश्न सोधेर नेपालले मिचेको छ भने कुन कुन ठाउँमा मिचेको छ सप्रमाण संसदमा पेश गर्नुहोस् भन्नु पर्थ्यो. त्यस कारण त्यो टङ स्लिपै पनि हुन सक्छ या भारतसँगको जो सीमा विवाद मिलाउँदाखेरि जुन कुराहरू उनीहरूका अनौपचारिक भए कहीँ हाम्रो पनि गएको छ कहीँ उताको पनि आएको छ भन्ने कुरा छ. तर के भने नेपालले स्टेटको राज्यको तर्फबाट चाहिँ कहीं पनि सीमा मिचेको अहिलेसम्म नसुनिए त यो अनहोनी जवाब उहाँको आयो
7: प्रधानमन्त्री.
8: त्यसकारण तर यसै बीचमा चाहिँ के हुन्छ भने सांसदहरूले पनि त्यसको विरोध वक्तै गर्नुपर्ने शालीनतापूर्वक र कुन कुन ठाउँमा मिचेका छन् नेपालले प्रमाणसहित संसदमा पेश गर्नुहोस् भन्ने भन्नुपर्नेमा एकदम उग्र भएर संसदको मर्यादा नै त्यागेर जो लडाईँ झगडामा जानु त्यो सांसदहरूले पनि आफ्नो मर्यादा नबुझेको लाग्छ मलाई.
7: मतलब सांसद जो छन् उनीहरू पनि एक हिसाबले अलिक उताउलो भए आफ्नो मर्यादा हैसियत को हुँ म भन्ने कुरालाई त्यो परिपक्वता उनीहरूले देखाउन सकेनन्. त्यो प्रधानमन्त्री चाहिँ के जानाजान भनेको कि अथवा के उनको अपरिपक्वता हो के हो त्यो प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ?
8: सामान्य रूपमा प्रधानमन्त्रीले बोल्नु पर्ने त्यस्तो बोल्नु चाहिँ पर्ने होइन. औपचारिक रूपमा संसदमा सारा संसारले देख्ने गरी नेपालले पनि सीमा मिचेको रहेछ भन्ने हो भने कि प्रमाणसहित पेश गर्नु पर्यो, होइन भने त्यो शब्द त्यहाँ प्रयोग हुनु त्यो प्रधानमन्त्रीको हिसाबले गलतै हो.
7: पदीय मर्यादा जिम्मेवारी भन्दा
8: अलिक टङ स्लिपै भयो चुके.
7: यसले के प्रधानमन्त्रीले म खण्डन गर्नुपर्ने अथवा क्षमा माग्नुपर्ने मेरो टङ स्लिप हो भन्नुपर्ने तहमा हो कि अथवा भोलि जस्तो भारतसँग डायलग गर्नु पर्यो त त्यही एउटा देखाएर यी मिचेको त तपाईँले आफैले भन्नुभएको छ त हाम्रो पनि त मिचिएको छ नि भन्यो भने त्यो स्थितिमा के हुन्छ? मतलब यसलाई कसरी सुल्झाउनु पर्छ भन्ने मेरो
8: ढङ्गले भारतसँग कुरा गर्दा भारतले पनि एउटा पोइन्ट भेट्यो अहिले
7: यो प्रमाण भयो
8: यो प्रमाण जस्तै कुराकानीको लागि
7: संसदमा बसेपछि महत्वपूर्ण
8: प्रमाण हुन्छ. तर संसदमा जुन चातुर्यता हुन्छ नि टेक्निसियन मान्छे हुन् कूटनैतिक चातुर्यता राजनीति यी कुराहरूमा उनको अभाव रहेछ भन्ने देखिन्छ. सांसदहरूले पनि के गर्नुपर्ने भने शालीनतापूर्वक मिचेको भए नेपालले कुन कुन ठाउँमा मिचेको छ प्रमाणसहित संसदलाई जानकारी गराउनुहोस् भनेर ऱ्याखऱ्याक्ती पार्ने ठाउँमा त्यहाँ उफर्माउलो होइन जुन उनीहरूले गरे त्यो संसदको गरिमालाई आघातै पुर्याएको.
7: भनेपछि सांसदले पनि आफ्नो गरिमा बचाउन सकेनन्, प्रधानमन्त्रीले पनि कुन हैसियतमा छु भन्ने कुरालाई मनन गर्न सकेनन.
8: व्यक्तिगत रूपमा कसैसँग अनौपचारिक कुरा गरे जस्तो कुरा भयो,
7: हल्का भयो. अब म कहाँ प्रवेश गरेँ भने अब यसपछि म अर्को विषयमा प्रवेश गरेँ. जुन हामी कहाँ यो डेमोक्रेसी भन्छ र बेलायती मोडेलको वेस्टमिन्स्टर सिस्टम पनि भन्छन्, हामीले सत्र सालसम्म पनि त्यही प्रणाली अवलम्बन गर्यो, अर्थात् 15 सालमा चुनाव भयो, प्रणाली त्यही हो। 17 साल पुसेकते अब अर्को खालको सिस्टममा देश प्रवेश गर्यो र 19 सालमा जुन संविधान जारी भयो त्यसपछि हामीले निर्दलीय पञ्चायती व्यवस्थालाई अवलम्बन गर्यौँ। भरे त्यसमा पनि चुनाव हुन्थ्यो, जनप्रतिनिधिले नै शासन गर्थे, राजा उच्च हैसियतमा रहन्थे। तर 46 जुन परिवर्तन भयो, फेरि त्यो 46 परिवर्तन भएपछि फेरि हामी 15 सालकै मोडेलमा, अर्थात् 7 सालमा जुन परिवर्तन भएको थियो त्यसैको निरन्तरतामा हामी प्रवेश गर्यौँ। त्योदेखि अहिलेसम्म आउँदा 62-63 त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता भन्ने ठाउँमा हामी प्रवेश गर्यौं। त्यो अब यो जो अहिलेको सिस्टम छ, सांसदहरूले अहिलेसम्म खेलेको भूमिका यसो हेर्दाखेरि 47 वर्ष जस्तो देखिन्छ। जस्तै विगतको 7 देखि 17 सालसम्म, 46 देखि यहाँसम्म 37-38 वर्ष हेर्दाखेरि लगभग 47 वर्ष हामीले डेमोक्रेसीको उपयोग प्रयोग जे जे गर्यौं, दुरुपयोग जे जे गर्यौं गर्यौं। यो हेर्दाखेरि कि यो हाम्रो जो सिस्टम छ नि, कन्स्टिट्युसनहरू 7 बनिसके, संविधान सभाबाटै बनेकै 10-11 वर्ष यो पछिल्लो आयो, विगतको उत्कृष्ट संविधान बनियो, यो के हाम्रो मुलुक अनुसार कम्फर्ट नभएको सिस्टम हो कि, अथवा त्यो नपरिपक्वता देखिन्छ, देशको यो अभिगत छ, सांसदको यस्तो चरित्र छ, नेता यस्ता खालका जितेर आएका छन्, प्रधानमन्त्री यत्रा जतिवटा सिस्टम त्यति जति वर्ष हुन्छ एक एकजना प्रधानमन्त्री भएको भएछ, यो के भएको सुनौ त।
8: मुख्य कुरा के छ भने, नेपालमा जब संविधान सुरु भयो 7 सालको त खैर अन्तरिम थियो, त्यसको खासै केही भएन, तर 2015 सालको चाहिँ बेलायती सर आइभर जेनिङले नै बनाएको संविधान हो, र त्यो करिब करिब वेस्ट मिनिस्टरको बेलायतकै संविधान त्यही ढाँचाको डुप्लिकेट हो यो 15। अब पछि 47 साल पनि त्यसैमा आयौं होइन, तर वास्तवमा के भने संसारैभरि त्यो वेस्ट मिनिस्टर मोडेल अहिले त्यही पुरानै ट्रेडिसनल रूपको चाहिँ छैन, मुलुकै पछि जस्तो भारत भन्नुहोस् या अरू मुलुक या बेलायतैमा पनि होइन, र नेपालमा पनि त्यो अलिकति आफ्नै मुलुक अनुकूल र केही समय अनुकूल पनि फेरिँदै आएको छ, र त्यसमा यो हाम्रो समग्रमा भन्दा छ वेस्ट मिनिस्टर मोडेल पार्लियामेन्ट्री डेमोक्रेसी भने पनि विशेष गरी 62-63 जुन पछिको चाहिँ जुन 72 जुन संविधान भन्यो यसमा चाहिँ धेरै जसो कुराहरू वेस्ट मिनिस्टर मोडेलबाट क्रमशः विकसित नभइकन यसमा चाहिँ धेरै अन्य कुराहरू पनि यसमा समावेश गरिएर पूर्ण रूपको चाहिँ पार्लियामेन्ट्री मोडलको संविधान छैन। यो चाहिँ एक किसिमले भन्ने हो भने कस्तो भने क्रस अन्य धेरै ठाउँका मुलुकहरूका पनि संविधानका केही महत्वपूर्ण कुराहरू घुसाएर यसलाई चाहिँ एउटा
7: सीमा
8: टाइपको संविधान छ। र यो संविधानले के छ भने अहिले हाम्रो मुलुकमा अब विगतका त गए जे जे भए पनि होइन, तर वर्तमान संविधानले चाहिँ के छ भने हाम्रो मुलुकको ऐतिहासिक, सांस्कृतिक, धार्मिक यी जुन हाम्रा समुदायगत होइन हाम्रो जाति समुदायको चाहिँ एउटा इतिहास, परम्परा र संस्कारलाई चाहिँ बोक्न सकेको छैन।
7: त के अलिक असामाजिक जस्तो भयो,
8: फरक देखियो। वेस्टमिनिस्टर मोडलको पनि कम्प्लिट भएन, यसमा मिसमास भयो र भन्ने हो भने त यो अहिले के भने यो संविधान त कस्तो भयो भने सम्मोहन शास्त्र जस्तो भएको छ,
7: सम्मोहन शास्त्र,
8: हिप्नोटाइज, नेपालका सबै किसिमका मान्छेहरूलाई हिप्नोटाइज गरेर राम्रो डकुमेन्ट बनाएर होइन हामी अब समृद्धि र राष्ट्रको विकासतर्फ लाग्छौ भन्ने वाचा बन्धन चाहिँ छ, तर व्यवहारमा चाहिँ कतिपय त्यहाँ संविधानमा भएका कुराहरू व्यवहारमा लागू गर्न नसकिने, गर्न सकेनन्, त्यस्तो अवस्था छ। जस्तो उदाहरणको निमित्त यो वेस्ट मिनिस्टर मोडल कम्प्लिट छैन, किनभने वेस्ट मिनिस्टर मोडलमा न्यायाधीशहरूको नियुक्तिपछि संसदीय सुनवाई हुँदैन। अब त्यसको पक्ष फाइदा पनि छन्, नोक्सान दुइटै छन्। संसदीय सुनवाई समिति हुँदा पार्लियामेन्टको चाहिँ अलिकति के भने ढोकाभित्र न्यायाधीशहरूलाई छिराउने उपाय पनि हो यो, किनभने
7: न्यायाधीशको स्वतन्त्रता अथवा स्वतन्त्र न्यायालयको कुरा गरिन्छ नि, त्यो संसदीय सुनवाईमा प्रवेश गर्नु ठिकी बेठी
8: पार्लियामेन्ट डेमोक्रेसी अनुसार चाहिँ सुनवाईमा समावेश गर्नु किन बेठिक भने, त्यहाँ धेरै अध्ययन गरेर धेरै जजमेन्ट गरेर सारा कुरा गरेर धेरै माथिल्लो तहमा तल जिल्ला अदालतदेखि उच्च अदालत हुँदै सर्वोच्च अदालत आइसकेका चाहिँ सिनियर मतलब न्यायाधीशहरू भइसकेका हुन्छ। अब हाम्रो संसद भनेको कस्तो छ भने भर्खरको लक्का जमाना आएको छ, जसलाई न्यायको पनि ज्ञान नहुन सक्छ, होइन कानूनको ज्ञान छैन, मुलुकको सर्वाङ्गीण इतिहासको पनि ज्ञान छैन, तर संसदीय सुनवाई समितिमा त्यहाँ त होइन जो पनि पर्न सक्छ पार्टी पार्टीको प्रतिनिधि, त्यसले गर्दा उनीहरूलाई पनि अलिकति डिग्निफाइड पर्सन हो नि न्यायाधीश भने त उनीहरूलाई पनि अलि अप्ठ्यारो, तर भाइ यसले के चाहिँ गर्छ भने संसदप्रति अलिकति उनीहरूलाई अब्लाइज गराउन खोजिए जस्तो देखियो,
1: मतलब शक्ति पृथक गर्नु चेक एन्ड ब्यालेन्स त्यो हिसाबले रहनै भएन,
8: रहेन जति जस्तो हामी न्यायपालिका एकदमै स्वतन्त्र भन्छौँ त्यस हिसाबमा चाहिँ उनीहरूलाई संसदको ढोकाभित्र निहुर्याएर छिराइयो,
1: यो जरुरी छैन,
8: जरुरी संसदीय व्यवस्थामा जरुरी थियो,
1: संसदीय सुनवाई जरुरी छैन,
8: जरुरी थिएन, तर यो चाहिँ के भने अमेरिकन मोडल प्रेसिडेन्सियल सिस्टम
1: उताको
8: कपी गरेर राखियो।
1: अच्छा यो ठिक छ, म यो विषय म तपाईँसँग न्याय परिषद संवैधानिक परिषदसँगको विषयमा नै कुरा गर्छु कि अब यो वेस्टमिन्स्टर सिस्टम नै यसको सफलता र असफलताको यसको प्रयोगको हिसाबले सुनौ त,
8: प्रयोगको हिसाबले चाहिँ के छ भने संसदीय अभ्यास भनेको चाहिँ के भने आफ्नै परम्पराबाट आफ्नै संस्कृतिबाट त्यसैलाई क्रमिक विकसित गर्दै लाने हो नि, बेलायतमा पनि यस्तो हाम्रो जस्तो कम्प्लिट लिखित डकुमेन्ट भएको संविधान छैन, त्यहाँ त परम्पराबाट डेभलप हुँदै आएको जस्तो भारतमा चाहिँ छ, त्यस कारण आफआफ्ना केही मोडल त फरक हुन्छन् देश काल परिस्थिति र होइन अनुसार, तर हाम्रोमा के छ भने जस्तो उदाहरणको निम्ति त यति संविधानमा यति धेरै कुराहरू लेखियो, जस्तो 31 चाहिँ मौलिक हक छन् हाम्रा,
1: त्यस्तो व्यवहारमा प्रयोगमा
8: अप्रयोगमा चाहिँ शून्य
1: लेख्यो, किन
8: कतिपय मुलुकमा 8-10, 5-7 भए पनि पुग्थ्यो। अब जस्तो उदाहरणको निम्ति के छ भने मौलिक हक चाहिन्छ, तर त्यो मौलिक हक त उपभोग पनि गर्न सक्नु पर्यो,
1: मतलब दिन सक्ने चाहियो,
8: दिन सक्ने चाहियो, जस्तो उदाहरणको निम्ति त रोजगारीको हक भनेर लेखियो, के रोजगार कुनै पनि एउटा सामान्य पढे लेखेको होस् या उमेर पुगेको एउटा 18-19 एउटा श्रमिकै होस्, उसले पढे लेखे अनुसार उसले पनि काम पाउनु पर्यो रोजगारी, या उसले पनि कहीँ फ्याक्ट्रीहरूमा काम गर्न पाउनु पर्यो, त हामीले रोजगारी हक दिन सकेका छैन, त भनेपछि खाद्यको हक भन्छ त्यो पनि हामीले दिन सकेका छैन, होइन यावत एउटा के छ भने ठूलो एउटा पोथा मात्रै बन्यो त्यो,
1: त्यसले संविधानप्रति अविश्वास र मात्रै त्यो कागजी खोस्टोको रूपमा
8: कागजी खोस्टो बनायो, त्यसले धेरै दिँदाखेरि होइन पाउँदाखेरि र संसारले हेर्दा त
1: ओहो सब रहेछ
8: भयङ्कर देखियो, डेमोक्रेटिक पनि अत्यधिक डेमोक्रेटिक देखियो, होइन अस्तो अर्को केही कुरा थपे उनीहरूले जस्तो प्रोपोर्सनल रिप्रेजेन्टेसन
1: समानुपातिक
8: कति राम्रो छ, किनभने चुनाव लडेर डाइरेक्ट आउन नसक्ने हाम्रा कतिपय समुदायहरू छन्, होइन हाम्रा 142 जात जाति छन्, 124 भाषाभाषी छौँ, समुदायगत पनि हामी विभिन्न समुदाय क्लस्टरहरूमा विभाजित छौँ, यस्तो व्यापक समुदाय अल्पसंख्यक छ, त्यो त प्रत्यक्ष चुनावबाट त्यो आउन सक्दैन, त त्यस्ताका निमित्त प्रोपोर्सनल रिप्रेजेन्टेसन हो, समानुपाती भनेको त्यस्तालाई हो, जस्तो कुनै चेपाङ समुदाय भन्नुहोस् या कुनै अल्पसंख्यक भुजेल भन्नुहोस् या कुनै होइन जनजातिका ट्राइबल क्लासका जोसुकै छ, तर हामीले
1: जो चुनाव जितेर आउन
8: सक्दैन तर
1: प्रतिस्पर्धाबाट,
8: तर उसले कम्युनिटी रिप्रेजेन्ट गर्छ, उसले शिक्षा रिप्रेजेन्ट विद्वान छ, वरिष्ठ छ, राष्ट्रको निमित्त चाहिन्छ, होइन त्यस्तो मान्छे ल्याउनु
1: वर्गको पनि हितमा,
8: हाम्रो चुनावमा जित्न नसकेको क्लस्टरहरूबाट पनि छानेर त्यसलाई ल्याउने हो, त्यस कारण राम्रो छ त्यो हेर्दा, तर व्यवहारमा हामीले कसरी लग्यौँ भने आफ्नो सम्धी आफ्नी स्वास्नी आफ्नी भान्जी आफ्नो मामा ज्वाइँ अब यसरी छानेपछि
1: त्यसदेखि बाहेक अरूलाई पनि केही
8: अरूलाई राख्दा चन्दा सिधै अब त्यो
1: महत्त्वपूर्ण पार्ट
8: ठुलो चन्दा ठुलो छ, आफ्नो नाता बताएर बाहेकालाई दिनु पर्यो अरूलाई भने चन्दा. अब यी चन्दाका बारेमा कसले कति कति करोड दिएर सांसद भए भन्ने कुरा जग जाहेर छ भन्नै पर्दैन. त त्यसले गर्दाखेरि के हुन्छ भने राम्रो कुरा चाहिँ हामी राख्छौँ तर त्यसलाई व्यवहारमा
1: सर उचार्न जस्तो हामीले सातवटा संविधान प्रयोग गर्दैछौँ यो पछिल्लो आधुनिक नेपालको म कुरा गर्दैछु. त यो सिस्टम के भयो त अब यो सिस्टम जुन सिस्टममा हामी छौँ यो 72 संविधान दुई दुईवटा संविधान सभाबाट बनेको जनताको प्रतिनिधिले बनाएको भन्ने दावी खास गरी काङ्ग्रेस त कम्युनिस्टवालाको छ. 47 संविधान जो बन्यो त्यस बेला अब हामीले यसो हेऱ्यौँ त्यो राजा काङ्ग्रेस कम्युनिस्ट कम्प्लिट त्यो फेरि नेपालीको अर्ग्यानिक प्रकृतिको संविधान त्यो थियो. त्यसलाई उत्कृष्ट भने कसले काङ्ग्रेसले भने अरूहरूले पनि भने. अब संविधान फेरिएको फेरिएै छ. अहिले जुन यो फेरि 82 जुन ढङ्गले जेन्जी विद्रोह भयो त्यो विद्रोहले यसो हेर्दा बाहिरबाट हेर्दा यो सिस्टमलाई कम्प्लिट कोल्याप्स गरेको छ. किनभने सभा जो जुन प्रधानमन्त्री भइन् प्रधान न्यायाधीश भएकी व्यक्ति प्रधानमन्त्री पनि भइन् संविधानले त्यहाँ उनलाई प्रधानमन्त्रीको रूपमा ग्रहण गर्न नसक्ने कुनै धाराले त्यो उनलाई इन्ट्री गराउँदैनथ्यो. न्यायाधीश पनि मन्त्री भए चुनाव सम्पन्न भयो र चुनाव सम्पन्नले के परिणाम दियो भने जसले 72 संविधान जारी गर्यो जसले 62-63 आन्दोलनको नायकत्व नेतृत्व ग्रहण गर्यो नेतृत्व लियो मैले परिवर्तन गरेको हो भन्यो जसले 46 आन्दोलनमा हामीले गरेको हो भनेर भन्यो यी यावत जसले 7 परिवर्तन हामीले गरेको हो भन्यो यी यावत जो परिवर्तनकामी हामी हौ भन्ने जो शक्ति थियो त्यसलाई एकै खाडलमा हालिदियो र 2/3 बहुमत तन्नेरीहरूलाई दियो जसले 72 संविधानमा उसको भूमिका छैन 62 आन्दोलनमा ऊ जन्मेकै छैन कतिपय त र उसले त्यसमा आफूलाई त्यसलाई स्वाभाविक रूपमा लिएको पनि छैन. त यो अब के भयो त बताउनुहोस् त.
8: सबभन्दा महत्वपूर्ण कुरा त के भने जुन जुन पार्टीहरूले आफ्नो इतिहासको गर्व गर्छन् हामीले सङ्घर्ष गरेर ल्यायौँ भन्छन् त उनीहरूले सङ्घर्ष पनि गरे सिस्टम परिवर्तन पनि भयो तर त्यो सिस्टम परिवर्तन भइसकेपछि जुन संविधान आयो त्यो संविधान अनुकूल को आचरण ती दलहरूले गरेनन्. ती पालै पालो के छ भने बाणी चिउने खाने बाटोमा उनीहरू गए न

0: तर आम मानिस र आम के अरे जवान भन्नुहोस् है जेजीहरूको जो विद्रोह गरे यो चाहिँ के छ भने ती दलहरूप्रति आम समुदायको चाहिँ जनसमुदायको चाहिँ एउटा के छ थियो भने नकारात्मक दृष्टिकोण बनिसक्यो यो लामो समयसम्म उनीहरूले देखेको मान्छे हिजो उनीहरूले चप्पल लाएर हिँडेको मान्छे आज मर्सिडिज कारमा हिँड्ने भइसक्यो प्रगति पनि कस्तो प्रगति
1: कमाएको त राम्रो हो नि त
0: साइकल
1: होइन धनी भएको त राम्रो
0: हिँड्ने मान्छे साइकल चढ्छ साइकलले मोटरसाइकल चढ्छ मोटरसाइकलले काम गर्दै जाँदा सामान्य एम्बेसेडर कार युनियन कार चढ्ला त्यसलाई मान्छेले पछाउँछ
1: स्वाभाविक रूपमा
0: स्वाभाविक वृद्धि नभएर यिनीहरू अस्वाभाविक वृद्धिमा गए यी पालै पालो यी तीनटा दलका व्यक्तिहरू कार्यकर्ता र नेताहरूको अहिले पनि हेर्ने हो भने अकुत सम्पत्ति कमाए जस्तो उनीहरू त सर्वहाराको नाम लिएर आएको थिए नि त
1: कम्युनिस्टहरू
0: काङ्ग्रेस चाहिँ प्रजातन्त्रको सोसल डेमोक्रेसीको नारा लिएर आएको थियो तल्लो तब्कालाई पनि उसले पनि उठाउने नै कुरा गरेको होइन त भयो के त भने आम जनताको चाहिँ कुनै के भएन माथिलो बाप गएनन् दुई के अरे एक जुन एक साग खाने सक्ने अवस्था दुई साग खानेबाट एक साग खानेमा घट्दै गयो तर नेता र माथिलो तहका कार्यकर्ता र बिचौलिया टाइपका मान्छेहरू चाहिँ करोडौं करोडपति हुँदै गए यो त कसैले भन्नै पर्दैन देखिएको कुरा हो त यसप्रति उनीहरूमा एकदम यसकारण त नेपो
1: के अरे नेपो बेबी
0: अनेक अनेक कुरामा आएर यो विद्रोह चाहिँ युवाहरूले गरे त्यसमा वृद्धदेखि ज्येष्ठ नागरिकदेखि लिएर सबै वर्गको समर्थन थियो र त त्यो विद्रोह भयो भलै त्यसभित्र अनेक किसिमका मतलब घुसपैठ पनि भएको देखिन्छ तर एकैसाथ तीन तीनवटा दललाई होइन त्यत्रो संख्या हुँदाहुँदै पनि किन फालिए त भन्दा जनताले साथ नदिएपछि फालिन कर लाग्छ
1: त्यो विद्रोहले चाहेको चाहिँ के थियो तपाईँको नजरमा जो 23 मैले तपाईँलाई 26 रातिसम्मको घटना यसो सम्झाए त्यो विद्रोह त्यो पहिलो दिनमै 23 नै अब मलाई एकजना प्रहरी अधिकृतले सुनाउँदै थिए 42 भन्दा बढीको त्यो 23 नै ज्यान गइसक्यो त्यो मारिएका थिए 78 पछिल्लो दिनसम्ममा गएर उनीहरूको ज्यान गयो 1 भन्दा बढीको क्षति भयो राष्ट्रपति प्रधानमन्त्री मन्त्री शासक प्रशासक संविधान निकाय कार्यपालिका व्यवस्थापिका न्यायपालिका सबै ध्वस्त भागा भाग कोही बाँकी रहेन त्यो सारमा त्यो सन्देश के थियो के चाहेको थियो
0: अनि पार्टीको राजनैतिक दलहरूको कुशासनको परिणाम हो त्यो 23 घटना त्यो कुशासनको परिणाम हो तर त्यो विद्रोह चाहिँ नेताविहीन विद्रोह छ पुराना तपाईँले कहिलेकाहीँ देख्नुहुन्छ भने कहिले काङ्ग्रेसको नेतृत्वमा विद्रोह भएको छ कहिले काङ्ग्रेस कम्युनिस्ट एमालेहरूको यिनीहरूको भएको छ तर त्यहाँ चाहिँ संगठन थियो हेर्ने त्यस कारण संगठनले पनि अलिकति हेरविचार गर्थ्यो यसमा चाहिँ यो त सबै सोसल उसबाट भएको
1: मतलब नेतृत्वविहीन
0: त्यहाँ नेतृत्वविहीन थियो त्यो नेतृत्व कोही देखिएन नि त्यहाँ अनि त्यसलाई आफ्नो नियन्त्रणमा जस्तो 23 घटनापछि त्यो रगतले 24 घटना बढ्यो तर नेतृत्व कोही नभएको हुनाले ज जसले जहाँ जहाँ जे जे गर्छ त्यो चाहिँ भिडले गर्यो त्यो चाहिँ भिड हो त्यो त्यहाँ कसैको नेतृत्व छैन 24 भएका घटनाहरू भिडले भिड त के हुन्छ भने नेतृत्व नभएपछि भिड त जे पनि गर्छ नि भिडसँग कसैको केही लाग्दैन
1: त सर त्यसमा गृहमन्त्रीले पनि 24 बिहान राजीनामा गरेको समाचार आयो प्रधानमन्त्रीले 24 दिउँसो अलि पछि साँझतिर उनले राजीनामा गरेको समाचार आयो राष्ट्रपति यथावत थिए अनि यिनीहरू अब अर्को व्यवस्था नभएसम्म अब कायम यथावतै रहेको दृश्य त्यो मैले यसो सम्झाएँ तपाईँलाई अनि त्यो कसले चाहिँ सम्हाल्यो कसरी फेरि यो यस्तो ट्र्याकमा गयो ताकि फेरि संविधान पनि कायम छ भनिन्छ नि त अनि फेरि अब नयाँ सरकार आयो फेरि यो चाहिँ त्यसैको संरक्षण गर्न आएको कि यसलाई ध्वस्त बनाउन आएको टुङ्गो छैन यो के भयो त
0: चौहत्तले
1: लग्यो कहाँ गयो
0: 23 घटना घटिसकेपछि इमर्जेन्सी बैठक भएर बसेर उनीहरू

0: कि त राजीनामा गर्नुपर्थ्यो होइन, यो विद्रोहलाई मत्थर गर्न। 24 गते घटनामा के भयो भने गृहमन्त्रीले राजीनामा मात्रै गरे, प्रधानमन्त्री स्वीकृत गरेनन्, प्रधानमन्त्रीले मतलब केही पनि गरेनन् है, कि त इमर्जेन्सी लाएर सेना ल्याउनु पर्थ्यो सुरक्षा परिषदको बैठक, सेना त त्यसै आउँदैन होइन, इमर्जेन्सी डिक्लेयर गरेर सेना ल्याउनु पर्थ्यो र सेनालाई बेलैमा गर्नुपर्थ्यो त्यो पनि। 23 गते राति नै ती सबै कुराहरू भइसक्नु पर्थ्यो। अब यहाँ त के भने
1: प्रधानमन्त्रीले सेना परिचालन गर्नुभयो, इमर्जेन्सी डिक्लेयर राष्ट्रिय सुरक्षा परिषदको
0: 23 गतेको घटनाप्रति दुःख प्रकट गरेर राजीनामा गरेर अथवा होइन गर्छु या म केही गर्छु भनेर चाहिँ देख स्टेटलाई घोषणा गर्नु पर्थ्यो नि त, मान्छे घर घर बस्थे नि त। 23 गते मान्छे मरेको रगत देखेपछि 24 गते केही पनि भएन, उनीहरूले राजीनामा पनि गरेन, कहीँबाट केही आएन, त्यस कारण त्यो घटना बढ्दै गयो र सुनिन्छ अब कि सेनाले पनि के गर्ने त, सेना त कसैको आदेश त चाहियो नि त, आदेश पनि दिन सकेनन्, रोक्न पनि सकेनन्, पुलिसको मनोबल जम्मै खतम भइसकेको थियो होइन, बाँकी एउटा सेना थियो त, त्यो सेना ढिलो गरी त्यो चाहिँ 24 गते अबेर धेरै अबेर मात्रै चाहिँ प्रधानमन्त्रीले अब सुनिन्छ त्यो पनि जबरजस्ती अथवा बल जति नै राजीनामा गरेर त्यसलाई चाहिँ गर्न सक्थ्यो, त सेना त आउन सकेन, ढिलो भयो। सेनालाई के भन्ने बित्तिकै जादु त हुँदैन, तयारी गर्नुपर्छ, सबै गर्न भ्याएन होइन लाग्छ त्यसैले। तर अन्त्यमा जुन काठमाडौँ त कोही मान्छे निस्किन सक्ने अवस्था थिएन, पुलिस थिएन, आर्म पुलिस थिएन, गुप्तचरीको त केही पनि छैन, किनभने त्यत्रो मतलब जुलुस हुने त्यत्रो अवस्था हुँदा हाम्रो गुप्तचरी खै कुनै बेला के अरे भित्ताको पनि कान हुन्छ भन्ने सुनिन्थ्यो नेपालमै पनि, त त्यो गुप्तचरी जम्मै समाप्त भएछ नि त, र त त्यत्रो घटना घट्यो, नभएकै प्रिकसन लिन सकेन नि त, कहीँ रोक्ने पनि प्रिकसन कम हो, चारैतिरबाट मान्छेहरू आए, यी सबै गर्नु र मन्त्री परिषदले पनि के अरे एउटा चाहिँ सुरक्षा परिषदको बैठक बोलाएर सेना परिचालन गर्न सक्नु पर्थ्यो, राजीनामा गरेर पनि तत्कालै नै राति नै अर्को सरकार बनाइसक्नु पर्थ्यो, पर्खेर त शेरबहादुर बसेका थिए अरे त्यसैले घरै बसेर पछि दुःख पाए होइन,
1: आफू हुनका लागि
0: भनेर
1: आफू हुनलाई घरमा बसेको छ,
0: केपी ओलीले राजीनामा दिएपछि त मेरै पाल हो, उनीहरूको त संख्या हेरेर बसेका थिए नि त, देशको स्थिति त हेरेका थिएनन्,
1: देउवा प्रधानमन्त्री हुनलाई नभागिकन घरमा
0: बसेर यो भयो। हामीले सुन्दाखेरि त सुरक्षावालाले उनीहरूलाई जान प्रोत्साहित गरेको, अब मान्छे त अहिले के भन्छन् भने कि त प्रधानमन्त्री हुन्ला कि त धेरै पैसा भएको हुनाले पैसा जोगाउनलाई, अब एक सारा भिड आएर त्यस्तो गर्छ भन्ने कल्पना गर्न सकेनन्। त्यस कारण के छ भने अन्त्यमा यो सारा धुलो मैलो त फेरि सेनाले नै परिचालन गर्यो, तर ढिलो भयो, मान्छेका धेरै
1: आफै परिचालित भयो,
0: मलाई लाग्छ राष्ट्रपतिबाट त्यो प्राप्त भयो होला नि, सेना आफै त कसरी परिचालित हुन्छ र, त्यो कुनै आदेश भएर नै गरिएको हुनुपर्छ, त्यो आदेश भएको किन हुनुपर्छ भने सुशीला कार्कीलाई खोजेर त काङ्ग्रेसकै भनौँ अब राष्ट्रपति नेपालका पनि के राष्ट्रपति भन्नु, काङ्ग्रेसकै नेता हुनु नि अहिले
1: काङ्ग्रेसको राष्ट्रपति भन्नु,
0: अनि पुरानो काङ्ग्रेस नै खोजेर होइन बल्ल बल्ल जुक्तिपूर्वक संविधान बचाए भन्छन्, संविधानको 292 धाराले प्रधान न्यायाधीश र न्यायाधीश भएको मान्छेलाई कुनै पनि सरकारी पदमा एउटा मानव अधिकार आयोगको बाहेक राख्न सकिँदैन भन्ने ठाउँमा सुशीला कार्कीलाई नै ल्याए नि, त संविधान त कोमामा गयो होइन, कोमामा गयो, त्यो कोमामा गएको संविधानलाई नै त्यो राष्ट्रपतिलाई अधिकार पनि थिएन त्यस्तो मान्छे प्रधानमन्त्री बनाउने, राष्ट्रपतिको अधिकार भनेको त संविधानको संरक्षण गर्नु र परिपालन गर्नु भन्ने छ,
1: के भयो त राष्ट्रपतिको भूमिका पनि कस्तो,
0: कसरीको
1: औचित्य
0: कसरी संरक्षण भयो त होइन, प्रधान न्यायाधीश जसले प्रधानमन्त्री हुनै नपाउने मान्छे र प्रधानमन्त्री तोकिएको जुन संसद छ, संसद छानिएको मान्छे बाहेक अर्को मान्छे ल्याएको पनि होइन, प्रधानमन्त्री हुनै नहुने मान्छे ल्याइसकेपछि संविधानको संरक्षण गरे भन्नु त्यो के हो भने अब के भन्छु लाज पचाएको कुरा,
1: के भयो त अब यो संविधान के भयो, यो व्यवस्था प्रणाली के भयो
0: होइन, एन केन त अब चुनाव त गराइन् तर कोमामा गएको संविधान अहिले घाइते छ, घाइते छन् छँदै छन् घाइत किनभने त्यो पालना नभएपछि त घाइते नै हो नि होइन अब चुनाव भयो अब यो चुनावपछि भयो अब यसको चाहिँ लास्ट स्टेज हेर्ने हो भने त अवैध सरकारले बनाएको चुनाव पनि अवैध हो होइन तर त्यतापट्टि नगइकन फेरि जनमत
1: अवैध सरकारले गराएको चुनाव पनि अवैध
0: कानुनी रूपले त अवैध
1: अवैध
0: तर व्यवहारमा
1: र कोर्समा अर्को
0: कोर्समा आइसक्यो सकियो त्यस कारण संविधान भनेको आफूलाई जस्तो जस्तो लाग्यो त्यस्तै त्यस्तै गर्ने हो
1: राष्ट्र संविधान व्यवहारिक भएन कि अथवा नेपाल सापेक्ष भएन कि हामी यसको उपयोग गर्न सक्ने त्यो क्वालिटीका मानिस रहेनौ कि के भयो त यो
0: त्यो सबै कुरा हो हामीमा त्यो क्षमता पनि भएन हामीलाई जे सजिलो लाग्छ त्यही गर्ने मन परि गर्ने नबाँधिने कुनै सामान्य घेराबन्दीमा नियममा अनुशासनमा हेर्नुहोस् न मुलुकका मान्छेहरू अहिले कोही पनि अनुशासनमा बाँधिएको छैन मर्यादामा कोही बस्दैन जसलाई एक किसिमको भन्ने एक किसिमको अराजकता छ
1: त गणतन्त्रको प्रतीक मानिन्छ राष्ट्रपतिलाई यो संविधान र यो प्रणालीको यो सिस्टम भनौँ न होइन व्यवस्थाको संरक्षक पालक अभिभावक यस्तो कल्पना गरिहाल्छ त राष्ट्रपतिलाई तपाईँले कसरी हेर्नुभयो
0: होइन राष्ट्रपतिको धारा 61(3)ले के भन्छ भने यो मुलुकको राष्ट्रिय एकताको प्रवर्धन गर्ने भन्छ त्यस कारण हाम्रा जति पनि जात जाति समुदाय छौँ हामी त राष्ट्रपतिप्रति त्यसलाई एकताको प्रतीकै जस्तो रूपमा मान्नु पर्यो नि जो पहिले
1: राष्ट्रपतिक
0: तर त्यो त दल प्रतीक हो नि कुन राष्ट्रपति राष्ट्रपति र उपराष्ट्रपतिहरू राष्ट्रका नभएर उनीहरू त फेरि पार्टीका भए जस्तो विद्या भण्डारी एमालेको नन्दबहादुर पुन माओवादी अहिले माओवादी भन्ने नै छैन
1: नेपाली कम्युनिस्ट पार्टी
0: अब उनीहरू आए रामवरणको पनि काङ्ग्रेसी भूत गएको देखिँदैन औपचारिक रूपबाटै त यी आए अब यिनलाई राष्ट्रपति कसरी भन्ने राष्ट्रको अभिभावक एकताको प्रतीक जस्तो मानिएको मान्छे चाहिँ फेरि पार्टीमा फर्केर फेरि आफ्नो पार्टीमा जान्छ भने त्यो पार्टीपति भयो कि दलपति भयो कि राष्ट्रपति भयो
1: मतलब गरिमा आफ्नो बचाउन सकेन त्यो असकेन त्यो छवि बचाउन सकेन
0: सकेनन् नि त्यसकारण त के हुन्छ नि एकताको प्रतीक नेपालमा चाहिँ आवश्यकता भयो हो हामी विभिन्न जात जाति समुदाय धर्म सबैमा छौँ सकेनौ जस्तो उदाहरणको निमित्त म तपाईँलाई बताउँछु संविधानको धारा 4(4)ले धर्मनिरपेक्षता भने पनि सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने भनेको छ
1: धारा 4 यो विरोधाभास भएन
0: सुन्न अहिले लु त्यो संरक्षण गर्ने भन्यो एउटा त धर्मनिरपेक्षता भन्यो अनि तल स्पष्टीकरणमा गएर संरक्षण गर्ने भन्यो अनि हामीले राष्ट्रिय जनावर गाई भनेर पनि भन्यौँ तर मुलुकमा खुलेआम गाई र गोरु काटेर देश विदेशमा बेच्नुपर्छ पैसा आउँछ भन्छ अनि यो संविधान बमोजिम गाई काटेर बेच्न पाइन्छ फेरि हाम्रा गाई चाहिँ बेलायती गाई जस्तो त होइन खाने गाई हाम्रा त गोरु भनेको हलो जोतेको बुढो गोरु गाई भनेको दुध दिँदा दिँदा गएर बुढो भएको गाई के त्यस्तो बासु बिक्री हुन्छ
1: मतलब जिन्दगीको जीवनको एउटा सहारा जस्तो हो
0: त्यस कारण मैले के भनेको भने संविधान त राष्ट्रपतिदेखि लिएर पार्टीका सबै मान्छेले मिचिसकेन त कहाँ बाधी छ त्यस कारण गणतन्त्र भनेको के छ भने अराजकतै त होइन होला त्यस कारण गणतन्त्र त के हुन्छ कुनै गणतन्त्र राजतन्त्र प्रजातन्त्र जे जे तन्त्र भने पनि जनताको खुसाली हुनु पर्यो नि आर्थिक वृद्धि हुनु पर्यो नि
1: त्यो कस्तो देखिन्छ
0: जनताको अब अनि हामीमा चाहिँ सभ्यता संस्कृति विकसित भएर आउनु पर्यो नि त्यो त तल गाउँदेखि लिएर संसदसम्म त देखिएन नि त्यस्तो त
1: मतलब विकृतिको चरम रूप छ
0: विकृतिको चरम रूपै देखियो
1: सर म अब बुदागत हिसाबले एकदम छोटो छोटोमा तपाईँबाट जवाब चाहेँ जस्तो नेपालमा यो 46 राजनीतिक परिवर्तनपछि वामपन्थीहरू अर्थात् कम्युनिस्ट हौ भन्नेहरूको प्रभाव भयानक बढोत्तरीमा र पछिल्लो 62-63 झन मुभमेन्ट पछि त उनीहरू 65%सम्म उनीहरूको उपस्थिति नेपाली जनका माझमा देखिएको थियो तर अहिले समग्र कम्युनिस्ट जोड्दा 20% बिलोको जस्तो दृश्य देखिन्छ र उनीहरूको उपस्थिति अब पहिलो पटक 46 को राजनीतिक परिवर्तनपछि कम्युनिस्ट हौं भन्नेहरू न सत्ता पक्ष न प्रमुख प्रतिपक्ष त्यस्तो दुवै ठाउँमा उनीहरूको स्थान छैन अर्थात त्यति कमजोर भए यसरी हेर्दा नेपालमा कम्युनिस्ट हौ भन्नेहरूको भविष्यलाई तपाईँले कसरी हेर्नु भएको छ सुनाउँछ
0: वास्तवमा भन्यो भने जति पनि कम्युनिस्ट पार्टीहरू त धेरै छन् तर ती धेरै मध्येमा जो सत्तामा आएनन् तिनको जति कुरै गर्नु परेन तर जो सत्तामा आए एउटा नेकपा एमाले भन्ने पार्लियामेन्ट के अरे भनौँ न यो संसदीय अभ्यासबाटै बिस्तारै बिस्तारै प्रजातान्त्रिक पार्टीको विकल्पको रूपमा विकसित भएर आयो लगभग त्यसलाई काङ्ग्रेसलाई यदि डेमोक्रेटिक पार्टी मान्ने हो भने ऊ वैकल्पिक प्रजातान्त्रिक पार्टीको रूपमा विकसित भएर आएको थियो माओवादी भनेको त विशुद्ध सशस्त्र द्वन्द गरेर मान्छे मारेर अर्काको बुईमा बोकेर त्यो त छर्लङ्ग भइसकेको छ कसले उनलाई बोक्यो कसले तालिम दियो कसले हुर्कायो कसले बढायो र जात जातिका बेग्ला बेग्लै समुदायको चाहिँ गरेर होइन राज्य दिन्छु भनेर उनीहरूलाई चाहिँ के अरे यो सैनिकमा लिएर बच्चादेखि केटाकेटीदेखि लिएर सबैलाई ल्याएर र विदेशको पनि बुई चढेर आएका हुन् भन्ने कुरा प्रमाणित भयो अब एमाले त संसदीय अभ्यासबाट अथवा भनौँ न अभ्यासबाट बढ्दै बढ्दै गएको त त्यस्तो कम्युनिस्ट जस्तो रूपमा नआएर सोसल डेमोक्रेट समेत पनि हुन सकेन भने माओवादीहरू त के हुन्छ भने त्यो माओको नाम मात्रै जप्या हुन्
1: तर उसले त नाम फेर्यो नि त अब नेपालीको नाम फेरि भयो हतियार पनि परित्याग गर्यो हाम्रो यसमा आयो
0: उनीहरूको सदिच्छा पूरा भयो नि त आम जनतालाई भ्रम छरेर बन्दुक पनि बोकाए होइन के अरे लडाईँ पनि सेना र पुलिससँग नभइकन आम जनतालाई कत्लेआम गरे 10 मुरी धान हुने मान्छेलाई ठूलो सामन्त भए भने अहिले उनका नेताहरू अरबपति भए अनि इच्छा पूरा भएन उनीहरू त कस्ता हुन् भने चीन गए हामी कम्युनिस्ट हौ भन्ने भारत गए गेरुवा वस्त्र लाएर एकदम हामी त परम्परावादी सनातनी हौ भन्ने यो नेचरबाट जनताले बुझ्यो नि त हिजो कम्युनिस्टको नाममा चिउरा भुजिया खाएर भोट दिन्थे त्यही एमाले चाहिँ मासु भात रक्सी खुवाएर भोट लिनुपर्ने अवस्था आयो र अन्त्यमा होइन कम्तीमा कम्युनिस्ट मात्रै के भन्नु लेफ्ट वामपन्थीसम्म पनि हुन सकेन
1: अब भविष्य चाहिँ कस्तो देखिन्छ मतलब एमाले नेपाली कम्युनिस्ट पार्टी र अरू कम्युनिस्टहरू एक हुने सम्भावना अर्थात् मोर्चा बनाउने अथवा एउटै पार्टी बन्ने र नेपालको राजनीतिमा दिगो ढंगले टिकिरहन सक्ने अवस्थामा उनीहरू छन् कि अथवा उनीहरूको अब क्रमशः क्रमशः दिन सकियो के हो
0: अन्तर्राष्ट्रिय जगत र सबैतिर हेर्दै जाने हो भने कम्युनिस्टहरू बिस्तारै सखाप हुँदा छन् बंगालमा पनि त्यत्रो वर्ष कम्युनिस्ट शासन गर्यो अहिले एउटा पनि जित्न सक्छ
1: ज्योति बसु बुद्धदेव भट्टाचार्यहरूको
0: त्यस्तै दक्षिणमा पनि यसपालिदेखि त्यहाँको पनि अलिकति बाँकी थियो र संसारमा के छ भने डाइरेक्ट कम्युनिजम नभएर युरो कम्युनिजम भन्न थालेका छन् सुधारवादी कम्युनिस्ट हाम्रोमा पनि के छ भने जो होला न असल कम्युनिस्टकै के भन्छ ग्राउन्डमा तर देखिएका पार्टीहरू त कम्युनिस्ट हुन् भनेर अब त्यो मजदुर किसान सीमान्तकृत ले पत्याउनै सक्दैन
1: के नेपाल सापेक्ष भएन उनीहरूको दर्शन
0: हाम्रो इतिहास संस्कृति र हाम्रो यहाँको गरिबी लाई चाहिँ उनीहरूले उकास्न सकेनन् आफूलाई मात्रै उकासे अनि उनीहरू के भने उनीहरूबाट अलिकति के भन्ने थियो उनीहरूको विश्वास गुमाए
1: दलगत हिसाबले अब उक्सिन माथि आउन सक्दैन
0: निकै गाह्रो छ निकै गाह्रो छ
1: काङ्ग्रेस चाहिँ के त डेमोक्रेटिक पार्टी नै हो त प्रजातान्त्रिक पार्टी हो यसो सम्झनुहोस् त विगत सम्झनुहोस् अनि उसले खेलेको भूमिका सम्झनुहोस् यो यसलाई कसरी
0: वामपन्थी दक्षिणपन्थी र सेन्ट्रिस्ट मध्यमार्गी भन्छ काङ्ग्रेसले आफूलाई मध्यमार्गी ठान्थ्यो
1: अहिले के छ
0: तर उसले के छ भने मध्यमार्गीहरूको चाहिँ के हुन्छ भने न रेडिकल हुन्छ त्यो उसले सेन्ट्रिस्ट चाहिँ कस्तो हुन्छ भने एउटा लजिकल ग्रोथमा जान्छ होइन यसले चाहिँ सम्पत्तिको पनि इन्डिभिजुअल लिबर्टीको पनि संरक्षण गर्नुपर्छ र नेसनको इकोनोमीलाई पनि के गर्नुपर्छ भने गभर्मेन्ट दरो भएर रेगुलेट गर्न सक्नुपर्छ र गरिब र धनीको बीचको खाडालाई अलिकति पूर्ण सक्नुपर्छ त्यो भएको भए अलिकति सेन्ट्रिस्ट हो कि भन्ने तर सेन्ट्रिस्ट भएको भए नेपाली कांग्रेसले आफ्नो समयमा सत्ता पाएको बेलामा मुलुकलाई आत्मनिर्भर होस् भनेर विदेशीले दिएका सहयोग गरेका उद्योग कल कारखाना मुलुकले नै बनाएका कल कारखाना त कौडीको भावमा बेच्यो नि. यो त चरम दक्षिणपन्थी संकेत हो.
1: हस् सर, मैले आज यति मात्रै समय दिन सके, कार्यक्रममा आइदिनु भयो, धन्यवाद. उहाँ हुन्छ कुमार बहादुर कार्की, राजनीति साथी, समसामयिक विषय केन्द्रित गरेको संवाद. म सहित सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्. नमस्कार.

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: मध्यपश्चिम ट्रान्ज यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले निजी अस्पतालले आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बाबतको रकम दावी भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुगेको जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कडाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकका सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई हटाएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ बारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अचित मणि न्यौपाने सदस्य रहेको समिति गठन गरेको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। लुम्बिनी प्रदेशमा बेरोजगारी वर्षेनी बढ़दै गएको छ। महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष आर्थिक व्यथिति बढ़दै गएको र बेरोजगारी थुप्रिँदै गएको देखाएको हो। अहिलेसम्म लुम्बिनी प्रदेशमा 5,40,60,90,000 बेरोजगारी देखिएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन मिस्दै जाँदा हरेक वर्ष बेरोजगार रकम पनि थपिँदै गएको छ। महालेखा परीक्षकको एक वर्षको प्रतिवेदनमा प्रदेश सरकारका मन्त्रालय मातहतका कार्यालय तथा विभिन्न समितिहरूले गर्ने खर्चमा आर्थिक व्यथिति बढ़दै जाँदा बेरोजगार थपिँदै गएको उल्लेख गरेको छ। प्रचलित कानून बमोजिम ऋण नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा औल्याएको वा ठहराएको कारोबारलाई बेरोजगारको रूपमा लिइन्छ। बेरोजगारलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेशकी गरी 3 वर्गमा वर्गीकरण गरेको छ। र आज पनि प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो 1 बजेबाट शुरू हुनेछ। बैठकमा सभामुख डोलप्रसाद अरियालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउने कार्यसूची रहेको छ। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ भने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य विशेष विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825 63 218।
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू,
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
8: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
8: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
7: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494 67487।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर,
10: भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू,
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
9: सम्पर्क मोबाइल 98410 17 09, 98410 17 09।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: हाल्नु। Let's go। 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेस्तेले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498887141।
11: सक्कु बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू उक्र लौ खबर सुनी
12: सक्कु जे लौ खबर सुनी
11: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनी कनक सेवा में
12: आप बेराम पर्ल से दुर्वा तरक लाग डांग से बाहर जाइनी पर्ना
11: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा रुआग बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
12: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरे बा
11: ओपीडी सेवा भर्ना सेवा
12: सक्कु मेरिक ऑपरेशन सेवा
11: आईसीयू सेवा रेडियोलॉजी सेवा
12: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
11: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090 65225
12: 082-591-101
11: 591-102
12: 082-591-103
11: 591-104 591-105
13: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू
14: अनुभवी शिक्षकबाट पठन पाठन हुने
13: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
14: यातायातको सुविधा भएको
13: स्वच्छ खानेपानीको व्यवस्था भएको
14: र 1,00,000 बराबरको दुर्घटना बीमाको व्यवस्था
13: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियारदा।

0: हुन्छ एकदम तपाईँले असाध्य उत्कृष्ट विचार राखिदिनु भयो. पक्कै पनि तपाईँले राख्नुभएका कुराहरूलाई आम श्रोता साथीहरूले पनि मनन गर्नुहुनेछ. नेपाली गीत संगीतका क्षेत्रमा बामे सर्दै गरेका साथीहरूले पनि बुझ्नुहुनेछ. जो अग्रज हुनुहुन्छ उहाँहरूले पनि स्याबासी दिनुहुनेछ, किनभने यति मिठा कुराहरू आउँछन् साथीहरूबाट, तर कला क्षेत्रमा रहेका केही साथीहरूका कारण चाहिँ विकृति विसङ्गतिर आउँदै गर्दा मन कहिले काहीँ चाहिँ खल्लो पनि दिन्छ. अनि
1: दाजुले विचार एकदम धेरै आफ्ना विचार धारणाहरू एकदम राम्रो राख्नुहुन्छ. मनपर्ने कार्यक्रम पनि हो, धेरै वर्षदेखि चलाउनु भयो यो कार्यक्रम. धेरै धेरै धेरै धेरै धेरै नै मनपर्छ भन्नुपर्छ. टिका टिप्पणी र आलोचना नगरिदिनु होला भन्न चाहे हाम्रो मित्र साथी बन्धुत्वहरूलाई है. हजुर हजुर, अरू सब ठिक छ. टिका टिप्पणी चाहिँ कहिल्यै नगरिदिनु होला, एक अर्काप्रति रिस राग चाहिँ नगरिदिनु होला. मानिस मानिस भएर पनि सर्वश्रेष्ठ प्राणी, यो त चेतनशील प्राणी हो. मानिस मान्छे मान्छे भनेको सर्वश्रेष्ठ प्राणी र चेतनशील प्राणी भएका कारण हामीले मिल्नुपर्छ. झै झगडा गर्नु हुँदैन, आलोचना टिका टिप्पणी गर्नु हुँदैन भन्न चाहन्छु. आज यही नै आग्रह मेरो विचार हो. गीत सङ्गीत एकदम राम्रा छन् भन्नुपर्छ. यसरी नै फरक फरक विचार लिएर आउनु होला. मुखले मात्र बोल्दैमा हुँदैन, हातले पनि काम गर्नु पर्यो, एक अर्काको खोजी हुनु पर्यो भन्न जरुर छौँ दाजी.
0: हुन्छ, धन्यवाद तपाईँलाई. इन्द्रणीको अवस्थामा पदमजीले आएर साह्रै मिठा कुराहरू राखिदिनु भयो, यसको लागि म नमन व्यक्त गर्न चाहन्छु. हामी टेलिफोन एउटा लिन्छौ नि त ल, त्यसपछि हामी एउटा गीत सुनाउँछौ जुन गीत चाहिँ असाध्यै पुरानो हुनेछ. जसरी हामीले कार्यक्रमको शुरूआतमा न्याउली बर यो सुनायौं नि होइन, यस्तै मिठा मिठा गीतहरू हुनेछन्. चन्द्रमणि गायक होइन है, मैले जस्ट गीतको लय चाहिँ यो थियो है भन्न मात्र खोजेको. कोही हुनुहुन्छ यतिखेर? नमस्कार.
2: हेलो, हजुर नमस्ते.
0: हजुर नमस्कार, को बोल्नुभयो कहाँबाट?
2: म यति बेला सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बझाङ घर भई आज भोलि किर्तिपुरको काठमाडौँबाट हो यहाँहरूको पुरानो अनि नियमित श्रोता पपुलर विमल राज.
0: पपुलर पपुलर भनेपछि आफैमा ख्याति छँदै नै छ होइन? पपुलर विमल राज जोशी,
2: हजुर.
0: नेपाली गीत संगीतलाई माया गर्ने एउटा मन होइन त?
2: एकदमै एकदमै विचार प्रस्तुत गर्ने कार्यक्रममा आज टेलिफोन लाग्यो है. यो कार्यक्रममा अघिल्लो सातातिर पनि फोन लाग्दै आएको थियो, आज पनि कार्यक्रम सञ्चालन गरिराख्नु भएको रहेछ. एकदमै खुसी लाग्यो है. यहाँको यो आवाज मिठास छ, एकदमै रेडियो नै मिठास छ म त भन्छु है. कार्यक्रम एकदमै सञ्चालन गर्नुहुन्छ. यो कार्यक्रम यही रेडियो स्टेशनबाट यही समयमा मात्र नभएर वर्षौं अगाडिदेखि विभिन्न रेडियोको विभिन्न स्टेशनबाट पनि यहाँले सञ्चालन गर्नुभयो. एकदमै सुन्दै आएका छौँ, सुन्दै आएको बसाइ पनि हो र पो खुसी लाग्छ है.
0: ल अब के छ आज कुरा राख्नु पर्दा, हाम्रो चाहिँ साथीहरूले पनि राख्नु भएको छ, पदमजीले शुरूआतमा आएर साह्रै मिठा कुरा राख्नुभयो जुन कुराहरू यहाँले सुन्नुभयो होइन.
2: एकदमै राम्रो
0: कुरा, यी कुराहरू राख्न पाए चाहिँ नेपाली गीत संगीतमा हाम्रो तर्फबाट पनि केही योगदान हुने थियो, हाम्रा कुराहरू पनि सुन्ने निकायले सुनिदिए थिए भन्ने कुराहरू केही छन् भने विमलजीले राख्न सक्नुहुन्छ.
2: कार्यक्रममा त्यस्तै हो है. हुन त अघिल्लो साता पनि यस्तै त्यही विषयमा कुराकानी भएको थियो र थप कुराकानी आज पनि गरौँ. गीत संगीत भन्ने कुरो सबैले सुन्नुपर्छ, हामीले पनि सुन्छौँ, अरूले पनि सुन्छन् होइन. समाजमा पस्ने पचाउने खालका गीतहरू पनि बजारमा सार्वजनिक हुन्छन् र भएका पनि छन्, नभएको पनि होइन होइन. जसरी आज पुराना पुराना दोहोरी गीतलाई स्थान दिने बसाइ छ, जुन राजु परियारलाई सम्झेर यहाँले स्टार्टिङतिर गीत बजाउनु भयो र हामीले अरू कहीँ जानु पर्दैन, एउटा तुल

0: गर्ने त्यसैलाई लयमा ढाल्ने शब्द संगीत गर्ने तिनीहरूको गीतमा तुलना गरौं कति फरक छ आफै बुझिन्छ होइन त्यसैले भनिन्छ बुझ्नेको लागि इशारा नै काफी छ पुरानो धारका गीत छन् भन्यो भने अब सुन्दा कस्तो आनन्द लाग्ने है एउटा गाउँको परिवेशमा हुर्किए जस्ता गीतहरू वनपाखालाई ल्याएर वनपाखाको रूपमा त्यसलाई ढाले जस्तो गर्ने वनपाखालाई इस्यू बनाएर ल्याउने हेडिङ टाइटल त्यो राखेर गीत गाउने अहिलेका के छन् भनेपछि अलिक फास्ट धार छन् फास्ट मन नपर्ने पनि होइन अहिलेको युग अनुसार फास्ट सुन्नु पनि पर्छ सुनाउनु पनि पर्छ त्यो अनुसार पनि चल्नुपर्छ ठिकै हो त्यसलाई नराम्रो पनि कसैले भन्नु पनि हुँदैन तर कस्तो पर्छ समाजले कस्तो सुन्छ घर परिवारले कस्तो सुन्छ अब गीत सङ्गीत भन्ने कुरो एक्लै युगल जोडीले सुन्ने एउटै व्यक्तिगत व्यक्तिले सुन्ने त होइन नि त होइन यो कसले सुन्छ कहाँ कहाँसम्म पुग्छ भन्ने कुरा पनि रह्यो अहिले त आयो भिडियो आयो अडियो आयो विभिन्न युट्युबहरू आए होइन जमाना त रेडियोको जमाना त कहिल्यै हट्दैन रेडियो भनेको एउटा सञ्चार माध्यम हो सञ्चार माध्यमलाई सबैले सुन्नु गर्नुपर्छ सबैले सुन्छन् पनि माया पनि गर्नुपर्छ सञ्चार माध्यमबाट गीत सुन्ने त अझै पनि विभिन्न दराजहरूमा त गाउँ बस्तीहरूमा त थुप्रै छन् नि होइन गाउँ गाउँमा आमा बुवा दाजुभाइ दिदीबहिनी ती बुढेसकाल लाग्दै गरेका 50-55 वर्षभन्दा माथि कट्दै गरेका मान्छेहरू पनि गाउँमै छन् तिनीहरूले सुन्ने माध्यम भनेको त त्यही रेडियो सेट र अर्को कुरो एउटा सादा सेट मोबाइल हुन्छ त्यसैमा रेडियो लागिहाल्छ होइन त्यही बजाउने त्यही सुन्ने त हो तिनीहरूले पनि त्यस्तै बोल्नै नहुने छाडा शब्द प्रयोग गरेका गीत सुन्नु त भएन नि त त्यसैले गीत संगीत भन्ने कुरो अत्यधिक एकदमै लोक साङ्गीतिक साङ्गीतिक क्षेत्रमा पनि सबै साङ्गीतिक क्षेत्र फरक छ त्यो मध्ये पनि लोक साङ्गीतिक क्षेत्र लोक तथा दोहोरी क्षेत्र एकदमै फराकिलो छ जस्तो लाग्छ कि मलाई
1: त्यसैले धन्यवाद छ तपाईँलाई साह्रै मिठा कुराहरू राखिदिनु भयो तपाईँले भनेकै कुराहरू साँच्चीकै धेरै साथीहरूले अनुसरण गर्ने हो भने पनि हामीले ती पुराना कुराहरूलाई पनि बिर्सदैनौ र नयाँ कुराहरूलाई पनि आत्मसात गर्दै राम्रा नराम्रा दुवै पक्षहरू केलाउँदै चाहिँ सहीलाई सही र गलतलाई गलत
0: त्यसैले भनिन्छ होला नि पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन होइन पुरानालाई पनि सम्मान गरौं नयाँलाई पनि प्रोत्साहन गरौं सबैलाई मिलाएर
1: कसैले नल्याउँ यदि ल्याउँछन् भने त्यसका बारेमा खुलेर बोलौँ होइन त सर
0: एकदमै एकदमै अवश्य भनि
1: धन्यवाद तपाईँलाई विमलजी
0: हस् धन्यवाद
1: ल नमस्कार सर हामी इन्द्रणीको बसाईमा छौं प्रविधि संयोजनमा ईसा आइसक्नु भएको छ ईसा अब ढिला नगरौं एउटा गीत राखौं त्यसपछि साथीहरूका विचार लिएर आउँछौ कार्यक्रम इन्द्रणी सुन्दै रहनुहोला

देशैभरका रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ र इन्द्रणीको बसाईमा साँच्चीकै केही समय अगाडिका लोभलाग्दा गीतहरू चाहिँ हामी सुनाइरहेका छौं। यही बीचमा हामीले सुनायौं कसलाई सोध्ने होला, भागीरथ चलाउने विष्णु माझीको आवाजमा रहेको यो गीतलाई त्रिसना म्युजिकले बजारमा ल्याएको हो, जानकारी गराउँछु। अब यो गीत यहाँलाई सुनाइसकेपछि मेरा प्यारा प्यारा साथीहरू, यहाँलाई म स्वागत गर्छु। मलाई विश्वास छ रेडियो सेटबाट सुन्ने साथीहरू रेडियो सेट नजिक हुनुहुन्छ अनि अनलाइनका माध्यमबाट सुन्दै हुनुहुन्छ, होइन? कतिले मोबाइल फोनमा सुनिरहनु भएको होला, कतिले चाहिँ कम्प्युटरमा होइन विन्डोजमा मजासँग डेस्कटपमा चाहिँ सुनिरहनु भएको होला, टक्क हेडफोन लगाएर जस्तो लाग्छ। जे भए पनि इन्द्रणीको बसाई सुन्दा बिहानीको समयमा साँच्चीकै तिनै उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै गर्दाका पलहरूलाई चाहिँ तपाईँले एक किसिमको सम्झनु भयो भन्ने विश्वास छ। अनि अहिलेका यी गीतहरू सुनाउँदै गर्दा तपाईँको कति भर्खर उमेरको हुनुहुन्थ्यो नि, होइन? भर्खर 20-22 लाग्नु भएको थियो होला। आज धेरै वर्षपछि सुन्दै गर्दा ओहो समयले कोल्टै फेरेछ, त्यो बेलामा आउने गीतहरू यस्ता थिए, अहिले चाहिँ यस्तो छ, होइन? 15-20 वर्ष अगाडिका गीतहरू सुन्दा त त्यस्तो लाग्छ नि त, होइन? तपाईँले त छुट्टै खालको महसुस गर्नुभयो होला भन्ने चाहिँ मलाई लागेको छ। यतिखेर अब हामी टेलिफोनमा आउने साथीलाई स्वागत गर्छौं र नेपाल टेलिकम राष्ट्रको संसार आजको कार्यक्रमको प्रायोजक हो, मैले यहाँलाई जानकारी गराएँ। कोही हुनुहुन्छ यतिखेर? नमस्कार।

0: नमस्कार नमस्कार आज गीत गाउने बसाई त होइन बिहीबार हो तैपनि रहर अनि इच्छा के गर्नु मन लाग्छ इन्द्रणीमा गएर गीत गाउन अनि ठक्क फोन लागेको बेलामा टक्क गाई नै हाल्नु भयो गीत हैन त
1: हजुर
0: शुभ नाम के हो नि
1: म कलावती डाङी
0: कलावती डाङी तपाईँको आवाजबाट त हामीले कलावतीजी नै आउनुभयो सुदूरपश्चिम डडेलधुराबाट भन्ने हामीलाई लागेको थियो अनि आराम हुनुहुन्छ तपाईँ
1: एकदम आराम छु आराम चाहन्छु
0: हामीलाई पनि एकदम ठिकठाक छ खुसी लाग्छ दूरदराज कुनाकन्दरा रस्ती बस्तीमा रहेर नेपाली गीत संगीतलाई माया गर्नुहुन्छ इन्द्रणीको बसाई आइसकेपछि हर तरह होइन कोसिस गरेर पनि इन्द्रणीको बसाईलाई सुनिदिनुहुन्छ एकदम हामी तपाईँप्रति नतमस्तक छौं सुदूरपश्चिमका सम्पूर्ण साथीहरूलाई सम्झिरहेका छौं अनि अब आज गीत गाउनुभयो अब के छ आफ्ना विचारहरू केही छन् त कलावतीजीको
1: अब मेरो विचार त म त जन्मैदेखि रेडियो सुन्ने बानी छ मेरो त म त रेडियो धेरै मोबाइल भन्दा माया गर्छु अनि जीवन साथी मेरो त रेडियो हो भन्नु पर्यो एक्लै हुन्छु माथिमा अनि सबै गीत राम्रो मान्छ है म त कहिलाई पनि दोष दिन्न अहिलेसम्म मैले राम्रै गीत सुनिरहेको छु भन्नु पर्यो है
0: हुन्छ ल एकदम खुसी लाग्यो अरू केही छ त कुराहरू राख्नुपर्ने
1: अरू अब त्यति नै भन्छु अरूलाई पालो दिन्छु
0: धन्यवाद छ इन्द्रणीलाई सुन्दै रहनुहोस् है कलावतीजी भन्दै थिए चाहना हो नि त इच्छा होइन यस्तो कस्तो तबरले गीत गाउनुभयो उहाँले कहिले काहीँ लाग्छ यति मिठा आवाजले पनि गीत गाउनुहुन्छ रस्ती बस्तीमा रहेर नेपाली गीत संगीतलाई रेडियो मार्फत सुन्नुहुन्छ शुरूआतको साथीले भने जस्तै र अन्य साथीहरूले भने जस्तै आज रेडियोको महत्व शहर बजारका साथीहरूमा त्यति छैन होला तर गाउँ बस्तीमा जब हामी काठमाडौँ यो उपत्यकाबाट चाहिँ यसो चाहिँ बाहिर लाग्छौ त्यसपछि रेडियोको महत्व थाहा हुन्छ होइन अनि ती दूरदराज कुरा कन्दरामा अहिले पनि हामी काठमाडौँभित्रका कति वरिपरिका डाँडा काँडामा गयौं भने राम्रोसँग इन्टरनेटहरू टिप्ने अवस्था छैन कई ठाउँहरूमा टिप्न सक्छ होइन भने इन्टरनेटको पहुँच मजाले सबै ठाउँमा पुगे तापनि हामीले त्यो महसुस गर्न अझै पनि पाएका छैनौँ तर तरंग मार्फत आउने रेडियो कार्यक्रमहरूले साँच्चीकै गाउँ बस्तीका आवाज अनि ती आवाजविहीनहरूका आवाजलाई पनि बुलन्द पार्दै अगाडि बढेका छन् यसका लागि म नमन गर्न चाहन्छु र नेपाली गीत संगीतसँगै रेडियो मार्फत सुन्ने साथीहरू यहाँहरू सबैलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु अब गीत राख्ने हो ईसा हुन्छ भन्नुभएको छ यतिखेर घामभन्दानी जुनको बोलको गीत सुनाउने रहर जागेको छ विष्णु खत्री हुनुहुन्छ यसमा गीत गाउने अनि देवी घरतीको साथ छ प्रसाद लामिछानेको जिन्दगीकै पहिलो सिर्जना हो त्यहाँमाथि पनि आज प्रसाद लामिछाने आफ्नो जन्मदिन मनाइरहनु भएको छ म प्रसादलाई जन्मदिनको प्रसादै उहाँको यो गीत समर्पण गर्दै राख्दैछु

0: देशै भरका रेडियो बाटी इन्द्रणी सुन्दै गर्दा साच्चीकै तपाईँलाई आज आनन्द लागिरह होला है। मेरा प्यारा प्यारा साथीहरूलाई मैले सोध्दैछु किनभने आज म केही दशक अगाडिका गीतहरूलाई सुनाइरहेको छु, त्यो पनि रेडियो मार्फत। अनि घामबन्दानी जुनको यो गीत गाउने कलाकार विष्णु खत्री हुन् अनि देवी घरतीको साथ छ। यहाँलाई जानकारी, विष्णु खत्रीका गीतहरूलाई चाहिँ प्रसाद लामिछानेले असाध्यै मन पराउने त्यो बेलामा होइन, अनि काठमाडौँ आइसकेपछि गीत त निकाल्ने, त्यो बेलामा नयाँ कलाकारले एकैचोटि गीत गाउने चान्स पाउँदैन थिए, कम्पनी मार्फत गीतहरू आउँथ्यो अनि कम्पनीले चाहिँ गीतहरू चलेका कलाकारको नाम राखेपछि मात्र लिन्थ्यो होइन, अनि मात्र महिनौं कुरेर अथवा ती कम्पनी अथवा ती क्यासेट सेन्टरमा धाई धाई सकेपछि अथवा कतिले त त्यहाँ काम गरिसकेपछि त्यहाँ बसेर क्यासेटका चक्काहरू बेचिसकेपछि मात्र गीत निकाल्ने एउटा अवसर प्राप्त हुन्थ्यो। त्यो अवसर त्यो अवस्था हामीले चाहिँ भोग्न पायौं होइन, अनि त्यही बेलामा विशेष गरी यो घामबन्दानी जुन आउँदै गर्दा पनि प्रसादसँग पछि कुराकानी भएको थियो, अब त्यो बेलामा त त्यति कुराकानी भएन। गीत आइसकेपछि हामीले अन्तर्वार्ताका क्रममा बोलायौं अनि प्रसादसँग कुराकानी गर्दै गर्दा प्रसादले भन्नुहुन्थ्यो जिन्दगीमा ठूलो इच्छा भनेको विष्णु खत्रीलाई गीत गाउन दिने हो र उहाँलाई गीत गाउन दिएर मेरा शब्दभित्रका गीतहरू उहाँले गाउने हो भन्न उहाँ सर्जकको रूपमा आउनुभएको थियो। अनि विष्णु खत्रीले गीत गाइसकेपछि बजारमा आइसकेपछि हामीले चाहिँ प्रसाद लामिछानेको घामभन्दानी जुनको भनेर बजारमा प्रस्तुत गर्यौं। रेडियो मार्फत गीत बजाउँदा कलाकारहरू सबै प्राय हिट हुन्थे होइन, अनि दैनिक जस्तो गीतहरू जुन जुन बस्थे रेडियोमा ती कलाकारहरूले आफ्नो नामलाई स्थापित बनाउँथे। विष्णु खत्री त स्थापित हुनुहुन्थ्यो, प्रसाद लामिछानेले पनि यही गीत मार्फत आफ्नो नामलाई नेपाली गीत संगीतको क्षेत्रमा लुकदोहरीको क्षेत्रमा एउटा उज्जवल रूपमा चाहिँ अगाडि बढाए। फलस्वरूप आज उनी लोकदोरी प्रतिष्ठान विशेष गरी उपत्यका समन्वय समितिको अध्यक्ष पनि छन् र एउटा जुन सपना बोकेर प्रसाद लिएर सांगीतिक बजारमा आउनु भएको थियो त्यो फल चाहिँ अहिले प्रसादले चाखिरहनु भएको छ। आज उनै प्रसाद लामिछानेको जन्मदिनको अवसरमा उहाँलाई सम्झिँदै प्यारो भाइलाई
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदाङ, फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराइदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ,
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
4: र 98-578-37-255।
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
3: उपचार हुने रोगहरू
7: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
7: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
9: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। स्थापनाको झण्डै 70 वर्षपछि दाङको तुलसीपुर उपमहानगरपालिका 12 स्थित टरीगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गर्न 25 करोड़ बजेट विनियोजन भएको छ। यो सँगै राजधानी स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै पुरानो मध्येको टरीगाउँ एयरपोर्टको विस्तार हुने अपेक्षा गर्न थालिएको छ। टरीगाउँ विमानस्थल 2011 सालदेखि सञ्चालनमा आएको नेपालको एक पुरानो मध्येको एयरपोर्ट हो। टरीगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गर्न सरकारले 25 करोड़ बजेट छुट्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङ क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य कमल सुवेदीले जानकारी गराउनु भएको छ। सरकारले एयरपोर्टको धावन मार्ग विस्तार गर्न आर्थिक वर्ष 2083-84 लागि 25 करोड़ रूपियाँ विनियोजन गरेको र सो बजेटबाट धावन मार्ग विस्तार गरी 72 सिटेसम्मका जहाज अवतरण गर्न सक्ने गरी विकास गरिने उहाँको भनाइरहेको छ। सरकारले निजी अस्पतालले आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दावी भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कडाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकका सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई हटाएको छ। पूर्व गृह मन्त्री सुदन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिने समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग समय बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। र धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग भत्ते बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित भएका छन्। सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्ति बीच ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको भैरवा स्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 हालसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन युरिया र 23,996 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी तथा स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढ़ी 18,522 मेट्रिक टन मल पठाइएको छ। त्यसपछि दाङमा 13,892, कपिलवस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलपरासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरु पाइने एकमात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-563-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नु भयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 082-563-0027
4: 98-41-68-47-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
11: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
11: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
14: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
15: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.ospatiicare.com
16: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर।
17: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम मा भर्ना खुल्यो।
16: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
17: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
16: तालिममा दिइने विषयहरू
17: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
16: स्पेशल सेफ तालिम,
17: जापानिज सुशी तालिम,
16: वेट्रेस,
17: टुरिस्ट गाइड।
16: हाम्रा विशेषताहरू
17: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
16: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
17: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
16: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
17: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
16: सम्पर्क मोबाइल 9841017090, 9841017090।
17: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 6.9 inch standard display, AI powered camera, 2 years ko warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik bishesta harule tapai ko man jitcha barambar.
1: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो.
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू.
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ. आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा.
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार.
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343. परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली.

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: वायनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944

0: अखरू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधि

0: आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
0: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
3: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी, प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
0: डाक्टरद्वारा गरिने उपचारहरू।
3: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार।
0: हर्निया, हाइड्रोसिल, एपेन्

प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल ए ले आज भोपालसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोपपछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढ़ाएको बताउनु भएको छ। वहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायको समीक्षा सहित मातहतका अस्पताल, प्रयोगशाला र रोग निगरानी सम्बन्धी निकायमा समन्वय भइरहेको बताउनुभयो। वहाँले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो। सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमण सम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सर्वारोग अस्पतालसँग समन्वय भइरहेको छ। सहायक प्रवक्ता अधिकारीले तत्कालको लागि नेपालमा इबोला संक्रमणको जोखिम नरहेको पनि बताउनु भएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले गएको जेठ 8 सूचना मार्फत संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। यसै अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल वाट्स एप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा पुगेका रवि लामिछानेको आजदेखि भेटघाट र अन्तर्क्रिया थाल्नु भएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति लामिछाने 5 दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नु भएको हो। लामिछानेले भाजपा मुख्यालय मा आज भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासोपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेर रासोपाले सरकार बनाएको 2 महिनापछि सभापति लामिछाने भारत भ्रमणमा जानुभएको हो। अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेको बेला लामिछानेको यो भारत भ्रमण लाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोको साथ हेरिएको छ। यसैबीच लामिछानेले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्वपूर्ण आधार भन्दै सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ। काभ्रेको 13 पालिकाका 479 बस्ती मनसूनजन्य विपदको उच्च जोखिममा रहेका छन्। जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले बस्तीको जोखिमयुक्त प्रतिवेदन सार्वजनिक गरेको हो। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सकिने पनि बताउनु भएको छ।

0: वहाँले आवश्यक उद्धार सामग्री पनि जिल्लामा पर्याप्त नरहेको बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ। विशेष गरी यस वर्ष रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिको खोला, दाप्चा खोला लगायतका तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दरबार हत्याकाण्डको 25 वर्ष पूरा, आज सुन चाँदीको दर भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्।
1: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमाण्डौ को भर्ना संबंधी सूचना।
2: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्दे विगत 31 वर्ष देखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
1: कोर्स का विशेषताहरू, 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856 71314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 सुझाव प्राप्त लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज जेठ 19 दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति लगायतको निधन भएको थियो। तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन्। दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ राणाबाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। नारायण हिटी दरबार
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल
1: 2065 जेठ 15 गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। आज सुन तोलामा 400 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 3,10,900 रूपियाँमा कारोबार भएको सुन आज तोलाको 3,11,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेर तोलाको 5,405 रूपियाँमा कारोबार भयो को महासंघले जनाएको छ। अब विदेशको खबर। कंगोको उत्तर पूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा इबोला भाइरसबाट संक्रमित 5 बिरामी उपचारपछि निको भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार निको हुनेमा 4 स्वास्थ्य कर्मी र 1 प्रयोगशालाका कर्मचारी रहेका छन्। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका महानिर्देशक डियोडोन माउबा काजादीले बुनियास्थित इबोला उपचार केन्द्रबाट 4 नर्स तथा स्वास्थ्य कर्मीलाई डिस्चार्ज गरिएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। स्वास्थ्य परीक्षणमा लगातार 2 नतिजा नकारात्मक आएपछि घर पठाइएको हो। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस आदानोम गेब्रियसस पनि नयाँ इबोला उपचार केन्द्रको उद्घाटनका लागि बुनिया पुग्नु भएको थियो। उहाँले बिरामी निको हुनुले महामारी नियन्त्रण नयाँ आशा जगाएको बताउनुभयो। अब खेल खबर। भारतको देहरादूनमा चलिरहेको अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज आफ्नो अन्तिम खेल खेलिरहेको छ। देहरादूनको महाराणा प्रताप कलेज क्रिकेट मैदानमा नेपाल एले एलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ। वर्षाले मैदान भिजेकाले बिहान 9:30 शुरू हुनुपर्ने खेल निर्धारित समयमा शुरू हुन सकेको छैन। प्रतियोगिताका शुरूआती 2 खेलमा पराजित हुँदै नेपाल ए यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेल जितेमा नेपाली टोली को सान्त्वना जित हुनेछ। भोपाल विजय भएमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्नेछ। नेपाल ए पहिलो खेलमा केरला क्रिकेट टोलीसँग डीएलए पद्धति अनुसार 15 रनले पराजित भएको थियो। दोस्रो खेलमा गोवा क्रिकेट संघसँग नेपाल ए ले 3 विकेटले पराजित भएको थियो। 16 टोली सहभागी प्रतियोगितामा नेपाल ए समूह डीमा रहेको छ। यो समूहमा नेपालसँगै केरला, गोवा र भोपालका टोली सहभागी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश विन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 भन्दा बढ़ी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै, दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया शुरू, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड़। कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्यूएचओका महानिर्देशकको भनाई। र अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल ए ले आज भोपालसँग खेल्दै।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
4: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
5: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
4: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
4: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाह।

0: शब्द सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: ब्लड प्रेसर हाई लो भएका,
1: कोलेस्ट्रोल बढी भएको,
2: मुटुको गति एकनास नभएको,
1: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
2: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9905912871।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुशीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9853065623।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा

0: सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
0: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908। भर्ना खुल्यो।
3: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
3: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
4: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
5: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
3: र 98578-37255।

कास्टिङ प्रोग्राम प्रिन्सिङ टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो गाईको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडिन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो

0: आवश्यकता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
1: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825567775।
0: सम्पर्क नम्बर 98478726873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784854 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
5: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
5: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
9: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। जाजरकोटको भेरी नगरपालिका एघार कट्टी गाउँमा दादुराको प्रकोप बढेसँगै सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन्। भेरी नगरपालिका एघार स्थित शिवशंकर माध्यमिक विद्यालय जगतीपुरमा

अध्ययनरत दर्जनौ विद्यार्थीमा दादुराको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो। नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले सूचना जारी गर्दै वडा नम्बर 11 भित्रका विद्यालय 5 दिनका लागि बन्द गरिएको जानकारी दिनुभएको छ। प्रकोप प्रभावित कतिगाउँबाट पठाइएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डुको प्रतिवेदन अनुसार चारजनामा दादुरा पुष्टि भएको जनाइएको छ। दादुरा पुष्टि भएसँगै सो क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ। साथै उक्त विधा स्थानीय विधाबाट कट्टा हुने गरी विद्यालय व्यवस्थापन समितिका निर्णय अनुसार विद्यालय बन्द गर्न तथा सोको जानकारी नगरपालिकालाई गराउन समेत निर्देशन दिएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न 21 बुधे निर्देशन दिनुभएको छ। आम नागरिकले न्यायपालिकाबाट स्वच्छ निष्पक्ष छिटो छरितो गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालय प्रतिको आस्था कायम राख्न समर्पण भाव जिम्मेवारी बोध लगनशीलता र इमानदारीका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो। निर्देशनमा रणनीति योजना र कार्ययोजनालाई सुधारको आधार बनाउने बक्यौदा मुद्दा न्यूनीकरण गर्ने मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने पेशी तथा इजलास व्यवस्थापन सुधार गर्ने अनियमितताप्रति शून्य सहनशीलता अपनाउने तथा सुशासन सम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउनु पर्ने भनिएको छ। प्रधान न्यायाधीश शर्माले राज्यका सबै निकायले सुशासन प्रबन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो सहज तथा प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ। स्थापनाको झण्डै 70 वर्षपछि दाङको तुलसीपुर उपमहानगरपालिका 12 स्थित टरीगाउँ एयरपोर्टको धावन मार्ग विस्तार गर्न 25 करोड़ बजेट विनियोजन भएको छ। यो सँगै राजधानी स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विश्वविद्यालय पछिको मुलुककै

विस्तार गर्न आर्थिक वर्ष 2083-84 लागि 25 करोड़ रूपियाँ विनियोजन गरेको र सो बजेटबाट धावन मार्ग विस्तार गरी 72 सिटेसम्मका जहाज अवतरण गर्न सक्ने गरी विकास गरिने उहाँको भनाइ रहेको छ। र सरकारले निजी अस्पतालले आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सक्ने जानकारी गराएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दावी भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कडाई गरेको हो। बोर्डले निजी अस्पतालमा दिने अत्यावश्यक बाहेकका सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई घटाएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478279770
8: र 98578369।
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
10: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू,
10: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
10: शान्त तथा पारिवारिक वातावरण भएको,
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
10: तिहार सुसारको राम्रो व्यवस्था भएको,
9: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
10: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
12: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, प्राय उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
13: नेपाली जुत्ता घर,
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
13: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
14: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाम।
14: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: होइन भाइला
3: लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: होइन भाइला, लखर लखर कहाँ
2: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498871।
5: मध्य पश्चिम चाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सरकारले संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम युनेपबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकले वातावरण संरक्षण र ओजन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको हो। यस्तै बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल, नेपालको रिक्त सशस्त्र प्रहरी, अतिरिक्त महानिरीक्षक एआईजी पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको अर्को प्रस्तावमाथि छलफल गर्दै मन्त्री परिषदले विक्रम सम्बत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगका प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थपेको गरिएको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित उक्त अध्ययन समितिको कार्यावधि 45 दिनका लागि थप गरिएको छ। यसै गरी भूमि व्यवस्थासँग सम्बन्धित अर्को निर्णय गर्दै सरकारले भूमि व्यवस्था समाधान समितिको रिक्त पदहरूमा नियुक्त गरेको छ। निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गरेको छ भने समितिको सदस्यहरूमा काठमाण्डका अमीर प्रसाद नेउपानी, लमजुङकी पद्मिनी सोती र काठमाण्डकी डाक्टर रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज नाका हुँदै रू 7,97,00,000,00,000 बराबरको दलहन आयात भएको छ। यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात गरिएको हो। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा रू 2,24,00,00,000,00 अर्थात 22% गिरावट आएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनु भएको छ। जबकि गत आर्थिक वर्षको 10 महिनामा यहाँबाट रू 10,21,00,00,000,00 मूल्यका दलहन आयात गरिएको थियो। उहाँका अनुसार यस अवधिमा रू 3,20,00,00,000,00 मूल्य पर्ने मसुरको दाल आयात भएकोमा गत आर्थिक वर्षको 10 महिनामा रू 4,50,00,00,000,00,000 मसुरको दाल आयात भएको थियो। यसै गरी चालू आर्थिक वर्षका 10 महिनामा रू 2,04,00,00,000,00,000 मूल्य पर्ने सिसी राजमा यातायात भएको छ। गत वर्ष सोही अवधिमा भने रू 2,74,00,00,000,00,000 सिसी राजमा आयात भएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा रू 1,92,00,00,000,00,000 मूल्यको चना आयात भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा भने रू 2,17,00,00,000,00,000 आयात भएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा रू 42,00,00,000,00,000 मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रू 45,88,00,00,000,00,000 आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। र जाजरकोटको भेरी नगरपालिका 11 कट्टी गाउँमा दादुराको प्रकोप बढेसँगै सो विद्यालय क्षेत्र 5 दिनका लागि बन्द गरिएका छन्। भेरी नगरपालिका 11 स्थित शिवशंकर माध्यमिक विद्यालय जगतीपुरमा अध्ययनरत दर्जनौ विद्यार्थीमा दादुराको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो। नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले सूचना जारी गर्दै 11 नम्बर भित्रका विद्यालय 5 दिनका लागि बन्द गरिएको जानकारी दिनुभएको छ। प्रकोप प्रभावित कट्टी गाउँबाट पठाइएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डको प्रतिवेदन अनुसार 4 जनामा दादुरा पुष्टि भएको जनाएको छ। दादुरा पुष्टि भएसँगै सो क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ। साथै उक्त विधा स्थानीय विधाबाट कट्टा हुने गरी विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गर्न तथा सोको जानकारी नगरपालिकालाई गराउन समेत निर्देशन दिइएको छ। र प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका मुख्य प्रमुख न्यायाधीशलाई न्याय सम्पादनमा इमानदारीपूर्वक लाग्न 21 बुधे निर्देशन दिनुभएको छ। आम नागरिकले न्यायपालिकाबाट स्वच्छ निष्पक्ष छिटो छरितो गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायालयप्रतिको आस्था कायम राख्न समर्पण भाव जिम्मेवारी बोध लगनशीलता र इमानदारीका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो। निर्देशनमा रणनीति योजना र कार्ययोजनालाई सुधारको आधार बनाउने बक्यौदा मुद्दा न्यूनीकरण गर्ने मुद्दा प्रवाह व्यवस्थापन प्रभावकारी बनाउने पेशी तथा इजलास व्यवस्थापन सुधार गर्ने र अनियमितता प्रति शून्य सहनशीलता अपनाउने तथा सुशासन सम्बन्धी प्रतिवेदन प्रणालीलाई सुदृढ बनाउनु पर्ने भनिएको छ। प्रधान न्यायाधीश शर्माले राज्यका सबै निकायले सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो सहज तथा प्रभावकारी बनाउनु पर्ने अवस्था रहेको बताउनु भएको छ। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: तिम्रो रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848204040
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 को सान्दा डिस्प्ले AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-065।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
4: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
4: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
5: छालामा बाघहरू आउने, कपाल झर्ने,
4: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
5: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
4: बारम्बार गर्भपतन भएमा,
5: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
5: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
4: बिना कारण शरीरको तौल घटेमा,
5: ढाड दुखेमा, कम्मर दुखेमा,
4: गाउट तथा युरिक एसिडको समस्या,
5: बारम्बार आँखा रातो भएमा,
4: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
5: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
4: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
5: लामो समयदेखि छाला कडा भएमा,
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
5: युवा अवस्थामा पक्षघात भएमा,
4: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
5: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: फोन नम्बर 082-5191-677,
4: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर्स छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: खुसीको खबर खुसीको खबर खुसीको खबर
7: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
9: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक। यति बेला दिउँसोको 3 बजेको छ।

0: र बेंगलुरूका ब्याटर टीम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिनु भएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्रीले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाई छ। यसैबीच सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठक भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका छन्। आज दिउँसो 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै शुरू हुन सकेको छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्राप्त गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको उही देश र उही कम्पनीका लागि मात्रै आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार पुनः श्रम स्वीकृति लिन कम्तीमा 3 महिना वैधता बाँकी रहेको राहदानी, वैध भिसा, रोजगारदाता कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बीमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्यांकन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छूटको सीमा 10 लाख रूपियाँ पुर्याउने व्यवस्थाले संरचनात्मक सुधारको संकेत गरेको बताउनुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार पारेको भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493 4953555।
0: सीधा कुरा, प्रष्ट विचार। यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलुखुम्बु, गोर्खा, कास्की लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको अवधिमा कास्कीमा समयभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायमी रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाड़ी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा, बदली र हिमपातको सम्भावना छ। मधेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउन र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङदाम्बेले बताउनुभयो। यसैबीच कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरे पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी कियेवमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेका सबैभन्दा ठूला आक्रमण मध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। कियेवका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नु भएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रूसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरूका ब्याटर टिम डेभिडले इण्डियन प्रिमियर लीग आईपीएल 2027 को पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आईपीएल 2026 को फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको दशौं ओभरमा जोर्डन कक्सले लिएको वाशिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अङ्क 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाब दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, बजेट कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टिम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
8: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
9: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
8: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
9: डेंगु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
8: अन्य विशेषज्ञ सेवाहरू,
9: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825567218।
11: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: मम्मी दाँत दुख्यो।
13: मम्मी, मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
15: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
15: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
11: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 0825902022।
13: जु रोड, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: MBBS MD न्यूरो साइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
11: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
4: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
6: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
4: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
18: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
19: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: डाक्टरद्वारा दिने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
22: बाङ्गाटिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
22: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
22: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमिलसिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
25: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

दुखद जानकारी। हाम्री ममतामय आमा घोराई छ गुरुवा गाउँ निवासी सुमित्रा देवी अधिकारीको 83 वर्षको उमेरमा आज दुखद निधन भएकोमा गुरुगई बबै घाटमा आज बेलुकी 5 बजे अन्त्येष्टि गरिने हुँदा सम्पूर्ण बन्धु बान्धव आफन्तहरूमा जानकारी गराइन्छ।

0: जानकारी हाम्री ममतामय आमा घोराई छ गुरुवा गाउँ निवासी सुमित्रा देवी अधिकारीको 83 वर्षको उमेरमा आज दुखद निधन भएकोमा गुरुगई बबई घाटमा आज बेलुकी 5 बजे अन्त्येष्टि गरिने हुँदा सम्पूर्ण बन्धु बान्धव आफन्तहरूमा जानकारी गराइन्छ। छोराहरू गोविन्द प्रसाद अधिकारी, विमल अधिकारी, शरद कुमार अधिकारी। घोराई छ गुरुवा गाउँ दाङ।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल, बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दान,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।
10: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा

0: अपनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीविसा रोड कोराहीदाङ।
2: फोन 562-5121।
1: सम्पर्क मोबाइल
0: 9858-32-819 र 9858-32-223।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिनिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849-87741।
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
8: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
9: सम्पर्क मोबाइल नम्बर 9858-44-7222, 9858-38-0060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
10: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह चार बजे मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। लागू औषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले दाङको तुलसीपुरबाट अवैध लागू औषध ब्राउन सुगर सहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा गत 18 गते राति करिब 9:45 बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 झुम्रेमा लागू औषध खरिद बिक्री भइरहेको गोप्य जानकारीका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय एक घर कोठामा खानतलासी गर्दा तुलसीपुर 6 बस्ने 25 वर्षीय पवित्रा डागी र 26 वर्षीय गोविन्द बुढा मगर तथा वडा नम्बर 7 बस्ने 30 वर्षीय कमल केसी र 27 वर्षीय रिगल महतारा छेत्री पक्राउ परेका हुन्। प्रहरीले निजहरूको साथबाट 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ। यसका साथै लागू औषध ओसार पसार एवं कारोबारमा प्रयोग भएका 8 थान मोबाइल फोन र नगद 3,845 रूपियाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। पक्राउ परेका चारै जनालाई थुनामा राखेर थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका नेता नितिन नवीन बीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले नयाँ दिल्ली स्थित भाजपाको केन्द्रीय मुख्यालयमा पुगेर नेता नवीनसँग भेट

गर्नुभएको हो। भेटका अवसरमा दुई दलबीच आपसी सम्बन्ध, नेपाल भारत द्विपक्षीय चासो र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको भाजपाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाका अनुसार जेठ 18 गतेदेखि 22 गतेसम्मको भारत भ्रमण क्रममा सभापति लामिछाने सहितको प्रतिनिधि मण्डलले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनैतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भाजपाले पनि नेपालको सत्तारूढ दल राष्ट्रपतिका सभापतिसँगको भेटवार्ताले दुई देश राजनीतिक दलबीच औपचारिक सम्वाद र भविष्यमा सहकार्यका सम्भावनालाई बल पुर्याउने जनाएको छ। भ्रमणको उद्देश्य राष्ट्रपा र भाजपा बीच पार्टी सम्बन्ध विस्तार गर्नुका साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार विमर्श गर्ने रहेको भाजपाले जनाएको छ। सभापति लामिछानेसँग राष्ट्रपा प्रतिनिधि मण्डलमा महामन्त्री तथा सांसद विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा, निकिता पौडेल सहभागी रहनु भएको छ। उक्त भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने जनाइएको छ। राष्ट्रिय सभाको बैठक भोलि दिउँसो 12:15 बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको हो। आजको बैठक शुरू हुने बित्तिकै सांसदले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गर्दै आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यवहारा पढ़ेर सुनाउने कार्यसूची रहेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले र सरकारले संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम युनेपबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी बक्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकले वातावरण संरक्षण र ओजन तहको सुरक्षासँग जोड़िएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको हो। यस्तै बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल, नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयकै अर्को प्रस्तावमाथि छलफल गर्दै मन्त्री परिषदले विक्रम सम्बत 2082 साल भदौ 23 र 24 गते प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोजनाको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित उक्त अध्ययन समितिको कार्यावधि 45 दिनका लागि थप गरिएको हो। यसै गरी भूमि व्यवस्थासँग सम्बन्धित अर्को निर्णय गर्दै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गरेको छ। निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बासोलालाई नियुक्त गरिएको छ। समितिको सदस्यहरूमा काठमाडौँका अमीर प्रसाद नेउपाने, लमजुङकी पदनीति सोती र काठमाडौँको डाक्टर रोना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। अपरान्न 4 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर समय हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दुखद जानकारी। हाम्रै ममतामय आमा घोराई छ गुरुवा गाउँ निवासी सुमित्रा देवी अधिकारीको 83 वर्षको उमेरमा आज दुखद निधन भएकोमा गुरुगई बबई घाटमा आज बेलुकी 5 बजे अन्त्येष्टि गरिने हुँदा सम्पूर्ण बन्धु बान्धव आफन्तहरूमा जानकारी गराइन्छ। छोराहरू गोविन्द प्रसाद अधिकारी, विमल अधिकारी, शरद कुमार अधिकारी। घोराई छ गुरुवा गाउँ दाङ।
2: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
3: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
3: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98-4-78-62-375।
3: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
4: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकचाक तथा उपचार सेवा।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकचाक तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
4: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
3: सम्पर्क फोन 082-5990-079, मोबाइल नम्बर 98-4-78-10-030 र 98-29-54-555।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: अगुरी अगुरी अगुरी का बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एण्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: कार्यक्रमहरू
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
7: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 98-512-32-28
4: र 98-578-37-255

0: दुख्यो मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
1: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
2: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
0: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास

0: सँगै सुरु गरिएको बियर डेन्टल ओराइमा
1: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
3: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
4: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
1: सम्पर्क फोन नम्बर 0825902222।
0: जु रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
5: स्पेशल सेफ तालिम
6: जापानिज सुशी तालिम
5: र वेट्रेस
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
5: सम्पर्क मोबाइल 9841170909 9841170909।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
7: मध्यपश्चिम ट्राङ्क चेक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्झे 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरीको हार्दिक स्वागत बा। प्राथमिक तहसम्म मातृभाषामा पठन पाठन गर्न उद्देश्य अनुरूप तुलसीपुर उपमहानगरपालिका थारू भाषाको विद्यालय सञ्चालन हुन हरहल थारू बाहुल्य क्षेत्रहरूलाई वडा नम्बर 15 दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि उपमहानगरपालिकाले अनुमति प्रदान गर्लक हो। थारू दाङ थारू समुदायको बाहुल्यता हुलक जिल्लामा थारू भाषा ओ लिपिको संरक्षण गर्न उद्देश्य थारू भाषामा पठन पाठनका लागि गुठीको रूपमा विद्यालय सञ्चालनको अनुमति प्रदान गरिगलक नगर प्रमुख टीकाराम खड्का बटवरखल अखिसम्म दाङमा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्ट विद्यालय सञ्चालन निरलको थारू भाषामा पठन पाठन गर्न उक्त विद्यालय हन थारू भाषा से पढाइकलाग उपमहानगरपालिका से स्वयंसेवक शिक्षक फे उपलब्ध गरिना नगर प्रमुख खड्का बटवरखल सबको थारू समुदायको विद्यार्थी ओह पहर गैलसे आवासीय समेत बनाई सेकजिना कैकन लौ अभ्यास थाले नै हुलक पालिका जना राखल राष्ट्रिय जनगणना 2078 अनुसार दाङको तुलसीपुरमा 21% थारू समुदायको बसोबास बा जहाँ 38,325 जनसंख्या रहलबा। तुलसीपुरमा सकुन्सी धुर क्षेत्रको 35.3% वाकरपास थारू समुदायको जनसंख्या बा। यसै अगाडि वीरेन्द्र मावि फ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा हुल रह शास्त्रागत कक्षा हन स्थानीय पाठ्यक्रममा समावेश कैकन फे पढाइ सेकजिना उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख चक्र भण्डारी बतवारखल। नेपाल क्षयरोग निवारण संस्था दाङको संयोजन तथा घोराई उपमहानगरपालिका आर्थिक सहयोगमा वडा नम्बर 10 क्षयरोगको विरम्या खोज पड़ताल कर्जिना होरहल संस्था का सभापति खिमलाल डांगी का अध्यक्षता तथा घोराई उपमहानगरपालिका 10 का वडा अध्यक्ष दीपक पांडे का बरपौना में क्षयरोग जोखिम समूह तथा स्वास्थ्य सेवा का पहुंच कम हुलक समुदाय में सक्रिय क्षयरोग खोज पड़ताल विषय आज कार्यक्रम सम्पन्न हो रहल। ऊ अवसरमा नारायणपुर ओ हापुर स्वास्थ्य चौकी अन्तर्गत 25 स्वास्थ्य स्वयं सेविकाको नक्ला असिन सम्बन्धी तालिम प्रदान गरिगिल रह शिक्षण दिनामा बीएटीका प्रमुख सन्तोष शाह ओ हाट संस्थाका प्रमुख माधव खनाल रहल रह। जेठ 19-20 गते बेरम्याको नक्ला समुदाय स्तरमा पुक्कन पहिचान कैकन 21 गते ल्याब ओ एक्सरे कजिना घोराई उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधा पौडेल बटवारखले। लागू औषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले दाङको तुलसीपुरसे अवैध लागू औषध ब्राउन सुगर सहित 4 जना पक्राउ गरिराखल। प्रहरीले विशेष सूचनाका आधारमा गत 18 गते रातकन करिब 9:45 उनकनकला नियन्त्रणमा लेलको। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 झुमरेमा लागू औषध खरिद बिक्री हुइतिरल गोप्य जानकारीका आधारमा खड्गिलक प्रहरी टोलीले स्थानीय एक घर गोठमन खानतलासी करबीर तुलसीपुर 6 बैसना 25-वर्षीय पवित्र डांगी 26-वर्षीय गोविन्द बुढामगर तथा वडा नम्बर 7 बैसना 30-वर्षीय कमल केसी ओ 27-वर्षीय रिगल महतराज छेत्री पक्राउ पर्लक हुइट। प्रहरीले निजका साथै 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर जस्ता बेगजिना पदार्थ बरामद गरिराखल। उसँगका लागू औषध औसार पसार एवं कारोगारमा प्रयोग हुइलका 8 थान मोबाइल फोन ओ नगद 3,845 रूपियाँ समेत बरामद गरिगलक। जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहरा जानकारी दिएर लुम्बिनी प्रदेशमा बेरुजु वर्षेनी भर्ती गरिरहल। महालेखाको वार्षिक प्रतिवेदनसे हरेक वर्ष आर्थिक व्यतिथि भर्ती गैलको बेरुजु थुप्रति गैलक देखिलक हो। अखिसम्म लुम्बिनी प्रदेशमा 5,40,60,90,000 बेरुजु देखिल्बा। लुम्बिनी प्रदेश सरकारसे आर्थिक अनुशासन मिस्ति जाइबेर हरेक वर्ष बेरुजु रकम फे थप जीटी गैलक हो। महालेखा परीक्षकसे हरेक वर्षको प्रतिवेदनमा प्रदेश सरकारको मन्त्रालय माधतको कार्यालय तथा विभिन्न समिति कनक्से कर्ना खर्चमा आर्थिक व्यतिथि भर्ती जाइबेर बेरुजु थप जीटी गैलक उल्लेख गरिराखल। प्रचलित कानून बमोजिम रित निपुगाकन कारोबार करलक वा धरपर्ना लेखा निधरलक तथा अनियमित वा बेमान बेमनासिब तरिकाले आर्थिक कारोबार करलक कैकन लेखा परीक्षण गर्दै औलिलक वा ठहरिलक कारोबार हन बेरुजुको रूपमा लेजिठा। बेरुजु हन असुल कर पर्ना नियमित कर पर्ना वा पेस्की कैकन 3 वर्गमा वर्गीकरण कैराखल।
ओ धान रोपाईको मुख्य सिजन शुरू हुइलसँग लुम्बिनी प्रदेशमा रासायनिक मलको माग भत्ता बढ़ल्दा किसानका आवश्यकता अनुसार मल उपलब्ध हुने स्याकबेर प्रदेशभरको किसान चिन्तित हुइलबाट सरकारी तथ्याङ्क सिजो मलको माग आपूर्तिबीच भारी अन्तर देखिल्बा कृषि सामग्री कम्पनी लिमिटेडको भैरवा स्थित प्रादेशिक कार्यालयको अनुसार आर्थिक वर्ष 2082-83 हालसम्म प्रदेशको 11 जिल्लामा 52,903 मेट्रिक टन युरिया ओ 23,696 मेट्रिक टन डीएपी मल आपूर्ति गरिल्बा पोटास मल भरी सहकारी तथा स्थानीय मापका आधारमा वितरण हुइतिरल कार्यालय जनाराखल जिल्लागत रूपमा ह्यारबे रूपन्देहीमा सक्रुनिसे दिउर 18,522 मेट्रिक टन मल पठागिल्बा वाकरबासा दाङमा 13,892 कपिलवस्तुमा 13,287 बर्दियामा 9,905 ओ पश्चिम नवलपरासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिल्बा पाल्पामा भरी सक्रुनिसे कम 1,806 मेट्रिक टन मल पुगल्बा कृषि सामग्री कम्पनीका प्रदेश प्रमुख सुमन पन्थीको अनुसार खेतीका मुख्य सिजनमा मलको माग अत्यधिक बहरल विलसेफे आपूर्ति उह अनुपातमा हुने स्याकबेर समस्या दोहोरिना हुइलक बटुवा रखला उहाँसे हाल कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रलसेफी ऊ किसानको आवश्यकताको तुलनामा धुर कम रलक बटुवा रखला। आज थारूभाषक मध्यपश्चिम खबर अत्रह कालसंजाफी थारूभाषक मध्यपश्चिम खबर सुन सक्ने भाटी अखसक खबर मसे समाचार कक्षको सक्कु संग्रहणसँग मैं शालिक राम चौधरी फिर विदाई टू रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477279।
8: र 98578 3689।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोडाही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार,
1: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
2: हुनबाट पनि नाम दर्ता गर्न
3: बिरामी जाँच निमिति यही ज्येष्ठ 31 गते आइतबार
4: सम्पर्क विजय फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0985904010, मोबाइल नम्बर 9847828913 र 9905912871।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 9857771546।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
7: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ। सम्पर्क मोबाइल 9841017099, 9841017099।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्की।
1: हेर हेर हेर, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916770,
2: मोबाइल नम्बर 98578343100। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: घर घरमा रेडियो मध्ये उपस्थित
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-1

0: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
1: विशेषज्ञ डाक्टरी सेवाहरू
0: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
0: सम्पर्क फोन 082-5990-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
3: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: अन्य सेवाहरू
5: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
6: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145 98478-30-153 र 98649-41-944
8: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
0: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
9: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
0: डाक्टरद्वारा गरिने उपचारहरू
9: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
0: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
9: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
0: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
9: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
0: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
9: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
10: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
11: समय बिहान 9 बजेदेखि
12: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
13: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028
14: भर्ना खुल्यो
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
15: शान्त तथा पारिवारिक वातावरण भएको
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
15: तिहार सुशासन राम्रो व्यवस्था भएको
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
15: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल घोराई उपमा नगरपालिका 15 दाङ सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
17: खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847।
19: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-5-91-101, 5-91-102, 5-91-103, 5-91-104 र 5-91-105।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरोग,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-60-196 र मोबाइल नम्बर 98-4-78-26-00-1। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जाँच चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै म शान्त कुमार बुढामगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: तुलसीपुर उपमहानगरपालिकाले थारू भाषामा पठन पाठन गर्न विद्यालय सञ्चालन गर्दै थारू भाषा र लिपिको संरक्षण गर्ने उद्देश्य।
1: तुलसीपुरमा बढ्दै लागू औषधको धन्दा, लागू औषध सहित तुलसीपुरमा 4 जना पक्राउ।
0: लुम्बिनी प्रदेशमा हरेक वर्ष थपिँदै बेरोजू घटाउने छैन चासो, बेरोजू रकम 5.40 अर्ब नाग्यो।
1: र विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक 6 दिनका लागि स्थगित।
0: अब खबर विस्तारमा।
1: प्राथमिक तहसम्म मातृभाषामा पठन पाठन गर्ने उद्देश्य अनुरूप तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ। थारू बाहुल्य क्षेत्र रहेको वडा नम्बर 15 को दक्षिण कुरियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि उपमहानगरपालिकाले अनुमति प्रदान गरेको हो। दाङ थारू समुदायको बाहुल्यता भएको जिल्लामा थारू भाषा र लिपिको संरक्षण गर्ने उद्देश्यले थारू भाषामा पठन पाठनका लागि गुठीका रूपमा विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो। अहिलेसम्म दाङमा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्टै विद्यालय सञ्चालन नरहेको र थारू भाषामा पठन पाठन गर्ने उक्त विद्यालयलाई थारू भाषाबाट पढ़ाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगर प्रमुख खड्काले बताउनुभयो। सबै थारू समुदायका विद्यार्थी त्यही पढ़न गएमा आवासीय समेत बनाउन सकिने गरी नयाँ अभ्यासको थालनी भएको पालिकाले जनाएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार दाङको तुलसीपुर 21% थारू समुदायको बसोबास छ, जहाँ 38,325 जनसंख्या रहेको छ। तुलसीपुरमा सबैभन्दा बढ़ी क्षेत्रीको 35.3% र त्यसपछि थारू समुदायको जनसंख्या रहेको छ। यसअघि वीरेन्द्र मावि भ्युडर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा थियो। भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पढ़ाउन सकिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो। यसै सन्दर्भमा रहेर हामीले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्कालाई थारू भाषामा पठन पाठन किन आवश्यक पर्यो र यसको दिगोपनाका लागि पालिकाले के योजना बनाएको छ भनेर प्रश्न सोधेका छौ।
2: यहाँहरूले 47 औं कार्यपालिका बैठकबाट मातृभाषामा पठन पाठन गर्ने भनेर चाहिँ निर्णय गर्नुभएको छ। थारू भाषामा विद्यालय सञ्चालन गर्नका लागि यो किन आवश्यकता पर्यो, यसको चाहिँ पालिकाले सक्ने र नसक्ने के छ, यसको बारेमा भनिदिनुहोस् न।
3: अब जो तपाईँले सोध्नुभएको प्रश्न महत्वपूर्ण पनि छ। अब त्यसमा खास गरी हाम्रो देश बहुजाति बहुसंस्कृति बहुपरम्परामा आधारित देश हो। सबै जाति धर्म र लिङ्गको चाहिँ मतलब संरक्षण गर्ने जातीय सामाजिक आर्थिक संस्कृतिको चाहिँ प्रतारणमा परेका त्यसबाट चाहिँ उपेक्षामा परेका समुदायको संरक्षण गर्नु राज्यको दायित्व पनि हो। हामीले तुलसीपुरको 15 नम्बरको भूगोलमा रोजिने व्यवस्थालाई हामीले अब रोज्न त विभिन्न ठाउँ खोजेको हो। अनुकूल चाहिँ विद्यालय सञ्चालन गर्ने अनुकूल ठाउँ प्राप्त देखिएन र केही साथीहरूले हामीलाई चाहिँ गुठी अन्तर्गत नै अनुमति दिनु पर्यो भन्नुभयो। हामी अहिले पनि यहाँहरूसँग अनुरोध के गरेका छौँ भने धम्कापुर विद्यालयमै तपाईँहरूले थारू भाषामा छुट्टै थारू भाषाको पहिचान रहने गरी, थारू संस्कृति र वेशभूषाको पहिचान रहने गरी, त्यो लिपिलाई चाहिँ सुनिश्चित गर्ने गरी ती गरौँ भन्ने खालको कुरा हामी गर्दैथ्यौँ। तर अब उहाँहरूले अहिले छुट्टै गुठी ऐन अन्तर्गत चाहिँ दर्ता गर्छौँ भनेर आयोगलाई स्वीकृत गरेका छौँ। हाम्रो एउटै विरासतको कुरा के हो भने दमिशरण राजाले राज्य गरेको चाहिँ यो सुगुराकोट मात्रै होइन, सिन्धुदाङ जिल्ला नै दाङ भन्ने नामसँग जोड्दा ऐतिहासिक पक्ष के हो भने दङसिंह राजाले राज्य गरेको स्थल हो भन्ने छ। त्यसको भाषा, त्यसको संस्कृति, त्यसको लिपि, त्यसको पोसाक, त्यसको सबै सबै खालको जगडा गर्नु एक हिसाबले तुलसीपुर महानगरपालिकाको अन दायित्व, जहाँ सुकौरा कोट दरबार छ, जहाँ दङसिंह राजाको दरबार छ, यो पालिकाले केही न केही थारू समुदायको निम्ति चाहिँ भाषा र लिपिलाई चाहिँ के अरे मतलब संरक्षण गर्ने उद्देश्यले विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने मनसाय बनाएर दिएको हो।
2: अब यस्ता निर्णयहरू त हुन्छन् तर कार्यान्वयनको पाटो चाहिँ अलिकति जटिल देखिन्छ। यहाँलाई याद होला त्यही धम्कापुरमा केही वर्ष अगाडि नै थारू भाषामा पठन पाठन गर्ने पनि भनिएको थियो तर पछि त्यो चल्न सकेन। पाठ्य पुस्तकको उपलब्धता, शिक्षकको उपलब्धता जस्ता कुराहरूमा चाहिँ पालिकाले के गर्छ?
3: रोहित चौधरीहरूको ग्रुपले अब थारू भाषामा हामी विद्यालय चलाउँछौ भनेर पहिल्यैदेखि सुरु गर्नुभएको थियो। अब कुन कानुनको आधारबाट तपाईँले गर्ने भनेपछि उहाँहरूले चाहिँ हामीले चाहिँ सामुदायिक विद्यालय अन्तर्गत एउटा नमुना विद्यालय चलाउँ भन्ने खालको कुरा चाहिँ सोचेका थियौँ। दाङ्गो थारू जातिको विरासतलाई जोगाउने हो भने एउटा विशेष चलाउँ, किन 34% चाहिँ थारू समुदायहरूको प्रतिनिधित्व भएको भूगोल भएको कारणले पनि त्यो समुदायको आशा र भरोसा भनेकै आफ्नो धर्म संस्कृतिको संरक्षण, वेशभूषाको संरक्षण, भाषा लिपिको संरक्षणको कुरा हो। त्यो कुरा भएको नाताले गर्दा हामी गरौँ भन्ने भएको थियो। अब त्यही तपाईँले भने त्यही धनकापुर स्कुलमै गरौँ भन्ने थियो होइन, तर अब उहाँहरूले त्यसलाई सामुदायिक विद्यालय भन्दा पनि संस्थागत विद्यालयको मोडेलमा लग्न खोजेपछि हामी दिएनौँ। अहिले गुठी अन्तर्गत आएको कारणले दिएको, गुठी भन्दा त उहाँको नाफाको कुरा भएन। जति नाफा भए पनि समूहको समाजको सम्पत्ति हुन्छ, नेपाल सरकारको सम्पत्ति हुन्छ, नेपाल सरकारको सम्पत्ति निकायमा स्थानीय निकायले सामान्य सपोर्ट गर्यो भने पनि समुदाय प्लस सरकारले चलाउन सहिलो हुन्छ भन्ने मान्यता राखेर यो निर्णय गरेको हो।
2: यसमा स्थानीय तहको चाहिँ कतिको भूमिका हुन्छ? समुदायलाई टोटली जिम्मेवारी दिने कि स्थानीय निकायले पनि केही गर्ने?
3: दुईटा चिज छ। एउटा चिज गुठी भन्ने बित्तिकै त्यो एउटा गुठीसँग रहेको परिवार त्यसको जवाबदेही हुन्छ। तर अब त्यति मात्रै गरेर पुग्छ कि पुग्दैन भन्ने कुरा गर्यो भने शिक्षामा नगरपालिकाको पनि आफ्नो उपस्थिति आवश्यक पर्छ। संस्थागत विद्यालय वा सामुदायिक विद्यालय सबै विद्यालयको पठन पाठनको निम्ति मतलब स्थानीय तहले गर्नुपर्ने व्यवस्थापनको सवालमा, नीतिगत व्यवस्थापनको कुराहरूमा यो निकाय चाहिँ जिम्मेवार हुनुभएकै कारणले गर्दाखेरि हामीले हेर्दाखेरि सामुदायिक विद्यालय र गुठी संस्थान अन्तर्गत चलेका विद्यालयहरूको बीचको दूरी नजिक छ भन्ने मान्यताले नै सहयोग गर्ने हो।
0: अब बाँकी समाचार। नेपाल क्षयरोग निवारण संस्था दाङको संयोजन तथा घराई उपमहानगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर 10 क्षयरोगका बिरामी खोज पड़ताल गरिने भएको छ। संस्थाका सभापति खेमलाल डाँगीको अध्यक्षता तथा घराई उपमहानगरपालिका 10 वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यतामा क्षयरोग जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायका सक्रिय क्षयरोग खोज पड़ताल विषय कार्यक्रम आज सम्पन्न भएको छ। सो अवसरमा नारायणपुर र हापुर स्वास्थ्य चौकी अन्तर्गतका 25 स्वास्थ्य स्वयंसेविकालाई सो सम्बन्धी तालिम प्रदान गरिएको थियो। प्रशिक्षण दिनेमा बीएटीका प्रमुख सन्तोष शाह र हाड संस्थाका प्रमुख माधव खनाल रहनु भएको थियो। जेठ 19 र 20 गते बिरामीलाई समुदाय स्तरमा पुगेर पहिचान गरी 21 गते ल्याब तथा एक्सरे गरिने घोराई उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले बताउनु भएको छ। राजकुमार थापाको स्वागत मन्तव्यबाट शुरू भएको उक्त कार्यक्रमको सहजीकरण सचिव लाल बहादुर आरसीले गर्नुभएको थियो।
1: लागु औषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले दाङको तुलसीपुरबाट अवैध लागु औषध ब्राउन सुगर सहित 4 पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा गत 18 गते राति करिब 9:45 उनीहरूलाई नियन्त्रणमा लिएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 झुम्रेमा लागु औषध खरिद बिक्री भइरहेको गोप्य जानकारीका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय एक घर कोठामा खानतलासी गर्दा तुलसीपुर 6 बस्ने 25 वर्षीय पवित्र डागी र 26 वर्षीय गोविन्द बुढामगर तथा वडा नम्बर 7 बस्ने 30 वर्षीय कमल केसी र 27 वर्षीय रिगल महतरा छेत्री पक्राउ परेका हुन्। प्रहरीले निजहरूको साथबाट 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ। यसका साथै लागू औषध ओसार पसार एवं कारोबारमा प्रयोग भएका 8 थान मोबाइल फोन र नगद 3,845 रूपियाँ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। पक्राउ परेका चारै जनालाई थुनामा राखेर थप अनुसन्धान अघि बढ़ाएको प्रहरीले जनाएको छ।
0: स्थानीय तहको निर्वाचनको झल्को दिने गरी दाङको तुलसीपुर उपमहानगरपालिका साथ झमरेमा रहेको हाम्रो पहुँच सेकेण्डरी स्कूलमा शैक्षिक सत्र 2083का लागि विद्यालयमा विद्यार्थी नेतृत्व चयन गर्न निर्वाचन गरिएको छ। विद्यालयले स्थापना कालदेखि नै विद्यार्थीलाई व्यावहारिक सिप सिकाउँदै आएको र हरेक वर्ष निर्वाचन प्रक्रिया सञ्चालन गर्दै आएको जनाएको छ। विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा प्रजातान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयले स्कूल क्याप्टेन, भाइस क्याप्टेन तथा बाल क्लब तथा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि आज मंगलबार निर्वाचन गराएको हो। विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यालयमा हरेक वर्ष यस्ता निर्वाचन कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। सामाजिक विषय अन्तर्गत निर्वाचन मतदान प्रक्रिया मत सदर र बदर हुने अवस्था तथा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छनौट गर्ने विषय विद्यार्थीहरूले किताबमा मात्र पढ्ने नभई व्यावहारिक रूपमा पनि सिक्ने अवसर पाएको उहाँले बताउनुभयो। विद्यार्थीहरूले उम्मेद्वारी दर्ता, घोषणा पत्र सार्वजनिक, मत माग्ने तरिका लगायतका एक साताको सम्पूर्ण प्रक्रिया अभ्यास गरेर मतदानमा सहभागी भएको उहाँले जानकारी दिनुभयो। निर्वाचनबाट विद्यार्थीहरूमा लोकतन्त्रको आधारभूत ज्ञान र नेतृत्व विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ। पछिल्लो समय देशमा सम्पन्न निर्वाचनको प्रभाव तथा विद्यालयमा विगतदेखि हुँदै आएको अभ्यासका कारण विद्यार्थीहरूमा उम्मेद्वार बन्ने र नेतृत्व लिनेतर्फ उत्साह बढ़ेको प्रधानाध्यापक पुनले बताउनुभयो। प्रधानाध्यापक पुनका अनुसार 576 जना मतदाता रहेकोमा 548 जना अर्थात 95.14% खसेको छ।
1: श्री माध्यमिक विद्यालय सौडी अर्दाङको विद्यालय व्यवस्थापन समिति सदस्यहरू निर्विरोध चयन भएका छन्। निर्वाचन कार्यतालिका अनुसार दुईजना महिला सदस्यका लागि दुईजनाको र खुल्लातर्फ दुईजना सदस्यका लागि तीनजनाको मनोनयन दर्ता भएको थियो। दुईजना महिला सदस्यमा घोराही सात सौडियारकी ईश्वरी बुढा र हरनियाकी रंजु चौधरी निर्विरोध चयन भएका छन् भने खुल्लातर्फका दुईजना सदस्यका लागि कविता चौधरी र कल्लु कोरी पनि निर्विरोध भएका छन्। व्यवस्थापन समितिको खुल्ला सदस्यका लागि पूर्व व्यवस्थापन समिति अध्यक्ष भइसकेका शरद केसीले आफ्नो उम्मेद्वारी फिर्ता ल्याएपछि चारजना सदस्य सबै निर्विरोध भएका हुन्।
0: लुम्बिनी प्रदेशमा बेरोजू वर्षेनी बढ़दै गएको छ। महालेखाको वार्षिक प्रतिवेदनले हरेक वर्ष आर्थिक व्यतिथि बढ़दै गएको र बेरोजू थुप्रिँदै गएको देखिएको हो। अहिलेसम्म लुम्बिनी प्रदेशमा 5,40,60,90,000 बेरोजू देखिएको छ। लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन मिच्दै जाँदा हरेक वर्ष बेरोजू रकम पनि थपिँदै गएको छ। महालेखा परीक्षकको हरेक वर्षको प्रतिवेदनमा प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न समितिहरूले गर्ने खर्चमा आर्थिक व्यतिथि बढ़दै जाँदा बेरोजू थपिँदै गएको उल्लेख गरिएको छ। प्रचलित कानून बमोजिम रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमितता वा बेनामाबीच तरिकाले आर्थिक कारोबार गरेको भने लेखा परीक्षण गर्दा औलाइएको वा ठहर्याएको कारोबारलाई बेरोजूको रूपमा लिइन्छ। बेरोजूलाई असूल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेशकी गरी तीन वर्गमा वर्गीकरण गरिएको छ।
1: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग भत्तै बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित भएका छन्। सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्ति बीच ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा स्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 हालसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन यूरिया र 23,696 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी तथा स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढी 18,522 मेट्रिक टन मल पठाएको छ। त्यसपछि दाङमा 13,892, कपिल वस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलपरासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ भने पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनीको प्रदेश प्रमुख सुमन पन्थीका अनुसार खेतीको मुख्य सिजनमा मलको माग अत्याधिक बढ़ने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको छ। उहाँले हाल कार्यक्रममा करिब 5,000 मेट्रिक टन मल मौजात रहे पनि त्यो किसानको आवश्यकताका तुलनामा निकै कम रहेको बताउनुभयो। रूकुम पूर्व बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिँदै आएको छ। रूकुम पूर्वलाई प्रदेश सरकारले अर्गानिक जिल्ला घोषणा गरेकाले त्यहाँ रासायनिक मल आपूर्ति नगरेको जनाइएको छ।
0: विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकको बेलमा नाराबाजी नरोकेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख दोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक 25 गते बस्ने गरी 6 दिनका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। दुई घण्टा ढिलो गरी शुरू भएको आजको बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेका थिए। दिउँसो 1 बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक 3 बजे मात्रै शुरू भएको थियो। त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सीमा विवाद बारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन्। बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ। सभामुख दोलप्रसाद अर्यालले संसदको कार्यसूची अघि बढ़ाउन खोजे पनि विपक्षीहरूले आफ्नो अडान नछाडेपछि सभामुख अर्यालले बैठक 25 गतिसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। यस्तै आज बसेको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतको कार्यसूची थियो। यस्तै राष्ट्रिय सभाको बैठक भोलि दिउँसो सभा 12 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो। आजको बैठक शुरू हुने बित्तिकै संसदले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक संचालनमा सहयोग गर्न संसदीय सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गर्नुभएको थियो।
1: सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम युनेप अन्तर्गत ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको सिंहदरबारमा बसेको बैठकले वातावरण संरक्षण र ओजन तहको सुरक्षासँग जोड़िएको उक्त महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको हो। बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय गरेको छ। त्यसै गरी सरकारले गत भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित उक्त समितिले कार्य अवधि 45 दिनका लागि थप गरेको हो। सँगै सरकारले भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। निर्णय अनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त हुनुभएको छ। समिति सदस्यमा अमीर प्रसाद नेउपाने, पदनीति सोती र डाक्टर रोना श्रेष्ठलाई नियुक्त गर्नुभएको हो।
0: भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा दुई देश बीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिँदै यस्तो निर्णय यस्तो बताउनु भएको हो। प्रवक्ता जयसवालले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषय सुल्झिन बाँकी रहेको बताउनुभयो। उहाँले सीमांकन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको बताउनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणी बारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएको र यस्ता मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने भन्दै यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्ने बताउनुभयो। सीमा सम्बन्धी सबै प्राविधिक र कूटनीतिक विषयहरूलाई सम्बोधन गर्नका लागि दुई देशबीच प्रभावकारी द्विपक्षीय संयन्त्र क्रियाशील रहेको उहाँको भनाइ थियो। दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारत बीच जनस्तरका साथै राजनीतिक दल बीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। पछिल्लो समय नेपालका तर्फबाट भइरहेको उच्चस्तरीय भ्रमण र विभिन्न तहका भेटवार्ताले आपसी सम्पर्क र सम्बन्धलाई थप सुदृढ बनाइरहेको उहाँले बताउनुभयो।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 14 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी कियवमा 5 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेको सबैभन्दा ठूलो आक्रमणहरूमध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख गरिएको छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेन मात्रै आक्रमण गर्ने चेतावनी दिएको थियो।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समूह एको खेलमा एसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बल 1 विकेट गुमाएर भेटायो। मलेसियामा मोहम्मद हाजिम आइमानले नट आउट 44 रन बनाए। चीनका तियान सेन क्युएनले 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। चीनका जोङ यु एचेले 29 रन बनाए। मलेसियाका विजय उन्नीले 4 विकेट लिए। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सी हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका छन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिंगापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली क्रिकेटमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा 0.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 52% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: तुलसीपुर उपमहानगरपालिकाले थारू भाषामा पठन पाठन गर्न विद्यालय सञ्चालन गर्दै थारू भाषा र लिपिको संरक्षण गर्ने उद्देश्य।
0: तुलसीपुरमा बढ्दै लागू औषधको धन्दा। लागू औषध सहित तुलसीपुरमा 4 जना पक्राउ।
1: लुम्बिनी प्रदेश हरेक वर्ष थपिँदै बेरुजु घटाउन छैन चासो। बेरुजु रकम 5 अर्ब 40 करोड नाग्यो।
0: र विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक 6 दिनका लागि स्थगित।
1: हवस्त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देव बाबुसा
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र पिक्चर लिन आउँदैछ।
5: लाली बजार, मिज्जू,
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
8: के टेन्सन लिएर
9: हामी जन्मदार नै सिकारी हौ, सिकारी पुरै डाइलेक्ट मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, Josh W. Bush, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, PMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ?
11: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
10: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराईदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
15: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
14: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
15: तिहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
14: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
16: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
17: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
1: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ, अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब BNB डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरै
20: बाट निकालिने
21: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
22: भर्ना खुल्यो।
13: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: कार्यक्रमहरू
13: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
22: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
23: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
24: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
13: र 98-578-37-255।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धानपछि आविष्कार भएको रुघाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
4: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
4: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोड्ने सम्बन्धी अपरेसन सेवा
6: अन्य विशेषज्ञ सेवाहरू
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेसन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
13: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओडालो घोराई जाँच फोन नम्बर 082-5361-218

0: को बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहे मा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
7: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
6: डाक्टरद्वारा गरिने उपचारहरू
7: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
6: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
7: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
6: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
7: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
6: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
7: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
8: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार
9: समय बिहान 9 बजेदेखि
10: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
11: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847157193 र 9818890028
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
9: उपचार हुने रोगहरू
12: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
9: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
9: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
9: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686861694
13: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
14: बिमा गराउन जाँदैछु
13: बिमा किन गर्नु पर्यो सर बिमा
14: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
13: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
14: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
13: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
15: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
16: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
17: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
16: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति रवि लामिछानेको दिल्ली दौड़। आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: कन्सर्निङ इण्डिया नेपाल बाउण्ड्री एज वेल एज दि सब्सिक्वेन्ट स्टेटमेन्ट मेड बाइ दि नेपाली फरेन अफिस।
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै। आज पनि संसद अवरूद्ध। विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाब। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान।
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्छ।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने, रिटर्न टू भिलेज अभियान चलाउने। लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा। एआईजी बढ़ुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक।
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा।
0: र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ़दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ़न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाई छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्ध बारे सकारात्मक छलफल भएको बताउनुभयो। वहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताइएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा पाँच दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपालबीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र षड्यन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिश भारतसँग जोड़िएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढ़ाएका छन्। दिउँसो 1 बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै 1 घण्टा ढिलो गरी शुरू गरिएको थियो। बैठक शुरू हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अर्यालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढ़ाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
6: यहाँले राख्नु भएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको छु। त्यसकारणले सदन पनि सञ्चालन गर्दै जाउँ, सभा सञ्चालन गर्दै जाउँ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दै जाउँ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
5: तर विपक्षी दलका सांसदहरूले आफ्नो अडान नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
5: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका उद्देश्य संसद अवरूद्ध गर्न नभई गम्भीर राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
7: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रूलिङ होस्।
5: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिपछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
8: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, 2 देशबीच संयन्त्रहरू भनिसकेका छन्।
5: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाण्डुका अमीर प्रसाद नेउपानी, लम्जुकी पद्मनीति सोतिल र काठमाण्डुकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोलाई कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने काठमाण्डु र पद्मनीति सोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाण्डुलाई नियुक्ति गर्ने।
5: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिशहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजीपी पदमा बढ़ुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदेश र शहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझिँदै गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यवसाय कर्जा उपलब्ध गराइनेछ। प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेशाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखकाली रब्बर उद्योग र ब्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गुरूकाली रब्बर उद्योग र ब्रिकुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुंगो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
9: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि शहरबाट फर्किँदै विद्यार्थी
10: कोलपुर नेपालगंज पढ्थे, तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्यायौं, यता ल्याएर हाम्रो बच्चा यहीँ हाल्यौं।
9: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका। विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
12: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
11: डाक्टरद्वारा दिइने सेवाहरू
13: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
11: अनुहार हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
11: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
11: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
11: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
11: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
12: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटरमा।

0: अटगुरी
1: वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाई उपलब्धि अझै राष्ट्रिय औषध भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
3: बिहानको ठीक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढ़िरहेका छन्। बिहानको 10:07 पाले दाइले घण्टी बजाउनुहुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि शुरू हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढ़ीबाट झण्डै 2 दिनको पैदल यात्रापछि पुगिन्छ खत्याड गाउँपालिका ओडा नम्बर 11 रहेको महादेव मस्टा नमूना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्ना साथ फरक अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्रांगण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा, अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढ़ाई सहज बनेको छ।
4: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
3: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोराछोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
5: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ। अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामीले राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्याएर हाम्रो बच्चा यहाँ हाले।
3: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
6: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
3: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
7: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पढ्थे, उजेल पढ्थे।
3: विद्यालयले विद्यार्थी आउजाउत सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, CIN, रेडियो मुगु, मुगु गमगढी।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
8: अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घटनी देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्नेछ।
1: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान

0: टी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा
1: सिंह अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: ओहो
4: मरेको के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: यो अभियान चल्दै गर्दाखेरि ब्यू बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ
9: विशेष गरी यो हाइआई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ होइन उत्पादनको लागि के कुराहरू आवश्यक छ हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ त्यो लगानीलाई कसरी पूरा गर्ने भन्ने कुराहरू नै त्यस कारणले एफएको तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ नेपाल सरकारले त्यसमा के सहयोग गर्छ निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ होइन उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ उन्नत बिउको लागि चाहिँ जुन टिस्यु कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ न बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त जस्तो तरकारी मात्रै खानलाई जस्तो खाले आलु भए पनि होला तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ उत्पादनबाट बजारसम्म माग चाहन्छ जस्तो फ्याक्ट्री नै भनौँ न हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भनेर त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछ होइन उत्पादन छ माग छ तर जोडिरहेको छैन त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ हामीले त्यसमा पनि पहल गरिरहेका छौँ अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो त्यसको लागि महत्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्नै पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ जियोग्राफिकल इन्डिकेसन नेपाल मात्रै अब बाँकी रहेको छ अलिक दुर्भाग्यपूर्ण रूपमा नै भनौँ होइन एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ जिआईको कानुन छैन अलिकति अघिल्लो त्यो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेश भएको थियो तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो भनेको त्यो कानुन नभए चाहिँ हामीले जिआई दिन मिल्दैन त्यो जिआईले चाहिँ के हुन्छ समुदायलाई कानुनी अधिकार दिन्छ कि जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ होइन मुढेको आलु भनेर प्रसिद्ध छ त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
8: निश्चित
9: निश्चित रहने भन्ने त्यो त हाम्रो कुनै छैन, हामी विश्वासको आधारमा उता गरिरहेछौँ र हामीले जति पैसा मोडेका आलु भनेर तिरिरहेका छौँ त्यो पैसा साँच्चै त्यो मोडेका किसानले पाएका छन् त त्यो पनि त सुनिश्चित छैन। त्यस यो सुनिश्चितका लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो किन त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त त्यसको लागि तपाईँले 2-4 रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ होइन, त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्तालाई पनि सही उपभोग गर्न पाओस् भनेर यो जीआई कानून चाहिँ एकदमै महत्वपूर्ण छ। अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई
8: यो कानून आयो भने चाहिँ किसान लाभान्वित हुने हो कि अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौं त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि के हुने अरू फाइदाहरू?
9: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन, त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ। त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुडेको आलु भनेका छौँ त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन, त्यसको लागि चाहिँ मुडेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने त्यो 10 टन नै रहने भयो नि त त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन् त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था। त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जीआई पद्धति हो।
8: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पारिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएओले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
9: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ, म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ। हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देख्यो उत्पादन घट्ने। अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक संकेतले चाहिँ यसको सबैभन्दा ठूलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलिक धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भनेर भन्छ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ। हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ, त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहित खेती प्रविधिहरू पनि आएको छ, अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा शहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ, त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
8: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकायबीच भइरहेको संवाद र समन्वयका बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरूण जीसीसँगको संवादसँगै विशेष श्रृंखला हेलो मौसमको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं।
10: रासोपा सभापति लामी छानेको दिल्ली दौड़ आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ र नेपाली पुरूष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनोट भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। शुभरात्री, नमस्कार।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान यथावत। सीमा सम्बन्धी बालिनको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको राष्ट्रपाको तर्क।
0: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने भेटवार्तामा व्यस्त। दुई देश बीचको सीमा विवादमा तेस्रो पक्ष आवश्यक नरहेको भारतको प्रतिक्रिया।
1: वैदेशिक रोजगारीमा फ्री भिसा फ्री टिकटको व्यवस्था पुनरावलोकन गर्ने तयारी। युरोपमा रोजगारी संस्थागत रूपमै खुला हुने।
0: इजरायल र हिजबुल्लाह लडाई रोक्न सहमत भएको ट्रम्पको दावी। आंशिक युद्ध प्रस्ताव खारिज गरेको हिजबुल्लाहको प्रतिक्रिया।
1: र एसीसी महिला प्रिमियर कप भोलिदेखि शुरू हुँदै नेपालले पहिलो खेल कतारसँग खेल्ने। नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्समा छनौट।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षीको अवरोधका कारण संघीय संसदका दुवै सदनको बैठक आज पनि प्रभावित बनेको छ। राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो भने प्रतिनिधि सभा बैठक केही बेर चलेर यही जेठ 25 गतेसम्मका लागि स्थगित भएको हो। सभामुख डोलप्रसाद अड्यालले सदनको कार्यवाही अघि बढ़ाउने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। विपक्षी दलका प्रतिनिधिलाई बोल्न समय दिएपछि पनि उनीहरूले अन्य कार्यसूचीमा प्रवेश गर्न दिएनन्। प्रधानमन्त्री बालिन्द्र शाहले नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र यस विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान विपक्षी दलको थियो। ओइल घेराउ गर्ने क्रममा उनीहरूले लिपुलेख हाम्रै हो भन्दै नाराबाजी समेत गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले फिर्ता लिनुपर्ने र संसदमा आएर माफी माग्नुपर्ने बताएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले अन्यथा संसद चल्न नसक्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको

0: पर्छ कि त उहाँले आएर आम माफी चाहिँ यसै संसदबाट माफी माग्न चाहन्छ। हाम्रो नेपाली कंग्रेसको यो कडा आपत्ति हो।
1: विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सर्वदलीय बैठक बोलाउन माग गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त पार्टीकी प्रमुख सचेतक खुशबू ओलीले राष्ट्रको गरिमासँग जोड़िएको विषयमा छलफल गर्नका लागि दलहरूका शीर्ष नेताहरूसहितको सहभागिता हुने गरी सर्वदलीय बैठक बोलाउन सभामुख कर्यालको ध्यान आकर्षण गराउनु भएको हो।
2: त्रुटि भएको छ सम्मान्य सभामुख महोदय, हामी सबै सिक्दैछौ, सिक्ने क्रममा छौ। प्रधानमन्त्रीज्यू पनि नयाँ हुनुहुन्छ, हामीले आफ्ना त्रुटिहरू यो सिकाइ र भोगाईको क्रममा सच्याउनु पर्ने हुन्छ। र अर्को कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु, आज फेरि तपाईँले पेलेर सदन चलाउनु भन्दा पनि सबै दलका शीर्ष नेताहरूलाई डाकेर विधायकहरूलाई डाकेर एउटा छलफल राख, हामी यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौं र प्रधानमन्त्रीज्यूलाई पनि यो आफ्नो अभिव्यक्ति सच्याउनको र उहाँले यसमा स्पष्टीकरण दिनको लागि हामी अनुरोध गर्न चाहन्छौ।
1: श्रम संस्कृति पार्टीका सांसद हर्का साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीले संसदमा बोलेको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभयो। उहाँले देशको सिमाना र सार्वभौम सत्ता जगाउन सबै सांसदको एउटै माग हुन जरूरी रहेको भन्दै प्रधानमन्त्रीको संसदमा हाजिरी छ कि छैन भन्ने जानकारी गराउन माग गर्नुभयो।
3: म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नु भएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ, र यदि उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 एकको गले निश्चित सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको।
1: राष्ट्रिय सभा बैठक भोलि मध्याह सभा 12 बस्ने गरी स्थगित भएको छ।
4: सरकार भने प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको बचाउमा उत्रिएको छ। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना र विरोध भइरहेका बेला सरकार कमजोरी स्वीकार्नुको साटो बचाउमा उत्रिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दावी गर्नुभएको छ।
5: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको।
4: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ। आज संघीय संसद परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालको 10 गजा क्षेत्रमा दुवैतर्फबाट भू उपयोगहरू भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धी विषयलाई छलफलका लागि अघि बढ़ाउन बलियो बनाएको तर्क गर्नुभयो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा यही जेठ 17 सांसदका प्रश्नको जवाब दिने क्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। सोही कारण हिजो पनि दुवै सदनको बैठक प्रभावित बनेको थियो।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एसोसिएशनले आपत्ति जनाएको छ। बारले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैर जिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भएको भनेको छ। प्रधानमन्त्रीको विवादित भनाईले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दावीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नुभएको छ। लामिछाने सहितको प्रतिनिधि मण्डललाई नयाँ दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष नवीनले स्वागत गर्नुभएको हो। भेटका क्रममा नवीनले साझा सभ्यताको सम्पदा, सांस्कृतिक बन्धन र बलियो जनस्तरको सम्बन्धमा आधारित भारत र नेपाल बीचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्धबारे धारणा राख्नु भएको छ। उहाँले यस्ता खाले अन्तर्क्रियाले लोकतान्त्रिक सम्वादलाई सुदृढ गर्न र भाजपा तथा राष्ट्रपा बीचको पार्टीगत संलग्नतालाई अझ गहिरो बनाउन मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो। भेटमा भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह, सांसद संजय जायसवाल, सांसद बाँसुरी स्वराज र भाजपाको विदेश मामिला विभागका प्रमुख डा विजय चौथाईवाले जस्ता नेताहरूको उपस्थिति रहेको थियो। बैठकपछि रासोपाको टोलीले भाजपा मुख्यालयमा रहेको मीडिया सेयरिङ सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। यस्तै आजै सभापति लामिछानेले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्री जयशंकरले रासोपा सभापति लामिछाने र प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ।
1: भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा दुई देशबीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभएको हो। प्रवक्ता जयसवालका अनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषयहरू सुल्झिन बाँकी रहेका हुन्। यसका साथै सीमांकन भइरहेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र 10 गजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको उहाँले बताउनुभयो। नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषयमा भएकाले कुनै पनि तेस्रो मुलुकको भूमिका नरहने स्पष्ट पार्नुभयो। नेपालका प्रधानमन्त्री बालिन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतले पनि यसबारे कूटनीतिक नोट पठाइएको जानकारी दिनुभएको थियो। उहाँले नेपालले पनि भारतको सीमा मिचेको भनेपछि अहिले नेपालमा विरोध भइरहेको छ।
4: सरकारले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित उक्त अध्ययन समितिको कार्य अवधि 45 दिनका लागि थप गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: सम्बद 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिनले थप गर्ने आजको मुख्य निर्णय।
4: सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई बढ़ुवा गर्ने निर्णय आज बसेको मन्त्री परिषद बैठकले गरेको छ। यसै गरी सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा कास्किया बलभद्र वास्तोलालाई नियुक्त गरेको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको प्रबन्धन
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन दर्शन।
10: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। नेपालको इतिहासकै सबैभन्दा चर्चित घटनामध्ये एक राजदरबार हत्याकाण्डबारे सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग बेला बेलामा उठ्ने गरेको छ, तर हरेक पटक छानबिनको बहस शुरू भए पनि केही समयपछि त्यो विषय सेलाउने गरेको देखिन्छ। यसले राज्यका संवेदनशील घटनामा पारदर्शिता र जनविश्वासको प्रश्नलाई पुनः सतहमा ल्याएको छ। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
11: विक्रम सम्बत 2058 जेठ 19 गते नारायणहिटी राजदरबारमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य सहित राजपरिवारका अधिकांश सदस्यको हत्या भएपछि देश शोक र अन्योलमा डुबेको थियो। घटनापछि तत्कालीन सरकारले छानबिन समिति गठन गर्यो र समितिले आफ्नो प्रतिवेदन पनि बुझायो, तर घटनाबारेका अनेक प्रश्न र आशंका भने आजसम्म पूर्ण रूपमा अन्त्य भएका छैनन्।
4: राजदरबार हत्याकाण्डसँग सम्बन्धित विषय सार्वजनिक बहसमा आउने बित्तिकै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म पुनः छानबिनको माग उठ्ने गरेको छ। तर ती मागहरू संस्थागत प्रक्रियामा रूपान्तरण हुन नसक्दा विषय फेरि ओझेलमा पर्ने गरेको छ। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ तत्कालीन छानबिन प्रक्रियामै कमजोरी रहेको दावी गर्नुहुन्छ। घटनापछि शवहरूको पोस्टमार्टम हुन नदिइनु र छानबिन आयोगको कार्यप्रणालीमाथि प्रश्न उठ्नुले आशंका बढ़ाएको उहाँको भनाइ छ। उहाँले दरबार हत्याकाण्ड निकै रहस्यमय र षड्यन्त्रपूर्ण घटनाका रूपमा रहँदै आएको बताउनुभयो।
12: पोस्टमार्टम गरेको भए त्यसबाट नि धेरै कुरा थाहा लाग्थ्यो। पोस्टमार्टम गर्न दिइएन, रोकियो त्यतिखेर जो आयोग बन्यो त्यो आयोग नै त्रुटिपूर्ण ढंगले बन्यो। प्रधान न्यायाधीशलाई आयोगको चिफ बनाएर प्रधान न्यायाधीश भयो भनेको त कतै न्याय गडबड भयो भने त्यो न्याय दिने ठाउँ पो हो त। उनी त्यसमा इन्भल्भ भए पछाडि कसैले आवाज उठाउने कुरो भएन। जुन घटना त्यतिखेर घट्यो त्यो खालि नेपालमा मात्र घटेको घटना जस्तो लाग्दैन मलाई। घटनाको पछाडि बाह्य कारण, भूराजनैतिक कारणहरू पनि छन् जस्तो लाग्छ।
4: श्रेष्ठले हत्याकाण्डपछि नेपालको राजनीति कर्मश बाह्य प्रभावमा पर्दै गएको दावी गर्दै घटनामा भूराजनीतिक स्वार्थ पनि जोडिएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो।
12: हत्याकाण्ड पछाडि नेपालको राजनीति विदेश सञ्चालित हुँदै गयो, विदेशीहरूको स्वार्थ ज्यादा हावी हुँदै गयो र अब अहिले भर्खरै भाद्र 26 गतेको घटना त्यसको घटनाकै सिलसिला भन्छ क्या म।
4: विश्लेषकहरूका अनुसार कुनै पनि ऐतिहासिक तथा राष्ट्रिय महत्वको घटनामा राज्यले पारदर्शी ढंगले सूचना उपलब्ध गराउन नसके जनस्तरमा आशंका कायम रहिरहन्छ। यता कानूनविद पूर्णमान साक्य भने प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषय सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनुहुन्छ। उहाँका अनुसार सरकारले आवश्यक ठाने प्रतिवेदन सार्वजनिक गर्न सक्छ, नठाने नगर्न पनि सक्छ। तर घटनापछि बनेका विभिन्न सरकारले समेत प्रतिवेदन सार्वजनिक नगरेकाले नागरिकमा जिज्ञासा र प्रश्न उठ्नु स्वाभाविक भएको उहाँको भनाइ छ।
13: क्याबिनेटले गर्ने हो, क्याबिनेटले चाह्यो भने गर्छ, नचाह्यो भने गर्दैन। त्यो सार्वजनिक गर्दाखेरि सरकारलाई अप्ठ्यारो पर्ने भयो भनेदेखि पब्लिकहरूलाई अप्ठ्यारो पर्छ भन्ने हिसाबले पनि नगर्न सक्छ, विभिन्न कारणहरू हुन सक्छ। एउटा गभर्मेन्टले मात्रै सार्वजनिक नगरेको होइन नि त, त्यसपछिका त्यति थुप्रो सरकारहरू आए, कसैले पनि सार्वजनिक गरेन। यतिवटा सरकारले नगर्नु पछाडि के छ भन्ने कुराहरू चाहिँ मान्छे उत्सुक हुनु स्वाभाविक हो।
4: राजदरबार हत्याकाण्डबारे अहिले पनि नयाँ पुस्तामा जिज्ञासा कायम छ। घटनाको प्रत्यक्ष अनुभव नभएका युवाहरूले समेत त्यसबेला वास्तवमा के भएको थियो भन्ने प्रश्न उठाउने गरेका छन्। यही कारण यो विषय समय समयमा पुनः सार्वजनिक बहसको केन्द्र बन्ने गरेको छ। राजनीतिक परिवर्तनसँगै विभिन्न समयमा नयाँ ढंगले छानबिन हुनुपर्ने आवाज पनि उठेका छन्। तर ती आवाजहरूलाई राज्यका निकायहरूले औपचारिक रूपमा अघि बढ़ाएको देखिँदैन। परिणामस्वरूप छानबिनको माग उठ्ने र फेरि सेलाउने चक्र दोहोरिरहेको छ। लामो समयदेखि राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विभिन्न समयमा राजदरबार हत्याकाण्डको पुनः छानबिनको माग गर्दै आएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र साईले घटनाको सत्य तथ्य बाहिर ल्याउन नयाँ छानबिन समिति गठन गरी तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल सहित तत्कालीन सेना प्रमुख, सरकार प्रमुख, सभामुख र सरकारको पूर्ण क्याबिनेटलाई तानेर बयान लिनुपर्ने माग गर्नुभयो।
14: तत्कालीन गृहमन्त्री अहिले देशको राष्ट्रपति, यदि छानबिन नयाँ सिराबाट शुरू गर्ने हो भने अहिलेको मुख्य व्यक्ति नै राष्ट्रपति हुन जान्छ। सरकारको थिए, त्यसका मन्त्रीहरूको थिए, सुरक्षा पनि हेरेको थियो, सेनाको प्रमुख को थियो त्यतिखेर, यी सबैलाई अनुसन्धान गरिनु पछि पर्दैन। यहाँ त के गरेका छन् भने अनुसन्धान नगर्ने पूर्व राजा ज्ञानेन्द्र साधा दोष लगाएर माओवादी उम्किने, उहाँले उम्किने, काङ्ग्रेस उम्किने, तत्कालीन सरकारको फुल क्याबिनेटलाई चाहिँ सडक तपाईँले तानेर बयान दिनुपर्छ।
4: अफ्रिकी मुलुक कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिएसँगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि सतर्कता बढ़ाएको छ। सरकारले विमानस्थल र अन्य सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्य निगरानी कड़ा बनाउनुका साथै परीक्षण, उपचार तयारी र संक्रमण नियन्त्रणका उपाय सुदृढ़ गरिएको जनाएको छ। विशेषज्ञहरूले इबोला संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।
15: अफ्रिकी मुलुक कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले निगरानी र तयारीका काम पनि तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थल तथा अन्य सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य परीक्षण र निगरानी बढ़ाएको जनाएको हो। सरकारले इबोला परीक्षण, उपचार तयारी र संक्रमण नियन्त्रणका उपायलाई सुदृढ बनाएको मन्त्रालयका सूचना अधिकारी डाक्टर बहादुर केसीले बताउनुभयो।
16: इमर्जेन्सी व्यवस्थापन गर्ने कसरी भनेर त्यो खालको औषधि भएकै बेला पनि चाहिँ त्यो खालको स्किलहरू चाहिँ हाम्रो स्वास्थ्य कर्मीहरूमा चाहिँ अलरेडी छ, तर त्यसको लागि चाहिँ अब अहिले तत्काल भनेर हामीले शान्ति सेनाबाट चाहिँ आउन सक्न नगए पनि अरू हाम्रा छिमेकी देशहरूका मानिसहरू चाहिँ त्यो कन्ट्रीमा जान सक्ने पनि हुन चाहिँ छ भनेर त्यो पनि सत्य भाषौँ हामीले। त्यसो गरी हेल्थ डेस्क छ नेपालमा, पोइन्ट्री भनेको इन्टरनेसनल चाहिँ छ, तीनवटा चाहिँ बुद्धमा छ, एउटा चाहिँ काठमाडौँ सिआइएमा छ, एउटा चाहिँ त्यहाँको हेल्थ डेस्कलाई
15: इबोला भाइरस संक्रमित व्यक्तिको रगत, पसिना, रियल तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले उच्च सतर्कता आवश्यक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ। डाक्टर पुनले इबोला रोगका लक्षणहरू सामान्यतया डेंगूसँग पनि मिल्दोजुल्दो रहेकाले त्यसकै आधारमा पूर्व सावधानी अपनाउन सकिने सुझाव दिनुभयो।
17: लक्षण लिएर आउने जिउ टेटा बजिरहेर रक्तस्राव देखिने मल्टी अर्गन फेलियर भनिन्छ, हामीले कलेजो किडनीहरूले काम गर्न छोड्ने यस्तो खालको समस्याहरू देखिन्छ। अहिले यो देखेको जुन इबोला भाइरसको प्रजाति छ यो नेपालमा भइरहेको भयो, डेङ्गुसँग अब मिल्दोजुल्दो भनेर हामीले भन्थ्यो होला, उपचार गर्थ्यो होला, थाहा पाएछ। त्यहाँ चाहिँ अब मलेरिया धेरै हुने भएको छ, मलेरिया उपचार गरेको थियो, तर पछि परीक्षणको लागि अलिक अस्पतालमा पठाउँदाखेरि प्रयोगशालामा पठाउँदाखेरि यो पत्ता लाग्यो।
15: हालसम्म इबोला नेपालमा आइ नसके पनि पूर्व सावधानी आवश्यक रहेकाले जोखिम युक्त मुलुकबाट आउने व्यक्तिहरूको संसर्गबाट जोगिनु नै सबैभन्दा उत्तम विकल्प रहेको डाक्टर पुनको सुझाव छ।
17: जोखिम अलिक न्यून छ मैले अघि पनि भने, तर हुँदै हुँदैन भन्ने कुरा त रहेन, तर यदि केही गरी पुष्टि भएको अवस्था छ भने सबैजना कुरै त्यस्तो संक्रमित व्यक्तिसँग क्लोज कन्ट्याक्ट भएको अवस्था रहेछ भने त्यो बेलामा आफै एक्काइस दिनको आइसोलेट भएर
15: हालसम्म नेपालमा इबोला संक्रमण पुष्टि नभएको सरकारले जनाएको छ, तर सम्भावित जोखिमलाई भने ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समन्वय, स्वास्थ्य कर्मी परिचालन र आपतकालीन तयारीलाई भने निरन्तरता दिन जरूरी छ।
1: सरकारले वैदेशिक रोजगारीका लागि नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने फ्री भिसा फ्री टिकट व्यवस्था परिमार्जनको तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटलाई परिमार्जन गर्ने अन्तिम तयारीमा रहेको बताउनु भएको छ। आज मन्त्रालयमै वैदेशिक रोजगार व्यवसायीहरूसँगको छलफलमा मन्त्री यादवले फ्री भिसा फ्री टिकटको व्यवस्था सुधारको लागि रोजगारदाताको वर्गीकरण गर्नुपर्ने बताउनुभयो।
18: यो 10,000 वाला जुन फ्री भिसा फ्री टिकट यो सबै गलत हो। मेरो रिसर्च अनुसार फ्री भिसा फ्री टिकट हुने इथिकल रिक्रुटमेन्ट हुनुपर्ने, इथिकल रिक्रुटमेन्टमा त्यो 10,000 होइन त्यो जिरो हुनुपर्ने। गाउँबाट मान्छे विदेश पुगिन्जेलसम्म 1 रुपियाँ पनि खर्च भयो भने त्यो इथिकल रिक्रुटमेन्ट भएन। यसलाई चाहिँ हामी चाहिँ रिभाइज गर्न अलमोस्ट रेडी अवस्थामा छौँ।
1: श्रम मन्त्रालयले 2072 असार 21 गते प्रमुख 7 श्रम गन्तव्य मुलुक जाने नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बिहोर्नुपर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो, तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। वैदेशिक रोजगारीमा जाने कामदारसँग मेन पावर कम्पनीले जम्मा 10,000 रूपियाँ मात्रै शुल्क लिन पाउने व्यवस्था भए पनि कामदारले लाखौं रूपियाँ तिरिरहेका छन्। मन्त्री यादवले युरोपका विभिन्न देशहरूमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई संस्थागत रूपमा खुला गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। व्यक्तिगत रूपमा युरोपमा वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरू ठगिने क्रम बढ़ेकाले त्यसलाई व्यवस्थित गर्न संस्थागत रूपमै रोजगारी खोल्ने तयारीका साथ परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
18: हामीले युरोपलाई पनि खोल्न पर्छ, किनकि हामीले चाहिँ नाइस मार्केट अथवा राम्रो रोजगार कहाँ पाउँछ त्यो खोज्ने प्रयासमा छौँ। युरोप बेस्ट त्यो हो, तर हामीले त्यहाँ संस्थागतै बन्द गरिदियो भने व्यक्तिगतलाई त जसले पनि अझेलो पारेर ठग्छ नि, त्यसलाई पनि खोल्न पर्यो हामीले।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
19: राज कस्तो राम्रो जुत्ता लगाएको मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
20: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
19: मैले सिधै कुरा गरेको छु तिमी कुरा बुझ्दैनौ दंगाली सु मटेरियल सेन्टरबाट ल्याएको
20: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
19: एकपटक दंगालीबाट किनेर हेर न
20: लौ त म दंगाली सु मटेरियल सेन्टरतिर गइहाले है
21: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
19: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
22: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
23: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा
19: प्रोप्राइटर सोमराज रैदास
24: सम्पर्क फोन नम्बर 082-563-775
19: सम्पर्क नम्बर 98-478-26-873
25: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
26: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
27: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98-453-0653-23
28: साक्षीका रूपमा प्रस्तुत भएका एक व्यक्ति विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार घुस रिश्वत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी रहेका नवलपरासी बर्दघाट सुस्तापूर्व त्रिवेणी गाउँपालिका सात निवासी ईश्वरी प्रसाद गौतम विरूद्ध 50 लाख रूपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा आज आरोप पत्र दायर गरिएको हो
1: नेपाल एयरलाइन्सका एक कर्मचारी 54,71,000 रूपियाँ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् सुनसरीको गढ़ी गाउँपालिका एक घर भई हाल काठमाडौँको वनस्थली बस्ने कमल नारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सो परिमाणको रकम सहित पक्राउ गरेर आज सार्वजनिक गरेको हो विगत 16 वर्षदेखि नेपाल एयरलाइन्स मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत विश्वास गैराती बटिक यर्को उडान मार्फत भिजिट भिसामा मलेसियाको कुलालम्पुर जान लागेका थिए
28: सन् 2026 मे महिनामा 1,00,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिएका छन् नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार मेमा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन् उक्त संख्या गत वर्षको तुलनामा 19% बढ़ी हो
1: तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ उपमहानगरपालिकाले वडा नम्बर 15 दक्षिण कोरियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठन पाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो
28: अघिल्लो दिन 26 अंक घटेको शेयर बजार आज भने 22.21 अंक बढ़ेको छ सो वृद्धिपछि नेप्से परिसूचक 2777 अंकमा कायम भएको छ 184 कम्पनीको मूल्य बढ़दा 77 घटेको छ भने 10 कम्पनीको मूल्य आज स्थिर रह्यो अघिल्लो दिन 5.61 अर्ब कारोबार भएकोमा आज भने 5.26 अर्ब कारोबार भएको छ
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाह बीच सहमति भएको दावी गर्नुभएको छ ट्रम्पले सामाजिक सञ्जाल मार्फत इजरायल र हिजबुल्लाह आपसी तनाव कम गर्न र लड़ाई रोक्न सहमत भएको दावी गर्नुभएको हो ट्रम्पले आफूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हिजबुल्लाहका उच्च पदस्थ प्रतिनिधिहरूसँग कुराकानी गरेको तथा त्यसपछि दुवै पक्ष सबै प्रकारका गोलाबारी रोक्न सहमत भएको बताउनु भएको हो। वहाँका अनुसार यो सहमतिपछि बेरूतमाथि हुने भनिएको इजरायली आक्रमण हालका लागि टरेको छ भने बेरूततर्फ अघि बढ़िरहेका सैनिकहरूलाई फिर्ता बोलाइएको छ। लेबनानको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार यस सहमति अन्तर्गत हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगरे इजरायलले पनि बेरूतका दक्षिणी उपनगरहरूलाई निशाना नबनाउने बताइएको छ। ट्रम्पको यो दावीपछि पनि दुवै पक्षबाट आक्रमणका खबरहरू बाहिरिएका छन्। हिजबुल्लाहका सांसद हसन फदल्लाहले आफ्नो संगठनले बेरूत जोगाउने बदलामा इजरायलमाथि आक्रमण रोक्ने गरी गरिएको आंशिक युद्ध विराम प्रस्तावलाई पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ।
28: नेपाल परिवेशमा अब खेल समाचार। एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा भोलिदेखि एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता भोलिदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भोलि नै कतारसँग खेल्दैछ। नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 बजे शुरू हुनेछ। यो एसीसी महिला टी20 एसिया कपको छनौट प्रतियोगिता पनि हो। प्रिमियर कपमा 18 टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल र कतार प्रतियोगिताको समूह डीमा परेका छन्। यो समूहमा भूटान र हङकङ पनि छन्। नेपाली टोलीले आफ्नो दोस्रो पर्सि भूटानसँग खेल खेल्नेछ। नेपालले समूहगत चरणको अन्तिम खेल जेठ 23 गते हङकङसँग खेल्नेछ। यो प्रतियोगिताबाट 4 टोली आगामी महिला एसिया कपमा छनौट हुनेछन्।
1: मलेसियाले एसियन गेम्स पुरूष क्रिकेटको छनौटमा चीन विरूद्ध सहज जीत हात पारेको छ। चीनले लगातार दोस्रो हार बेहोरेसँगै नेपाल एसियन गेम्सका लागि छनौट भएको छ। सिंगापुरमा भइरहेको छनौटमा चीन लगातार 2 हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल 1 खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन आज भएको दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भएको हो। मलेसिया पनि नेपालसँगै 1 खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। समूह चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
28: प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान यथावत। सीमा सम्बन्धी बालेनको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको राजसभाको तर्क।
1: भारत भ्रमणमा रहेका राजसभा सभापति लामिछाने भेटवार्तामा व्यस्त। दुई देशबीचको सीमा विवादमा तेस्रो पक्ष आवश्यक नरहेको भारतको प्रतिक्रिया।
28: वैदेशिक रोजगारीमा फ्री भिसा फ्री टिकटको व्यवस्था पुनरावलोकन गर्ने तयारी। युरोपमा रोजगारी संस्थागत रूपमै खुला गरिने।
1: इजरायल र हिजबुल्लाह लडाई रोक्न सहमत भएको ट्रम्पको दावी। आंशिक युद्ध विराम प्रस्ताव खारिज गरेको प्रतिक्रिया।
28: र एसीसी महिला प्रिमियर कप भोलिदेखि शुरू हुँदै नेपालले पहिलो खेल कतारसँग खेल्ने। नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्समा छनौट।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सब

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराहीदाङ फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
5: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
4: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
5: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
4: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
5: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
4: हजुर।
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
4: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
6: नेपाल सरकार विज्ञापन बो।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
8: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
7: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
9: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी भितिचोक खोराहीदाङ सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
11: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
12: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
13: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
14: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
15: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
16: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
17: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-581-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
18: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
20: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
21: हाड जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
22: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
23: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
24: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
19: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
20: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: डाक्टरद्वारा दिइने सेवाहरू
16: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
20: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
16: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
20: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
16: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
25: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
26: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
27: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
28: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
29: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
30: डाक्टरद्वारा दिइने सेवाहरू
16: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
30: बाङ्गा टिङ्गा दाँत मिलाउने,
16: शल्यक्रिया गरेर दाँत निकाल्ने,
30: खाली ठाउँ दाँत भर्ने,
16: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
30: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान, सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
31: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: अन्य सेवाहरू
29: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
30: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
29: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
31: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
30: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-581-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
32: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
0: खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: इट शुड बी क्लियर टू ऑल कंसर्न
1: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन
2: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढेर राखेको द्विपक्षीय रूपमा त्यसबाट प्रश्नबद्ध हुनुपर्ने कारण छैन
2: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसंघको चेतावनी तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
1: समाचार फडिन र दाहालबाट सुन्नुहोस् संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन् विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो राष्ट्रसंघका महासचिवको भनाई प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो युक्रेनको खार्किव राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन् गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन् आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन् मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन् इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन् उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन् यो बीबीसी नेपाली सेवा हो
2: साझापखमा पुनः स्वागत छ भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए एक रिपोर्ट नेपालमा सीमावीर तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने
1: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ गण्डक नदीको बहावमा परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन् जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ

0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
1: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउ गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
2: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसो भएर मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
3: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
2: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनु भयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञहरूले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई तिब्बतमा ब्रिटिस गभर्मेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौं त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
3: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
2: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन प्रतिपक्ष सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
3: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
2: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई सकारात्मक दिशा दिन यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायहरूले गरेका हुन्छन् तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
0: उनी थिए पत्रकार हिवराज घिमिरे साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
4: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघिपछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
5: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही नभएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
4: जुम्लाको हिया खोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
6: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुई छै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। गोठमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। पानी पढियो अब छोरीहरू पनि मेरो 4 वटा छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिराएको छैन मलाई।
4: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
7: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के 7 दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ ऊ साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
4: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती राउल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
1: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ़ने गर्छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिकराम चौधरीको नमस्कार। प्राथमिक तहसम्म मातृभाषामा पठन पाठन गर्ने उद्देश्य अनुरूप तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ। थारू बाहुल्य क्षेत्र रहेको वडा नम्बर 15 को दक्षिण कुरहरियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि उपमहानगरपालिकाले अनुमति प्रदान गरिएको हो। दाङ थारू समुदायको बाहुल्यता भएको जिल्लामा थारू भाषा र लिपिको संरक्षण गर्ने उद्देश्यले थारू भाषामा पठन पाठनका लागि गुठीका रूपमा विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो। अहिलेसम्म दाङमा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्टै विद्यालय सञ्चालन नरहेको र थारू भाषामा पठन पाठन गर्ने उक्त विद्यालयलाई थारू भाषाबाट पढ़ाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगर प्रमुख खड्काले बताउनुभयो। सबै थारू समुदायका विद्यार्थी त्यही पढ़न गएमा आवासीय समेत बनाउन सकिने गरी नयाँ अभ्यासको थालनी भएको पालिकाले जनाएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार दाङको तुलसीपुरमा 21% थारू समुदायको बसोबास छ, जहाँ 38,325 जनसंख्या रहेको छ। तुलसीपुरमा सबैभन्दा बढ़ी क्षेत्रीको 35.3% र त्यसपछि थारू समुदायको जनसंख्या छ। यसअघि वीरेन्द्र मावि भ्यूड हरसुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको थियो। भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पढ़ाउन सकिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो। नेपाल क्षयरोग निवारण संस्था दाङको संयोजन तथा घोराई उपमहानगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर 10 मा क्षयरोगका बिरामी खोज पड़ताल गरिने भएको छ। संस्थाका सभापति खिमलाल डाङ्गीको अध्यक्षता तथा घोराई उपमहानगरपालिकाका 10 का वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यमा क्षयरोग जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोज पड़ताल विषयका आज सम्पन्न कार्यक्रममा यस्तो निर्णय गरेको हो। सो अवसरमा नारायणपुर र हापुर स्वास्थ्य चौकी अन्तर्गत 25 स्वास्थ्य स्वयंसेवक सेविकाहरूलाई सम्बन्धित तालिम प्रदान गरिएको थियो। प्रशिक्षण दिनेमा बीएटीका प्रमुख सन्तोष शाह र हाड संस्थाका प्रमुख माधव खनाल रहनु भएको थियो। ज्येष्ठ 19 र 20 गते बिरामीलाई समुदाय स्तरमा पुगेर पहिचान गरी 21 गते ल्याब तथा एक्सरे गरिने घोराई उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले बताउनु भएको छ। राजकुमार थापाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव लाल बहादुर आरसीले गर्नुभएको थियो। लागू औषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले दाङको तुलसीपुरबाट अवैध लागू औषध ब्राउन सुगर सहित 4 जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा गत 18 गते राति करिब 9:45 बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 झुमरेका लागू औषध खरीद बिक्री भइरहेको गोप्य जानकारीका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय एक घर कोठामा खानतलासी गर्दा तुलसीपुर 6 बस्ने 25 वर्षीय पवित्र डाङ्गी र 26 वर्षीय गोविन्द बुढा मगर तथा वडा नम्बर 7 बस्ने 30 वर्षीय कमल केसी र 27 वर्षीय रिगल महतरा छेत्री पक्राउ परेका हुन्। प्रहरीले निजहरूको साथबाट 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ। यसका साथै लागू औषध ओसार पसार एवं कारोबारमा प्रयोग भएका 8 थान मोबाइल फोन र नगद 3,845 रूपियाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। पक्राउ परेका 4 जनालाई थुनामा राखेर थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। श्री माध्यमिक विद्यालय सौडियार दाङको विद्यालय व्यवस्थापन समिति सदस्यहरू निर्विरोध चयन भएका छन्। निर्वाचन कार्यतालिका अनुसार 2 जना महिला सदस्यका लागि 2 जनाको र खुल्लातर्फ 2 जना सदस्यका लागि 3 जनाको मनोनयन दर्ता भएको थियो। 2 जना महिला सदस्यमा घोराई सात सौडियाकी ईश्वरी बुढा र हनरियाकी रंजू चौधरी निर्विरोध चयन भएका छन् भन्ने खुल्लातर्फका 2 जना सदस्यका लागि कविता चौधरी र कल्लू कोरी पनि निर्विरोध भएका छन्। विवेशकको खुल्ला सदस्य का लागि पूर्व विवेश अध्यक्ष भइसकेका शरद केसीले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि 4 जना सदस्य सबै निर्विरोध भएका हुन्। र धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग ह्वात्तै बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित छन्। सरकारी तथ्याङ्क ले नै मलको माग र आपूर्तिभित्र ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको भैरवा स्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 हालसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन यूरिया र 23,696 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी तथा स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढ़ी 18,522 मेट्रिक टन मल पठाइएको छ। त्यसपछि दाङमा 13,892, कपिलवस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलपरासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनीकी प्रदेश प्रमुख सुमन पन्थीका अनुसार खेतीको मुख्य सिजनमा मलको माग अत्यधिक बढ़ने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको छ। उहाँले हाल कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रहे पनि त्यो किसानको आवश्यकताको तुलनामा निकै कम रहेको बताउनुभयो। रूकुम पूर्व भएको लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिँदै आएको छ। रूकुम पूर्वलाई प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेकाले त्यही रासायनिक मल आपूर्ति नगरेको जनाइएको छ। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727977
9: र 98578303689।
10: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
12: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
10: पिसाब पोल्ने समस्या,
12: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
10: पाठे घरमा मासु पलाउने,
12: निसन्तान महिलाको चेक जाँच,
10: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार।
10: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सड़क विभाग रोड, दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653-23।
9: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
15: बिमा गराउन जाँदैछु।
9: बिमा किन गर्नु पर्यो सर? बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
9: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
9: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
16: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
9: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
15: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
17: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: মা আমার কত ছোট ফেলব
1: কত ছোট ফেলব বনিন থা ছনে লুয়া ঠেলে
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1
1: अर्को वर्ष यसलाई हस्त बनाएर तपाईकै हातबाट छात्र पुरस्कार लिन आउनेछु
2: लाली बजार र मिज्जू
3: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम
1: के टेन्सन लिएर
4: नमस्ते म गायक जगदीश तमाल यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगा

0: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
1: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
0: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शारीक राम चौधरीको नमस्कार। प्राथमिक तहसम्म मातृभाषामा पठन पाठन गर्ने उद्देश्य अनुरूप तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ। थारू बाहुल्य क्षेत्र रहेको वडा नम्बर 15 को दक्षिण कुरहरियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि उपमहानगरपालिकाले अनुमति प्रदान गरिएको हो। दाङ थारू समुदायको बाहुल्यता भएको जिल्लामा थारू भाषा र लिपिको संरक्षण गर्ने उद्देश्यले थारू भाषामा पठन पाठनका लागि गुठीका रूपमा विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको प्रमुख टीकाराम खड्काले बताउनुभयो। अहिलेसम्म दाङमा थारू समुदायका लागि गुठे अन्तर्गत छुट्टै विद्यालय सञ्चालन नरहेको र थारू भाषामा पठन पाठन गर्ने उक्त विद्यालयलाई थारू भाषाबाट पढ़ाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगर प्रमुख खड्काले बताउनुभयो। सबै थारू समुदायका विद्यार्थी त्यही पढ़न गएमा आवासीय समेत बनाउन सकिने गरी नयाँ अभ्यासको थालनी भएको पालिकाले जनाएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार दाङको तुलसीपुरमा 21% थारू समुदायको बसोबास छ, जहाँ 38,325 जनसंख्या रहेको छ। तुलसीपुरमा सबैभन्दा बढ़ी क्षेत्रीको 35.3% र त्यसपछि थारू समुदायको जनसंख्या छ। यसअघि वीरेन्द्र मावि भ्यूड हरसुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको थियो। भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पढ़ाउन सकिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो। नेपाल क्षयरोग निवारण संस्था दाङको संयोजन तथा घोराई उपमहानगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर 10 क्षयरोगका बिरामी खोज पड़ताल गरिने भएको छ। संस्थाका सभापति खिमलाल डाङ्गीको अध्यक्षता तथा घोराई उपमहानगरपालिकाका 10 वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यमा क्षयरोग जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा सक्रिय क्षयरोग खोज पड़ताल विषयका आज सम्पन्न कार्यक्रममा यस्तो निर्णय गरेको हो। सो अवसरमा नारायणपुर र हापुर स्वास्थ्य चौकी अन्तर्गत 25 स्वास्थ्य स्वयंसेवक सेविकाहरूलाई सम्बन्धित तालिम प्रदान गरिएको थियो। प्रशिक्षण दिनेमा बीएटीका प्रमुख सन्तोष शाह र हाड संस्थाका प्रमुख माधव खनाल रहनु भएको थियो। ज्येष्ठ 19 र 20 गते बिरामीलाई समुदाय स्तरमा पुगेर पहिचान गरी 21 गते ल्याब तथा एक्सरे गरिने घोराई उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले बताउनु भएको छ। राजकुमार थापाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव लाल बहादुर आरसीले गर्नु भएको थियो। लागू औषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले दाङको तुलसीपुरबाट अवैध लागू औषध ब्राउन सुगर सहित 4 पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा गत 18 गते राति करिब 9:45 उनीहरूलाई नियन्त्रणमा लिएको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 झुमरेका लागू औषध खरिद बिक्री भइरहेको गोप्य जानकारीका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय एक घर कोठामा खानतलासी गर्दा तुलसीपुर 6 बस्ने 25 पवित्र डाङ्गी र 26 गोविन्द बुढा मगर तथा वडा नम्बर 7 बस्ने 30 कमल केसी र 27 रिगल महतरा छेत्री पक्राउ परेका हुन्। प्रहरीले निजहरूको साथबाट 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ। यसका साथै लागू औषध ओसार पसार एवं कारोबारमा प्रयोग भएका 8 थान मोबाइल फोन र नगद 3,845 रूपियाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। पक्राउ परेका 4 थुनामा राखेर थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। श्री माध्यमिक विद्यालय सौडियार दाङको विद्यालय व्यवस्थापन समिति सदस्यहरू निर्विरोध चयन भएका छन्। निर्वाचन कार्यतालिका अनुसार 2 महिला सदस्यका लागि 2 र खुल्लातर्फ 2 सदस्यका लागि 3 मनोनयन दर्ता भएको थियो। 2 महिला सदस्यमा घोराई साथ सौडियाकी ईश्वरी बुढा र हनरियाकी रंजू चौधरी निर्विरोध चयन भएका छन् भन्ने खुल्लातर्फका 2 सदस्यका लागि कविता चौधरी र कल्लू कोरी पनि निर्विरोध भएका छन्। विवेशकको खुल्ला सदस्य का लागि पूर्व विवेश अध्यक्ष भइसकेका शरद केसीले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि 4 सदस्य सबै निर्विरोध भएका हुन्। र धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग ह्वात्तै बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित छन्। सरकारी तथ्याङ्क
ले नै मलको माग र आपूर्ति विषय ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको भैरवा स्थित प्रादेशिक कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 हालसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन यूरिया र 23,696 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी तथा स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढ़ी 18,522 मेट्रिक टन मल पठाइएको छ। त्यसपछि दाङमा 13,892, कपिलवस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलपरासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनीकी प्रदेश प्रमुख सुमन पन्थीका अनुसार खेतीको मुख्य सिजनमा मलको माग अत्यधिक बढ़ने भए पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको छ। उहाँले हाल कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रहे पनि त्यो किसानको आवश्यकताको तुलनामा निकै कम रहेको बताउनुभयो। रूकुम पूर्व भएको लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिँदै आएको छ। रूकुम पूर्वलाई प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेकाले त्यही रासायनिक मल आपूर्ति नगरेको जनाइएको छ। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिपा तथा रात्रिकालीन प्रसारण सेवा पूरा हुन्छ। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरू अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रद्धेय गुरूदेव रमेश नेपाल र श्रद्धेय गुरूदेव एलपी भानु शर्मा।

0: श्रीमद् भगवद गीता अध्याय 3 कर्मयोग श्लोक 1 अर्जुन भन्नुहुन्छ, ज्यायसी चेतकर्मणस्ते मता बुद्धिर् जनार्दन तत्किम कर्माणि घोरेमाम नियोज यसि केशव। हे जनार्दन, यदि कर्म भन्दा ज्ञान नै उत्तम हो भन्ने हजुर ठान्नुहुन्छ भने, हे केशव, मलाई किन यो भयंकर कर्म गर्न लगाउँदै हुनुहुन्छ? अर्जुनले मनुष्य जीवनको मूलभूत प्रश्न उठाइरहेका छन्। अर्जुन, तपाई हाम्रो मनका प्रतिनिधि हुन्। हामीले जसरी सोच्छौं, हाम्रो जीवन धारा जसरी बग्छ, हाम्रो विचारको श्रृंखलाहरू जसरी बग्छ, बिल्कुल अर्जुनको जस्तो छ। आफ्नो अनुकूल केही भएमा खुशी हुने, प्रतिकूल भएमा तत्काल दुखी हुने, सफलताको आकांक्षा सदा गर्ने, असफलताबाट सदा पर भाग्ने, असफलताले डराउन दिने, यो साधारण मनुष्यका लक्षणहरू हुन् यिनीहरू। त्यस्तै गरी आफन्त भनेपछि सकेसम्म उसको हित गर्न खोज्ने र परायको जतिसुकै अनहित होस् नजरअन्दाज गर्ने हाम्रो दृष्टिकोण रहन्छ। अर्जुनलाई पनि यही नै रोग लागेको थियो। वास्तवमा अर्जुनलाई हाम्रो रोग लागेको थियो भन्न मिल्दैन, हामीलाई अर्जुन रोग लागेको छ। मनुष्यको जुन रोग छ त्यो रोगको नाम अर्जुन रोग हो, र जुन औषधि, जुन ओखती छ त्यो ओखतीको नाम कृष्ण औषधि हो। कृष्ण नाम गरेको औषधि अर्जुन नाम गरेको रोगको लागि चाहिन्छ। र अर्जुनले के भन्छन् कि भगवान, तपाईले यदि कर्मभन्दा ज्ञान नै उत्तम हो भन्नुहुन्छ भने, यस्तो भयंकर कर्म गर्नको लागि मलाई किन अभिप्रेरित गर्दै हुनुहुन्छ? र हामीले आफूलाई हेर्यौं भने मनुष्य जीवनको मूल बिन्दु पनि यही हो र मूल मुद्दा पनि यही हो। हजारौं हजार वर्षदेखि मनुष्यहरू विवाद गरिरहेका छन् कि ज्ञान ठूलो हो कि कर्म ठूलो हो। हेर्नुहोस् न, हाम्रा पाठशालाहरूमा, क्याम्पसहरूमा पनि तरवार ठूलो कि कलम ठूलो भनेर वाद विवाद गर्न लगाइन्छ। र ठूला ठूला नेताहरूबाट पनि हामी यही नै कुरा सुन्छौं। कसैले भन्छन् ज्ञान ठूलो हो त कसैले भन्छन् कर्म ठूलो हो। भगवान कृष्णले अर्जुनलाई अध्याय 2 ज्ञानको मीमांसा, ज्ञानको तत्व बुझाइसक्नुभयो र भगवानले भन्नुभयो कि हेर अर्जुन, ज्ञान जीवनको अन्तिम उपलब्धि हो। ज्ञान तिमीसँग छ भने तिमीलाई केही पनि चाहिँदैन। मनुष्य जीवनमा चाहिने अन्तिम विषय भनेको ज्ञान हो, र त्यो ज्ञानसँगै तिम्रो जीवन सदाको लागि परिवर्तित हुन्छ। तिमीमा ज्ञानको चक्षु खुल्यो भने के ठिक हो, के बेठिक हो, के श्रेयस्कर छ, के श्रेयस्कर छैन, तिमी त्यो आफै निर्णय गर्न सक्छौ। त्यसकारणले तिमी ज्ञानवान हौ अर्जुन भन्नुभयो, र अन्तमा यो ज्ञानको सहायताले तिमी उठ अनि तिमी कर्म गर, युद्धको कर्म गर पनि भन्नुभयो। अर्जुन यहाँ यति ठूलो दुविधामा परे कि ज्ञान सबैभन्दा ठूलो कुरा हो भन्नुहुन्छ र सँगसँगै कर्म गर पनि भन्नुहुन्छ, युद्धको कर्म गर पनि भन्नुहुन्छ। र अर्जुनले प्रयोग गरेको शब्द हेर्नुहोस् न, तत्किम कर्माणि घोरे माम नियोज यसि केशव। यत्रो घोर कर्म, भयंकर कर्ममा मलाई नियोजित गर्दै तपाईँले किन पुर्याइराख्नु भएको छ त केशव? हे जनार्दन भनेर अर्जुन भन्नुहुन्छ, कर्म ठूलो कि ज्ञान ठूलो? गहिरोसँग जीवनलाई हेर्ने भने कर्म र ज्ञान दुईटा मध्ये कुन ठूलो भनेर स्थापित गरिराख्नु पर्दैन। अध्यात्मको मूल मन्त्र के हो भने, जबसम्म हामी कर्म गर्दैनौ, जबसम्म आफ्नो अनुभूति हामीले प्राप्त गर्दैनौ, जबसम्म आफू त्यो पीड़ाबाट, त्यो छटपटाहटबाट, त्यो दुःखबाट र त्यो जीवनलाई पकाउने बिन्दुबाट अगाडि बढ्दैनौ, त तबसम्म जीवनको अनुभूति पाक्दैन, जीवनको अनुभव पाक्दैन, र नपाकेको जीवन जुन छ त्यसलाई ज्ञान भनिँदैन। मैले आज केही सुने वा तपाईले मेरो मुखबाट केही सुन्नुभयो, केही पढ्नुभयो, केही देख्नुभयो र त्यसैलाई तपाईले ज्ञान भन्ठान्नुभयो भने तपाईँ ठूलो ब्रह्मा हुनुहुन्छ। अध्यात्मको आँखामा यो ज्ञान होइन, यो केवल सूचना हो, यो जानकारी हो। ज्ञान त त्यो जुनले आफूलाई भित्रबाट छोएको छ र जुनले भित्रबाट सदाको लागि जीवन परिवर्तन गर्ने अनुभूति दिएको छ, त्यो अनुभूतिलाई ज्ञान भनिन्छ। त्यो अनुभव जस्तो हजारौं हजार फूलहरूलाई निचोरेर थोरै अत्तर बनाइन्छ, त्यस्तै गरी हजारौं हजार जीवनका सिकाइको अन्तिम उपलब्धि यो प्रज्ञा, विवेक वा ज्ञान हो। यसलाई अध्यात्मले ज्ञान भन्छ। त अर्जुनले के भन्ठाने भने भगवान कृष्णले जुन उनलाई सांख्यको बारेमा बताउनुभयो, जुन जीवनको सर्वश्रेष्ठ ज्ञान हो, त्यो ज्ञानलाई नै उनले आफ्नो ज्ञान भन्ठाने। यो त भगवान कृष्णको ज्ञान थियो, अर्जुनको ज्ञान त थिएन। र अर्जुन त्यो ज्ञानको हकदार हुनको लागि, त्यो सांख्यको हकदार हुन, त्यहाँसम्म पुग्नको लागि यी प्रेरणाका सूत्रहरू लिएर आफै कर्म गरेर, आफ्नो भित्रबाट कर्म गरेर, आफ्नो अनुभूतिबाट, आफ्नो स्वानुभूतिबाट मात्रै त्यो ज्ञानको श्रृंखलामा प्रवेश गर्न सक्थे। र भगवान कृष्णलाई यो कुरो राम्रोसँग थाहा छ, तर अर्जुनलाई यो कुरो थाहा छैन। अर्जुन त भन्ठानेका छन् कि भगवान कृष्णले सांख्य योगको चर्चा गर्ने बित्तिकै म त परम ज्ञानी भइसके होला। यो भ्रम आजका मनुष्यहरूलाई पनि छ, तपाईँ हामीलाई पनि छ, कहीँबाट सुनेको, पढेको, लेखेको वा अरू कसैको देखेको भरमा अन्तिम ज्ञान यही हो भन्ठान्छौ, होइन? भित्र अन्तस मनमा आफ्नो प्राणभित्र जुन एउटा भट्टी छ ज्ञानको, त्यो ज्ञानको भट्टी धप धप बलेर जति पनि बाहिरबाट अज्ञानहरू आउँछन्, जति पनि हृदयका वासनाहरू छन्, जति पनि वृत्तिहरू छन्, ती सबै वृत्तिहरू जहाँ समाप्त हुन्छ र केवल एउटा भट्टी मात्र ज्ञानको जहाँ जारी रहन्छ, एउटा मसाल ज्ञानको जहाँ बल्छ, त्यसलाई मात्रै ज्ञान भनिन्छ। र तपाई हाम्रो जीवनमा पनि हामीले रात दिन के गरिरहेछौ त? कहीँबाट सुनेको, देखेको, बुझेको कुरालाई ज्ञान भन्ठानेर ओहो मलाई त आज पुग्यो भन्छौ, त्यसैले हाम्रो अहंकार भरिएको छ। वास्तवमा सूचना र जानकारीले अहंकार मात्र भरिन्छ, हामी ज्ञानी हुने पटक्कै होइन। आजको दिनमा जो व्यक्ति जति बढ़ी सूचना र जानकारीले भरिएको छ त्यति नै बढ़ी ज्ञानबाट टाढा छ। ज्ञानको परम बिन्दुमा त अहंकार पटक्कै शेष रहँदैन। जहाँ अहंकार बाँकी रहन्छ त्यहाँ त ज्ञान पटक्कै रहेनछ भन्ने बुझिन्छ। अहंकारको अभावमा, निर अहंकारिताको उदयमा बल्ल ज्ञानको दियोभित्र बल्न सक्छ। अथवा अर्को तरिकाले पनि भन्न सकिन्छ, जुन दिनभित्र ज्ञानको दियो बल्छ त्यसै दिन अहंकार पनि सदा सदाको लागि जलेर खरानी हुन्छ। यो ज्ञान पाउनको लागि कर्म गर्नु आवश्यक छ, आवश्यक मात्रै होइन, यसको प्राथमिक शर्त हो। जसरी हामी पहिलो सिँढीमा नटकिकन दोस्रो सिँढी पुग्न सकिँदैन, ठिक त्यसै गरिकन कर्म नगरिकन कहीँबाट ज्ञान आउँछ भन्नु मिथ्या भ्रम मात्रै हो र यही नै असली अर्जुन रोग हो। र अर्जुनलाई कता कता के लागेको छ भने, कृष्णले मलाई जबरजस्ती कर्ममा धकेल्न खोजेका छन् कि भन्ने। जबरजस्ती कृष्णले कर्ममा धकेल्न खोजेको भए कृष्ण युद्ध पिपासु भएको भए त यति धेरै भन्नुपर्ने जरूरी पनि हुँदैनथ्यो। अलिकति अर्जुनको श्रद्धा जाग्ने बित्तिकै, अर्जुनको कृष्णप्रतिको विश्वास जाग्ने बित्तिकै भगवान कृष्णले अर्जुनलाई, ल तिमीसँग अरू कुनै पनि विकल्प छैन, धेरै कुरा गर्नुपर्ने जरूरी छैन, अरू कुरो भेटमा गरौंला, विस्तारमा गरौंला, युद्ध सकेपछि गरौंला, पहिले तिमी युद्ध गर अनि युद्ध जित भन्नुहुन्थ्यो। होइन, भगवान कृष्ण युद्ध पिपासु पनि होइन। भगवान कृष्णलाई युद्ध होस् यसको कुनै आकांक्षा पनि छैन भित्र, तर युद्ध भएको अवस्थामा युद्धबाट भाग्ने मनोवृत्ति पनि छैन, हीनता बोध पनि छैन, न जबरजस्ती युद्ध गरौं भन्ने छ, न युद्धबाट भागौं भन्ने छ। जीवनले धकेल्दै धकेल्दै युद्धमा पुर्यायो भने यो युद्धको मैदानमा आफू जमेर बस्नुपर्छ, यहाँबाट भाग्नु हुँदैन भन्ने छ, र त्यही अनुकूलको ज्ञान अर्जुनलाई पनि दिइराख्नु भएको छ। जबसम्म हामी कर्म गर्दैनौ, जबसम्म आफ्नो कर्मले हामी बुझ्दैनौ, जबसम्म आफ्नो साधना हामी गर्दैनौ, आफ्नो तपस्या हामी गर्दैनौ, तबसम्म त्यो ज्ञानमा कहिले पनि परिणत हुँदैन। जे कुरा हामी बार बार दोहोर्यायौं, जुन कुरासँग हाम्रो हृदय राजी भयो, जुन कुरा जीवनमा गहिरोसँग अब बस्न गयो, त्यो मात्रै ज्ञानको अंग हुन्छ। र भगवान कृष्ण बाध्य हुनुहुन्थ्यो अर्जुनलाई आफ्नो ज्ञान, आफ्नो अन्तरतमको ज्ञान उनीभित्र जागोस्, यसको लागि कर्ममा धकेल्नुपर्ने जरूरी थियो। जबसम्म कर्ममा जाँदैनन् तबसम्म त ज्ञान पनि प्राप्त हुँदैन। त्यसकारणले यो कर्मयोगको पहिलो सूत्र अर्जुनको शंकाबाट प्रारम्भ हुन्छ। ज्ञान र कर्मको विषयमा अर्जुनको मनमा जुन सन्देह छ त्यो सन्देहबाट प्रारम्भ हुन्छ, र यहाँबाट प्रारम्भ भएपछि हामीले पनि यो श्रीमद् भगवद् गीतासँग एकाकार गर्न सक्यौं, यसमा काँधमा काँध र चरणमा चरण मिलाएर हामी अगाडि बढ्न सक्यौं, हातमा हात मिलाएर हामी अगाडि बढ्न सक्यौं भने हाम्रो जीवनमा पनि कर्म के हो, ज्ञान के हो हामी सदाको लागि बुझ्छौं, र जीवनमा जसले शान्त गर्न सक्छ, जसले जीवनमा मोक्ष दिन सक्छ, जुनले जीवनमा पवित्रता ल्याउन सक्छ, त्यो पवित्रतातिरको बाटो हामी पनि यात्रा गर्न सक्छौं।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
11: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
10: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
11: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9028।

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहि नाइस
0: अड्गुरी
2: श्रीमद् भगवद् गीता अध्याय 3 कर्मयोग श्लोक 2 अर्जुन भन्नुहुन्छ व्यामिश्रेणैव वाक्येन बुद्धिं मोह यस्यैव मे तदेकं वद निश्चित्य येन श्रेयो हमाप्नुयात् तपाई कहिले ज्ञानको त कहिले भने कर्मको प्रशंसा गर्नुहुन्छ यस्तो दोधारे कुराले मेरो बुद्धिमा भ्रान्ति उत्पन्न भई अप्ठ्यारो पर्न गएको छ त्यसकारण मलाई कल्याण हुने खालको एउटै विषय निश्चितताका साथ भनिदिनुहोस् अर्जुनको जुन रोग छ हामीले अघिल्ला दिनहरूमा पनि भन्यौं यसलाई अर्जुन रोग भन्न सकिन्छ र अर्जुनको कस्तो किसिमको रोग छ अर्जुन आफू आफ्नो तर्फबाट केही पनि नगर्ने अरूले केही बताइदियो स्पष्टताका साथ निश्चितताका साथ भगवान कृष्णले यो बाटो हिँड अर्जुन भनेर भन्नुभयो भने म लुरु लुरु त्यो बाटो हिँड्छु भनेर अर्जुन भन्दैछन् यो मनुष्यको जीवनको सबैभन्दा ठूलो समस्या हो हामी अरू कसैबाट ज्ञान प्राप्त गर्न चाहन्छौ मार्ग निर्देशन प्राप्त गर्न चाहन्छौ यसको अर्थ हो आफू त्यो दुःखबाट बच्न चाहन्छौ आत्म अनुशासनबाट आफ्नो अन्तस प्रेरणाबाट जुन कर्म निस्किन्छ जीवनको जुन गोरेटो निस्किन्छ त्यो गोरेटोमा हिँड्दाखेरि जति जीवनमा पकाइ आउँछ जति जीवनमा प्रवृत्ति आउँछ त्यो प्रवृत्तिबाट हामी बच्न चाहन्छौ हरेक मनुष्यले अरू कसैलाई सोधिरहेको छ मैले ज्ञान यहाँबाट पाउँछु कि मैले मार्ग निर्देशन यहाँबाट पाउँछु कि भनेर अर्जुन पनि कृष्णलाई भन्दै हुनुहुन्छ कि हे केशव तपाईँको यो दोधारे वाक्यहरूले मलाई भ्रान्तिमा पारिसके मलाई मोहमा पारिसके के गर्ने हो मलाई सिधा भनिदिनुहोस् न घरि कर्म जीवनको अन्तिम उपलब्धि हो भन्नुहुन्छ त घरि ज्ञानको प्रशंसा गर्नुहुन्छ घरि कर्म घरि ज्ञान यस्तो दुई जिब्रे तरिकाले म केही पनि गर्न सक्दिन भनेर अर्जुन जुन विषादमा गएका थिए त्यही विषादलाई जारी राख्नमा तत्पर छन् र भगवान कृष्ण परम मनोवैज्ञानिक हुनुहुन्छ र श्रीमद् भगवद् गीता मनोविज्ञानको परम शास्त्र हो सर्वाधिक वृहत शास्त्र भन्न सकिन्छ किनभने कृष्णले अर्जुनको मनको चिरफार गर्दै हुनुहुन्छ जहाँ जहाँ अर्जुन आफ्नो अहंकारको कोठरीमा आफ्नो दुःखको कोठामा अशान्तिको कोठामा फर्किन चाहन्छन् मनभित्रको त्यहाँ त्यहाँबाट भगवान कृष्ण उनलाई बाहिर निकाल्ने प्रयास गर्नुहुन्छ अब यहाँ आएर अर्जुन फसे भगवानले घरि कर्म त घरि ज्ञानको बारेमा भन्नुभयो त अर्जुन भन्छन् कि भगवान तपाईँले मलाई निश्चितताका साथ भनिदिनुहोस् र कृष्णलाई यो थाहा छ कि जतिसुकै सुनिश्चितताका साथ उहाँले भने पनि जबसम्म अर्जुन त्यो अनुभवबाट आफै अगाडि बढ्दैनन् त्यो अनुभवको रस जबसम्म उनलाई आउँदैन तबसम्म बाहिरको सुनिश्चितताले केही पनि काम गर्दैन अरूबाट प्राप्त ज्ञान जतिसुकै पाकेको व्यक्तिबाट पाए पनि मेरो लागि काँचो नै हुन्छ जीवनको विकासको लागि मैले आफ्नै बाटो रोज्नुपर्छ तर हेर्नुहोस् त हामी कति अक्कनमन्दताका शिकार छौं अर्जुन त एउटा युद्धमा मात्र अक्कर्मण्यताको अवस्थामा पुगिरहेका छन् तर हामी त दैनिक जीवनमा जतिखेर पनि आफूले निर्णय नलिने आफ्नो जीवनलाई जोखिममा राखेर केही पनि नगर्ने जहिलेसुकै त्यो सफा बाटो अंग्रेजीमा भन्छ नि कम्फोर्ट जोन र सपाट बाटो हिँड्न खोज्ने यसले हामीलाई छिड़ बनाएको छ हाम्रो आत्मालाई छिड़ बनाएको छ जबसम्म हामी आफ्नो जीवनमा आत्मनिर्णय लिँदैनौ जबसम्म हामी यो चुनौतीलाई स्वीकार गर्दैनौ र जबसम्म आफ्नो बाटो तय गरेर आफै हिँड्न तयार हुँदैनौ तबसम्म जीवनमा कुनै पनि परिवर्तन सम्भव छैन। अर्जुन जीवन जस्तो छ त्यस्तै नै राखेर, आफ्नो मन जस्तो छ त्यस्तै राखेर, पटक्कै केही पनि नबदलिकन यो युद्धबाट फुत्त बाहिर भाग्न चाहन्छन्। तर भगवान कृष्ण जस्तो एउटा विराट करुणावान चेतनाको लागि यो युद्ध पनि एउटा अभूतपूर्व संयोग हो अर्जुनलाई बाटो देखाउने। अर्जुनलाई अहंकारबाट बाहिर तान्ने, अर्जुनको अकर्मण्यताबाट बाहिर तान्ने एउटा सुन्दर अवसरको रूपमा भगवान कृष्णले यो महाभारतको युद्धलाई प्रयोग गर्दै हुनुहुन्छ। अरूबाट प्राप्त ज्ञान भनेको अरूले खाएको भोजन जस्तै हो। मैले आफूले त भोजन गरिन, मैले मेरो घर परिवारका सदस्यलाई भने तिमीहरू भोजन गर म अगाउँछु, यो त्यति नै गलत हुन्छ जति मैले ज्ञान नलिइकन सुनेर मात्रै मैले बुझे भन ठाने। त्यसकारणले जीवनमा कति ठूला गुरूहरू आए गए यसको अर्थ छैन। अर्थ के छ भने, के म शिष्यको रूपमा रूपान्तरित हुन तयार छु, के म आफ्नो जीवनको बागडोर, आफ्नो जीवनको लगाम आफ्नो हातमा लिन तयार छु, या अरू कसैको टाउकोमा यो जिम्मेवारी म छोड्दिन चाहन्छु। जब म जीवनको लगाम जीवनको बागडोर आफ्नो हातमा लिन्छु त्यस दिनबाट आत्मिक रूपान्तरण प्रारम्भ हुन्छ, बल्ल अध्यात्म शुरू हुन्छ। यहाँसम्म त भगवानले अर्जुनलाई अध्यात्मको कखरा सिकाउँदै हुनुहुन्छ, बाराखरी सिकाउँदै हुनुहुन्छ, अथवा अध्यात्मको एबीसीडी सिकाउँदै हुनुहुन्छ। आफ्नो बलमा निर्णय नगर्ने, अरूबाट केही निर्णय आओस्, अरूबाट केही मार्ग निर्देशन आओस् भनेर प्रतीक्षा गर्ने जुन अर्जुनको महारोग छ, यो रोग यहाँ आएर स्पष्टताका साथ बाहिर देखिन थाल्यो। अब तर दुर्भाग्यको कुरा, हाम्रो जीवनमा यो रोग लाग्दा पनि हामीले अहिलेसम्म यसलाई चेत्न सकेका छैनौं। हाम्रो जीवनमा पनि त यस्तै भएको छ, बार बार हामी अकर्मण्यताको शिकार भएका छौं, बार बार जीवनमा के गर्ने हो टुङ्गो नलागेर चुपचाप बसेका छौं, हामी हात बाँधेर बसेका छौं, अरू कसैले बाटो देखाइदिए हुन्थ्यो भनेका छौं, अझ हाम्रो समाजमा त अरू कसैले हामीलाई धन दिइदिए पनि हुन्थ्यो भनेका छौं, अरू कसैले आएर मेरो घर परिवार सफा गरिदिए हुन्थ्यो भनेका छौं, अरू कसैले केही गर्दैला र म खाउला भन्ने नितान्त नास्तिक बुद्धि।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्यामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
12: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान छन् घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर
12: कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825166683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
17: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
16: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 0825990079, मोबाइल नम्बर 9847810030 र 9829954555।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
19: भर्ना खुल्यो।
20: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
19: हाम्रा विशेषताहरू
20: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
19: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
20: शान्त तथा पारिवारिक वातावरण भएको,
19: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
20: तिहार सुसारको राम्रो व्यवस्था भएको,
19: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
20: घरको जस्तै माया पाउने,
21: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
15: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
21: सम्पर्क फोन नम्बर 0825363387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862253183।
22: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
23: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
22: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
23: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
22: तालिममा दिइने विषयहरू
23: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
22: स्पेशल सेफ तालिम,
23: जापानिज सुशी तालिम,
22: र वेट्रेस,
23: टुरिस्ट गाइड।
22: हाम्रा विशेषताहरू
23: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
22: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
23: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
22: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
23: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
22: सम्पर्क मोबाइल 9841017009, 9841017009।
23: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
24: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
0: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
1: डाक्टरद्वारा गरिने उपचारहरू
0: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
1: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
0: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
1: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
0: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
1: सुगरको कारणले प्यानक्रियाजमा भएको समस्याको उपचार गरिने
0: कलेजो, पित्त थैली, प्यानक्रियाज एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
2: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार,
3: समय बिहान 9 बजेदेखि।
24: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
25: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 9847571193 र 9818890028।
26: भर्ना खुल्यो।
27: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
26: कार्यक्रमहरू
27: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
26: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
28: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
29: फोन नम्बर 0825-62601, 9858-35990, 9858-31684, 9852-32328
27: र 9858-37255।
30: आस्तिक व्यक्तिले त के भन्छ, म मेरो जीवनलाई जोखिममा राखेर मेरो ज्ञानको बलमा, मेरो बुद्धिको बलमा म अगाडि हिँड्छु र जतिसुकै सानो मेरो चेतनाको दियो किन नहोस्, मेरो बुद्धिको जुनकिरी किन नहोस्, अन्धकार छ भने पनि त्यो बुद्धिको जुनकिरी नै काम लाग्छ, अरूको हातको ठूलो भन्दा ठूलो प्रकाश पनि मेरो लागि काम लाग्दैन। र एक पटकमा एक कदम हिँड्ने हो, धेरै कदम त हामीलाई हिँड्नु छैन, हजारौं माइलको हामीलाई यात्रा गर्नु छ भने पनि एक पटकमा त एक कदम मात्र हिँड्ने हो। त्यसकारणले त्यो जुनगिरीको मसिनो प्रकाश पनि यदि आफूसँग छ भने त्यो प्रकाशले हामीलाई कहीँ पुर्याउँछ, बाटो देखाउँछ। अरूले दिएको प्रकाश, अरूबाट आउने प्रकाश त एकछिनलाई आँखालाई झिलमिलाइदिन्छ र झन बढी मेरो आँखालाई असर गरेर जान्छ र मेरो बाटोलाई झन बढी अध्ययारो बनाइदिन्छ। यहाँले पनि अनुभव गर्नुभयो होला, कतै अध्ययारोमा हामी हिँडिरहेका छौं, हातमा बत्ती पनि छैन, प्रकाश पनि छैन, माथि चन्द्रमा पनि छैनन्, निपट अन्धकार छ। त्यो अन्धकारमा छामछाम छुमछुम गर्दै हिँडेका थियौं, हिँड्दा हिँड्दै एकछिनमा थोत्थोरै बाटो देखिन थालिन्छ। त्यतिकैमा उताबाट एउटा मोटर आयो, कसैको प्रकाश आयो, प्रकाश आएर स्वाट्ट गयो। एकछिन त मैले ओहो सबै कुरा देखेँ कि भन्ने हुन्छ, तर त्यो प्रकाश गइसकेपछि हामीले बाटो हेर्यौं भने अघि भन्दा बढ़ी अध्ययारो भइसकेको हुन्छ, किनभने हाम्रो आँखाले जुन अन्धकारमा देख्ने क्षमता प्राप्त गर्दै थियो, बिस्तारै तालिम प्राप्त गर्दै थियो, त्यो क्षमता पनि गुमाउन पुग्यो। यसरी गुरूले के भन्नुहुन्छ, गुरूले के गर्नुहुन्छ, त्यो त्यति मूल्यवान छैन जति शिष्यले त्यसलाई साधनामा उतार्ने प्रयास गर्छ। शिष्यको काम हो सानो भन्दा सानो ज्ञानलाई पनि कर्ममा, साधनामा, तपस्यामा रूपान्तरित गरिदिने। आजको दिनमा हेर्नुहोस् त कति ज्ञान छ, ज्ञानै ज्ञान छ, जताततै जता फर्के पनि ज्ञान छ, मोबाइलमा पनि ज्ञान छ, रेडियोमा, टिभीमा, पत्र पत्रिकामा, छिमेकीमा, साथीभाइहरूमा, जता पनि ज्ञान छ, तर त्यो ज्ञानले हामीलाई कहीँ पनि पुर्याइरहेको छैन। अर्जुनको रोग हामीलाई बडो नराम्रोसँग लागेको छ, जबसम्म सानो ज्ञानको प्रकाश पनि हामीले प्रयोग गरेर अगाडि बढ्न राजी हुँदैनौ तबसम्म यो अर्जुन रोग हामीलाई लागिरहन्छ। र कति स्पष्टताका साथ अर्जुनले आफ्नो असक्षमतालाई भगवान कृष्णको अगाडि व्यक्त गर्दै हुनुहुन्छ। अर्जुनलाई थाहा पनि थिएन होला कि कृष्णका आँखा त एक्सरे जस्ता छन्, चिरेर हेर्नुहुन्छ। दोधारे वाक्य नबोल, मलाई स्पष्ट तिमीले निर्देशन गर भन्दा भगवान कृष्णले अर्को आउने श्लोकमा ल यसै गर नि त भइहाल्यो भनेर भन्नुहुन्न, कुनै पनि सान्त्वना दिनुहुन्न। कृष्णको जीवनमा सान्त्वनाको कुनै पनि अर्थ छैन, उहाँ त रूपान्तरण चाहनुहुन्छ र रूपान्तरणको लागि व्यक्ति आगोमा पर्न जरूरी हुन्छ। यी सूत्रहरू सुनेर हामी पनि यिनबाट केही ज्ञान केही शिक्षा लियौं भने यसलाई प्रयोग गर्न जरूरी छ। यसलाई प्रयोग गर्नुहोस्, यी प्रयोगात्मक सूत्रहरू हुन् र प्रयोगबाट जुन जीवनको गहिरो निचोड़ आउँछ, जुन जीवनको निष्कर्ष आउँछ, जुन आत्म अनुभूति आउँछ, त्यो आत्म अनुभूतिले हामीलाई सदाको लागि परिवर्तन गरिदिन्छ। अब अरू कोही पनि चाहिँदैन, अरू कसैबाट उत्तरको प्रतीक्षा गर्ने पनि होइन, कसैले गर्दैन मेरो जीवनमा रूपान्तरण आउला भन्ने पनि होइन। कुनै चमत्कार सम्भव छैन, सर्टकट सम्भव छैन। अध्यात्मको बाटो जीवनको बाटो लामो छ, अप्ठ्यारो छ, संघर्षशील छ, यहाँ पल पलमा जोखिमहरू छन्। तर जीवनमा त्यही व्यक्ति आध्यात्मिक हो जसले जोखिम मोल्न तयार छ, जसले जीवनलाई सदा फेरि नयाँ बनाउन तयार छ र पुराना उसका कुना काप्चाहरूबाट उसका कोपचेराहरूबाट व्यक्ति बाहिर निस्किन तयार छ र जीवनलाई फेरि एकपटक जस्तो छ त्यस्तै स्वीकार गर्न तयार छ। उसको लागि मात्रै अध्यात्म हो।